0: Mangaldeep Scent 3-in-1 Perfume-like fragrance.
1: जिजापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना. जिजापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ. टिकापुर अस्पताल, टिकापुर, कैलाली.
2: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ. तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ. भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु.
3: के गरौँ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न.
2: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि.
3: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक.
4: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपिडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा. बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म. डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर. फोन नम्बर 0915600095, मोबाइल नम्बर 98484-27359.
5: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु. सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे.
6: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त.
5: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि.
6: त्यसो भए आजै जाउँला नि.
5: ल अरूलाई पनि भनौँ है.
6: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
5: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी.
6: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा. सञ्चालक रूपलाल सुनार. सम्पर्क नम्बर 98095-43893.
7: टिकापुर नगरपालिकाको अत्यन्त जरुरी सूचना: जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र आफ्नो स्थायी ठेगानामा रहेको वडा कार्यालयमा गई अनिवार्य रूपमा दर्ता गरौं र गराऊ. विद्यालय भर्ना गर्न, राष्ट्रिय परिचय पत्र बनाउन, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, राहदानी बनाउन, नाबालक परिचय पत्र बनाउन, बैंक खाता खोल्न तथा राज्यबाट प्रदान गरिने अन्य सेवा लिन व्यक्तिगत घटना दर्ता

0: वनस्पति जनावर मानिसलाई असर गर्छ।
1: हो र?
0: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
0: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
1: के छ त विकल्प?
0: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
1: विस्तारै गर्दा हुँदैन?
0: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ,
0: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबर हो। दीपक आचार्यसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 18 गते आइतबार अक्टोबर 4 तारीक सन् 2026 नेपाल सम्बत 1146 असोज कृष्ण पक्षको अष्टमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: नौलपरासीको दाउन्नेमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या 6 पुग्यो। सड़क भाँसिँदा मुगलिन नारायण घाट यात्रा कष्टकर। बेली ब्रिज जडान भएसँगै नुवाकोट र रसुवाको जनजीवन सामान्य बन्दै।
1: कांग्रेस 15 महाधिवेशन आज उद्घाटन हुँदै स्थानीय निर्वाचनको तयारीमा होमियो रासोपा। विपन्नलाई घर बनाउन 75,000 अनुदान दिने कानून बन्दै।
0: सेनालाई ग्यास उद्योग खोल्न सरकारको प्रस्ताव। अपाङ्गता भएकाहरू स्वरोजगार र उदाहरणीय पनि बन्दै। चाडपर्व लक्षित सामान तातो पानीबाट ल्याउने तयारी।
1: फ्लाइ दुवै घटनालाई उपयोग गर्ने नेतान्याहुको रणनीति। मतदाता नावलीमा फेरबदल गरेको विरूद्धमा दिल्लीमा विद्यार्थीको प्रदर्शन। इरानको प्रस्ताव अस्वीकार गर्ने ट्रम्प निर्णयको विश्वव्यापी बहस।
0: र बीसौं एसियाली खेलकुद अन्तर्गत निराशाजनक प्रदर्शन गरेर नेपाली टोली फर्किँदै भारतले गर्यो क्रिकेटमा स्वर्ण रक्षा।
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा दाउन्नेमा भएको दुर्घटना र अरू क्षेत्रको दुर्घटनाको जोखिम न्यूनीकरणका लागि चालिएका कदमको प्रसंग।
1: पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नौलपरासीको दाउन्नेमा हिजो बिहान यात्रुवाहक बस दुर्घटना हुँदा 6 जनाको मृत्यु भएको छ भने 10 जना घाइते भएका छन्। 2 जनालाई भने कुनै चोटपटक लागेको छैन। बसका चालक सहित 18 जना सवार रहेको प्रहरीले जनाएको छ। कोहलपुरबाट काठमाण्डुका लागि छुटेको बस बिहान 4:15 पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा ब्रेक फेल भएर सड़कबाट नालामा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो। दुर्घटनामा घाइते भएका 10 जनालाई उद्धार गरी उपचारका लागि कावसोत स्थित मध्यविन्दु प्रादेशिक अस्पतालमा भर्ना गरी उपचार भइरहेको प्रहरीले जनाएको छ। उपचारका क्रममा 6 जनाको मृत्यु भएको प्रहरीले जानकारी दिँदै घाइते मध्ये 1 जनाको अवस्था अझै गम्भीर रहेकाले थप उपचारका लागि नयाँ मेडिकल कलेज चितवन रिफर गरेको जानकारी दिनुभएको छ। बाँकी घाइतेको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा जाजरकोट भेरीगंगा नगरपालिका 3 50 वर्षीय नुरजुङ खत्री, बाँके कोहलपुरका 32 वर्षीय दिपेन्द्र केसी, बाजुरा कुस्वामी कार्तिकका 65 वर्षीय नरेन्द्र राज गिरी, बाँके कोहलपुरकै

0: वर्षीय एकेन्द्र राज रेग्मी लगायतका हुनुहुन्छ। घाइते मध्ये असला भगवानको अवस्था गम्भीर रहेको र थप उपचारका लागि चितवन स्थित नयाँ मेडिकल कलेज रिफर गरेको प्रहरीले जानकारी दिएको हो। यसैबीच सड़क भाँसिँदा मुगलिन नारायणगढ यात्रा कष्टकर बनेको छ। मुगलिन नारायणगढ सड़क खण्डमा पहिरो जाने र सड़क भाँसिने समस्या बढ़ेपछि यात्रा निकै कष्टकर बनेको हो। दशैं नजिकै गर्दा यस सड़क खण्डमा सवारी साधनको चाप बढ़ेको छ। वर्षाका कारण ठाउँ ठाउँमा पहिरो झर्ने र सड़कमा क्षति पुग्ने क्रम नरोकिएको यात्रुहरूले जनाएका छन्। एक महिनादेखि तुइन खोला, नाम्सी, केराबारी लगायतका स्थानमा पटक पटक पहिरो खस्दै गएको छ। सिमताल र 21 किलो क्षेत्रमा सड़क भाँसिएपछि कतिपय स्थानमा एकतर्फी रूपमा सवारी साधन सञ्चालन भइरहेका छन्। पहिरो र सड़कको अवस्थाका कारण कुन बेलामा सवारी साधन रोकिन्छ भन्ने निश्चित नहुँदा यात्रामा थप समस्या भएको छ। डिभिजन सड़क कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेका अनुसार यस सड़क खण्डमा साना ठूला गरी एक दर्जन भन्दा बढ़ी स्थानमा पहिरो गएको छ। तत्काल सवारी साधन सञ्चालन गर्न मिल्ने गरी सड़क मरमत गरिए पनि वर्षा र सवारी साधनको अत्यधिक चापका कारण दीर्घकालीन मरमत तथा पुननिर्माण गर्न कठिन भएको बताइएको छ।
1: अब राजनैतिक प्रसंग। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको 15 महाधिवेशनको आज खुल्ला मंच उद्घाटन हुँदैछ। गत पुषमा सम्पन्न दोस्रो विशेष महाधिवेशनपछि गगन थापा नेतृत्वको कार्यसमितिले खुल्ला मंचमा 15 महाधिवेशन गर्न लागेको हो। तर 14 महाधिवेशनका सभापति शेरबहादुर देउवा समूह भने महाधिवेशनमा सहभागी छैन। ऊर्जाशील कांग्रेस नयाँ संकल्प मूल नारासहित महाधिवेशन उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको प्रवक्ता देवराज चालिसेले सीआईएनसँग बताउनुभयो।
2: यसपटक हामीले आग्रह हाम्रो सोच के हो भने हाम्रो पूर्व सभापति निवर्तमान सभापति शेरबहादुर देउपाबाट गरिदिनु भयो भने हामी सबैलाई त्यसकुले धेरै ठूलो सम्मान हामीले अनुभव गर्नेछौं। किनकि यो पार्टीले हाम्रो अग्रजको रूपमा उहाँलाई जुन सम्बोधन गरेको छ, सम्मान गरेको छ, उहाँबाटै उद्घाटन गरौं भन्ने हाम्रो इच्छा हो। त्यो इच्छा अनुरोधको रूपमा छ। तर पार्टीको परम्परामा उद्घाटन गर्ने चाहिँ योभन्दा अगाडि पार्टी सभापतिले नै उद्घाटन गर्ने चलन थियो।
1: उद्घाटन सत्रमा करिब 50,000 को सहभागिता रहने र बन्द सत्रमा करिब 7,700 प्रतिनिधि सहभागी हुने नेपाली कांग्रेसले जनाएको छ। महाधिवेशनमा सहभागी हुन देश तथा विदेशबाट प्रतिनिधि काठमाण्डु आउने क्रम जारी छ। राजधानीका विभिन्न होटलमा उनीहरूको बस्ने व्यवस्था मिलाइएको छ। भोलिदेखि भने बन्द सत्र शुरू हुनेछ। बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ। महाधिवेशनबाट 35 वर्ष मुनिका कम्तीमा 21 युवा केन्द्रीय सदस्य निर्वाचित हुँदैछन्, जसमा प्रत्येक प्रदेशबाट एक महिलासहित दुईजना र खुलामा 7 जना निर्वाचित हुनेछन्। विधानमा नै युवाको प्रतिनिधित्व स्पष्ट व्यवस्था गरिएको छ। नेपाल बाहिर रहेका जनसम्पर्क समितिमा आबद्ध क्रियाशील सदस्यले यसअघि छुट्टै कोटामा प्रतिस्पर्धा गर्ने व्यवस्था थिएन, तर यसपटक भने जम्न सम्पर्क समितिबाट कम्तीमा 6 जना निर्वाचित हुँदैछन्। अपाङ्गता भएकाबाट पनि केन्द्रीय समितिमा प्रतिनिधित्व सुनिश्चित गरिएको छ। यो क्लस्टरमा अपाङ्गता भएकाले मात्रै प्रतिस्पर्धा गर्नेछन्, जसमध्येबाट 1 जना निर्वाचित हुनेछन्। यसपटक अल्पसंख्यकको पनि प्रतिनिधित्व सुनिश्चित गरिएको छ। अल्पसंख्यकबाट न्यूनतम 1 जना केन्द्रीय कार्य समितिमा निर्वाचित हुनेछन्। यसैबीच अन्य दलहरू आन्तरिक विवादमा रोमलिरहेको बेला सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा भने 6 महिनापछि हुने स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ। हिजो केन्द्रीय कार्यालयमा बसेको को 5 घण्टा लामो केन्द्रीय समिति बैठकले स्थानीय निर्वाचनका लागि महामन्त्री विपिन आचार्य संयोजक रहेको केन्द्रीय उम्मेद्वार छनौट समितिमा 7 सदस्य मनोनयन गरेको छ भने सबै प्रदेशका पार्टी सभापति पदेन सदस्य हुने निर्णय पनि गरिएको छ। छनौट समितिमा मनोनयन सदस्यमा मिलन लिम्बू, रहबर अन्सारी, तोसीमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त वैदिक, तासी ल्याजोम लगायतका नेताहरू समावेश रहेका छन्। सभापति लामिछानेले केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै जनता र पार्टीको सम्बन्ध सुदृढ़ गर्न नेता, सांसद र मन्त्रीहरूलाई निर्देशन पनि दिनुभयो। जनताले मत दिएर रासोपालाई ठूलो पार्टी बनाएको भन्दै उहाँले पार्टी विस्तारित मात्रै होइन बलियो बनाउनु पर्नेमा पनि जोड़ दिनुभएको छ। उहाँले चिन्जान भएका र पहुँच भएकालाई मात्रै नभई सिंहदरबार वा आफू कहाँ पुग्ने जो कोहीलाई पनि सहज रूपमा भेट्न मन्त्रीहरूलाई निर्देशन दिएको उल्लेख गरिएको छ।
0: सरकारले देशका हरेक नागरिक र तिनका परिवारको सुरक्षित तथा व्यवस्थित आवासको अधिकार कानूनी रूपमै सुनिश्चित गर्ने उद्देश्यसहित भवन तेस्रो संशोधन ऐन 2083 को विधेयक संसदीय संघीय संसदमा दर्ता गरेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको नेतृत्वमा पूर्वाधार विकास मन्त्रालयले विद्यमान भवन ऐन 2055लाई संशोधन गर्न तयार पारेको यस विधेयकले न्यून आय भएका परिवारदेखि मध्यम आय भएका परिवारसम्मका लागि सुरक्षित आवासको ग्यारेन्टी र विविध सुविधा प्रस्ताव गरेको छ। भवन निर्माणमा न्यूनतम सुरक्षा कायम गर्दै योजना डिजाइन निर्माण मर्मसम्हार विपद उत्थानशीलता जलवायु अनुकूल र परम्परागत सिप तथा सामग्रीको प्रवर्धन गर्ने मूल ध्येयका साथ विधेयक अघि बढ़ेको हो। विधेयकमा जीवनमा पहिलो पटक आवासीय घर बनाउन लागेका नेपाली नागरिकलाई विशेष प्रोत्साहन र छूटको व्यवस्था गरिएको छ। तोकिएको मानक र टाइप डिजाइन अनुसार घर तथा गोठ निर्माण गर्ने नागरिकलाई स्थानीय तहबाट नक्सा तयार गरी नक्सा पास दस्तुरमा पूर्ण रूपमा छूट दिनुका साथै आवश्यक नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निशुल्क उपलब्ध गराउने प्रस्ताव समेत गरिएको छ। यसै गरी गरीब तथा अति विपन्न परिवारका लागि घर निर्माण गर्न वित्तीय सहायता स्वरूप कुल 75,000 रूपियाँसम्म नगद अनुदान दिइनेछ, जसमा संघीय सरकारका तर्फबाट 50,000 रूपियाँ र प्रदेश सरकारका तर्फबाट 25,000 रूपियाँ अनुदान रकम उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ। बाढ़ी पहिरो तथा भूकम्पीय जोखिमयुक्त स्थान र विपद प्रभावित क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी नयाँ घर निर्माण पुननिर्माण वा प्रबलीकरणका लागि तीनै तहका सरकारले आवश्यक बजेट अनुदान तथा निशुल्क सामग्री सहायता पुर्याउने विषयमा कानूनमा विविध कुरा उल्लेख गरिएको छ। साथै जोखिममा रहेका संरचनाको सुधार विपन्न परिवारको घर प्रबलीकरण तथा सम्पदा भवनको संरक्षणका लागि मन्त्रालय अन्तर्गत भवन सुरक्षा सहायता कोष स्थापना गरिने उल्लेख गरिएको छ। जोखिमपूर्ण र मापदण्ड विपरीतका असुरक्षित भवनहरूलाई मरमत गर्न वा भत्काउन सक्ने अधिकार समेत स्थानीय तहलाई प्रदान गरिएको छ।
1: निर्वाचन आयोगले निर्वाचन तथा राजनैतिक दल व्यवस्थापन सम्बन्धी समग्र सुधारका विषयमा सरकारका तीनै तहमा प्रतिनिधित्व भएका राजनैतिक दलसँग संवाद शुरू गरेको छ। आयोगले निर्वाचनमा मतदाताको सहभागिता बढ़ाउने बदर मत न्यूनीकरण गर्ने लगायतका विषयमा प्रस्तुतिकरण पनि गर्दै आएको छ। 24 राजनैतिक दलहरूलाई आमन्त्रण गरेर यसबारेमा आयोगले छलफल भइसकेको जानकारी दिएको छ। विदेश तथा अन्तर्जिल्ला मतदानको व्यवस्था, निर्वाचनमा सूचना प्रविधिको प्रयोग, निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन, निर्वाचन खर्च न्यूनीकरण र मतदाता शिक्षा लगायतका विषयमा प्रस्तुति दिने गरिएको छ। राजनैतिक दल सम्बन्धी ऐनमा भएको व्यवस्था बमोजिम दलले गर्नुपर्ने कामबारे पनि छलफल भइरहेको निर्वाचन आयोगले जानकारी दिएको हो। दलका प्रतिनिधिहरूले भने नेपालको संविधानले सबै नागरिकलाई मतदानको अधिकार दिएको हुँदा स्थायी ठेगानाभन्दा बाहिर अस्थायी बसोबास गरेका नागरिकलाई पनि मतदानको अधिकार दिनुपर्ने धारणा राख्दै आएका छन्। उनीहरूले निर्वाचनमा प्रविधि प्रयोग गर्दा निर्वाचनको स्वच्छता निष्पक्षता र विश्वसनीयतामा असर नपर्ने गरी विज्ञको सल्लाहमा अध्ययन गरेर मात्रै अघि बढ़नुपर्ने सुझाव दिइरहेका छन्। सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा अपाङ्गता भएका व्यक्तिहरूले समाजमा देखाउन सक्ने उदाहरण।
3: शारीरिक अपाङ्गता भएको कारणले गर्दा मेरोमा आउने ग्राहकहरूले उहाँहरू आफै नै आएर यहाँ मेरै व्यवसायबाट सामानहरू खरिद गरेर लानु भइरहेछ। जम्मा 5 लाखको लगानीमा मैले यो व्यवसाय खोलेर बसेको छु।
0: काठ आयात प्रतिस्थापन गर्ने कार्ययोजना, औद्योगिक करिडोरमा उद्योगबाट उत्पादित खाद्य वस्तुको गुणस्तरमा प्रश्न लगायतका खबर र कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि
5: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा टना भुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
6: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
7: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
4: धेरै नै भुगिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, रेल पनि काटिरहेको छ।
8: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिराछु।
4: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
8: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
4: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
8: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
9: दाजु बहिनीको गन्थनमा म पनि मिस्छे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
8: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
10: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
9: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
10: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
9: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
9: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
9: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: गोर्खापत्र दैनिकको पहिलो पृष्ठमा भाषण होइन काममा केन्द्रित शीर्षकमा विवेक रेग्मीले लेख्नु भएको छ, नवयुवा जेन्जीले गरेको आन्दोलनको जगमा निर्वाचित सरकार भाषण छोडेर जनमुखी र परिणाममुखी काममा केन्द्रित भएको छ। सरकार बनेको 6 महिनाको अवधिमा सरकारले 100 बुँदे कार्यसूची अनुसार कामलाई निरन्तरता दिएको छ। यस अवधिमा सरकारले अधिक भाषण र उदारो घोषणा भन्दा परिणाम देखाउने काम गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाश चन्द्र परियारले बताए अनुसार नागरिकले प्रत्यक्ष अनुभव गर्ने सेवा प्रवाहका निम्ति सरकार अग्रसर भएको छ। सरकारका उपलब्धि कति पटक चर्चा भाषण भए भन्ने आधारमा होइन, त्यसले नागरिकको जीवनमा कस्तो परिवर्तन ल्यायो र आगामी दिनमा जनताको मन कति जित्यो भन्ने कुरामा प्रस्त हुने देखिन्छ। खास गरी कुनै बेला भाषणको युग भए पनि अहिले त्यो युग परिवर्तन भएर कामको युग शुरू भएको नेताहरूले बताएका छन्। जवाफदेहितालाई केन्द्र बनाएर समय सीमा अनुसार लक्ष्य निर्धारण गरेर काम भइरहेको जानकारी दिएको छ। यसैबीच गोर्खापत्र दैनिकमै स्तर वृद्धि भयो, बनेन पेन्सन पट्टा शीर्षकमा नगेन्द्र सापकोटा लेख्नुहुन्छ, साविक संघबाट लुम्बिनी प्रदेशमा समायोजन हुनुभएका हाल अवकाश प्राप्त अधिकृत राजेन्द्र कुमार श्रेष्ठको लुम्बिनी प्रदेश कार्यालयमा समायोजन भएपछिको स्तर वृद्धि अनुसारको पेन्सन पट्टा बन्न सकेन। यस्तो समस्या धेरै कर्मचारीहरूले भोगिरहेका छन्। उहाँ जस्तै साविक संघीय सरकारमै कार्यरत रही प्रदेश र स्थानीय तहमा समायोजन भए अवकाश भएका 2600 जना कर्मचारीको स्तर वृद्धि अनुसारको पेन्सन पट्टा बन्न सकेको छैन, जसका कारण विभिन्न समस्याहरू भएका छन्। यसैबीच काठ आयात प्रतिस्थापन गर्ने कार्ययोजना शीर्षकमा कारोबार दैनिकको भित्री पृष्ठमा लेखिएको छ, कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले स्वदेशी काठको उत्पादन तथा उपयोग बढ़ाएर विदेशी काठको आयात प्रतिस्थापन गर्न सरकारले कार्ययोजना निर्माण गरेको बताउनु भएको छ। कपिलवस्तुको तिलौराकोटको साझेदारी वनको अनुगमनका क्रममा उहाँले सो कुरा बताउनु भएको हो। यसैबीच औद्योगिक करिडोरको उद्योगबाट उत्पादित खाद्य वस्तुको गुणस्तर वृद्धिमा प्रश्न उठेको छ। निरज पिठाकोटेले वीरगंजबाट खबर लेख्नु भएको छ, वीरगंज पथलैया औद्योगिक करिडोरमा उद्योगबाट उत्पादित खाद्य वस्तुको गुणस्तरमा प्रश्न उठे पनि प्रभावकारी अनुगमन र कानूनी कार्यवाही हुन सकेको छैन। अनुगमन र कार्यवाही हुन नसक्दा खाद्य वस्तुको गुणस्तरमा प्रश्न उठेको हो। उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोड़िएका वस्तुको गुणस्तर परीक्षण गरी मुद्दा दायर गरिए पनि न्यायिक कार्यवाही हुने कार्यवाहीमा भने समस्या देखिएको छ। दोषी उद्योगीहरूलाई संरक्षण गर्ने प्रयत्नहरू भइरहेका छन्। वर्षा र बारामा उद्योगबाट उत्पादित खाद्य वस्तुमा त्यस्ता समस्याहरू देखिएका हुन्। यसैबीच गोर्खापत्र दैनिकको भित्री पृष्ठमा बाहिरिँदै मनसून शीर्षकमा नेपालको पश्चिमी भूभागबाट यस वर्षको मनसून बाहिरिएको खबर लेखिएको छ। रसुवाको भोटीकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण क्षतविच्छेद बनेको सड़क सञ्जालमा बेली ब्रिज पुनः जडान भएसँगै यस क्षेत्रको जनजीवन विस्तारै सहज बन्दै गएको शीर्षकमा पनि गोर्खापत्रको भित्री पृष्ठमा खबर लेखिएको छ। त्यसै गरी भैरवामा थपियो आयातको चाप शीर्षकमा गोर्खापत्र दैनिकको अर्थ बजार पृष्ठमा लेखिएको छ। उत्तरी नाकाबाट हुने आयात सड़क अवरोधका कारण प्रभावित भएपछि भारततर्फबाट सामान भित्राउने क्रम बढ़दा रूपन्देहीको भैरवा भन्सार नाकामा मालवाहक सवारीको चाप बढ़ेको हो। बाढ़ी पहिरो र डुबानका कारण देशका विभिन्न सड़क समेत प्रभावित भएपछि भैरवा नाकाबाट आइपुगेका मालवाहक सवारी गन्तव्यतर्फ पठाउन समेत समस्या देखिएको छ। चीनसँग जोड़िएको रसुवागढ़ी तातोपानी र कोरेला नाकाबाट नियमित रूपमा सामान आयात गर्न कठिन भएपछि व्यवसायीहरूले भारततर्फको मार्ग प्रयोग गर्न थालेका छन्। त्यस्तै गरी नवलपरासीबाट केरा खेतीमा ब्ल्याक सिगाटोक प्रकोप खबरमा शीर्षकमा खबर लेखिएको छ। पश्चिम नवलपरासीको प्रतापपुर र सुस्ता गाउँपालिकामा केरा खेतीमा ब्ल्याक सिगाटोका रोगको प्रकोप फैलिएपछि किसानहरू चिन्तित भएका हुन्। केरा जोन क्षेत्रका रूपमा विकास गरिएको यस क्षेत्रमा लगाइएको केराको करिब आधा क्षेत्रफलमा यो रोगले क्षति पुर्याएको छ।
1: कान्तिपुर दैनिकको भित्री पन्नामा कक्षा बाह्रको नतिजा चाँडै, चिकित्सा शिक्षाको भर्ना भने ढिलै शीर्षकमा सुदीप कैनीले लेख्नु भएको छ। गत वर्षभन्दा डेढ महिना अघि नै बाह्र पास गरेका विद्यार्थीले एमबीबीएस, नर्सिङ, बीडीएस लगायतका चिकित्सा शिक्षाका लागि प्रवेश परीक्षा दिन मध्य कार्तिकसम्म पर्खिनुपर्ने भएको उल्लेख गरिएको छ। घरभित्र समेत ढाँझा फाट्दा 15 परिवार विस्थापित, 80 घर जोखिममा शीर्षकमा प्रताप विष्टले हेटौँडाबाट लेख्नु भएको खबर छापिएको छ। बकैया छ मोरङ्गे धापकी गोपिनी विश्वकर्माको घरमा अघिल्ला वर्षमा यति बेला दशैंका लागि सरसफाई र लिपपोतको तयारी भइसक्थ्यो, तर यसपालि दशैं भन्दा पनि घर के हुने हो भन्ने चिन्ता छ। घरभित्रै जमिन चिरा परेपछि उहाँलाई राति सुत्न समेत डर लाग्छ। घर वरिपरि पनि ढाँझा फाटेको छ। लगातार वर्षापछि चुरे क्षेत्रमा पर्ने मोरङ्गे धाप र ठूलो ज्यामिरेको करिब 2 वर्ग किलोमिटर क्षेत्रमा ढाँझा फाट्नुका साथै जमिन पनि भाँचिएको समाचारमा उल्लेख गरिएको छ। अर्को खबर पनि छापिएको छ, 15 महाधिवेशनमा होमियो कांग्रेस नेतृत्व चयनसँगै एकता हस्तान्तरण र जनमत फर्काउने दवाब शीर्षकमा पनि यो खबर छापिएको छ। नयाँ पत्रिका दैनिकको भित्री पन्नामा सेनालाई ग्यास उद्योग खोल्न सरकारको प्रस्ताव शीर्षकमा अजित अधिकारीले लेख्नु भएको छ। नेपाली सेनालाई ग्यास उद्योग खोल्न सरकारले मौखिक प्रस्ताव गरेको हो। उक्त प्रस्तावलाई सकारात्मक रूपमा लिएको सेनाले व्यावसायिक कार्ययोजना सहित चाँडै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल गर्ने भएको छ। उद्योग मन्त्री दीपक शाहले सेनालाई ग्यास उद्योग खोल्न दिने प्रक्रिया अघि बढ़ाउनु भएको हो। उहाँ मन्त्रालयमा आएपछि दुई चरणमा यस विषयमा अनौपचारिक छलफल भइसकेको पनि उल्लेख गरिएको छ। अर्को खबर, प्रसारण लाइनको शुल्क निर्धारण प्रणालीमा असन्तुष्टि शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको छ। विद्युत जहाँ पुर्याए पनि शुल्क एउटै, प्रणाली पूर्ण क्षमतामा सञ्चालन नभए महँगो पर्ने पनि उल्लेख गरिएको छ। हिमाल पहाड़तिर फैलिँदै स्क्रब टाइफस शीर्षकमा अर्को खबर शिवहरी घिमिरेले लेख्नु भएको हो। 74 जिल्लामा फैलिएको छ, 9872 संक्रमण छ, 22 मृत्यु रिपोर्ट तर पुष्टि हुन बाँकी रहेको उल्लेख गरिएको छ। गौरव आयोजना, लुम्बिनी प्रादेशिक अस्पताल 50% काम नहुँदै सकियो विनियोजित बजेट, एक अर्ब माग गरिएको बारेमा विष्णु घिमिरेले बुटवलबाट लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर रहेको छ, विपन्नलाई घर बनाउन 75,000 अनुदान दिने गरी कानून बनाउन लागेको बारेमा, 3.5 वर्षमा पनि बनेन चक्रपथको 525 मिटर, दोस्रो पटक म्याथपको तयारी भइरहेको बारेमा पनि खबर सहित छापिएको छ। अनि खुलेन खाद्यको डिपो शीर्षकमा अन्नपूर्ण पोस्ट दैनिकमा हिमनाथ खतिवड़ाले रसुवाबाट लेख्नु भएको खबर छापिएको छ।
0: साझा खबरमा अब विदेशको खबर, युएबाट हिजो इजरायलतर्फ जाँदै गरेको फ्लाइ दुबईको FZ-1073 विमानमा को पाइलटले उडानका क्रममा क्याप्टेन स्मिथ मच्छरमाथि वंशरो प्रहार गरेको, आतंकवादी हमलाको प्रयास भएको भन्दै संयुक्त अरब इमिरेट्सका महान्यायाधिवक्ता हमद सैफ अल शम्सीले जानकारी दिएका छन्। घटनाबारेमा प्रत्यक्ष जानकारी भएका एक स्रोतले रोइटर्सलाई बताए अनुसार को पाइलट ओमानी नागरिक हुन् र उनले उक्त प्रयास गरेका हुन्। अनुसन्धानमा संलग्न अर्को एक स्रोतले पनि सहचालकको उक्त कामको पुष्टि गरेका छन्। युएका अधिकारीहरूले उनको पहिचान सार्वजनिक गरिसकेका छैनन्। इमिरेट्सका अधिकारीहरू र एयरलाइन्सले को पाइलटको नाम सार्वजनिक नगरे पनि इजरायली अधिकारीहरूले उनी ओमानी नागरिक रहेको प्रष्ट पारेका छन्। ओमानले यस घटनाबारेमा हालसम्म कुनै पनि टिप्पणी गरेको छैन। दुर्घटना जस्ता आपतकालीन अवस्थामा प्रयोग गर्नका लागि ककपिटमा सामान्यतया वंचरो राखिएको हुन्छ। संलग्न व्यक्तिको उद्देश्यसहित उडान बारेमा अनुसन्धान जारी गरिरहेको र आवश्यक प्रक्रिया पूरा भएपछि निष्कर्षमा पुग्न सकिने बताइएको छ। फ्लाइ दुबईको विमानमा भएको सम्भावित दुर्घटना प्रयासलाई असफल बनाउन भारतीय पाइलट क्याप्टेन स्मिथ मच्छरले सहयोग गरेका थिए। उनी अहिले आबुधाबी स्थित एक अस्पतालमा उपचारका क्रममा रहेका छन्। मच्छरले आफूमाथिको आक्रमणको अनुभव भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत सुनाएका छन्। यसैबीच ब्राजिलमा आज हुने राष्ट्रपति निर्वाचनमा झण्डै 16 करोड़ मतदाताले मतदान गर्ने भएका छन्। ब्राजिलको स्थानीय समयअनुसार बिहान 8 बजे मतदान शुरू हुनेछ। यो चुनावमा वर्तमान राष्ट्रपति लुइज इनाचियो र सिनेट फ्लाविया बोल्सोनारोले कड़ा चुनौतीका साथ प्रतिस्पर्धा गर्ने भएका छन्। 4 वर्ष अघि जैर बोल्सोनारोलाई हराएर लुला राष्ट्रपतिमा चुनिनु भएको थियो। यसैबीच द इण्डियन एक्सप्रेस पत्रिकाले भारतको मतदाता नामावलीमा भएको फेरबदल सम्बन्धी एउटा खोजमूलक समाचार प्रकाशित गरेपछि त्यहाँ विवाद भएको छ। 3 सदस्यीय निर्वाचन आयोगका 2 सदस्यलाई कुनै जानकारी नदिई प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारले मतदाता नामावलीबाट धेरैको नाम काटेको समाचारमा खुलेको छ। समाचार प्रकाशित भए लगतै भारतमा निर्वाचन प्रक्रियाको निष्पक्षताको बारेमा प्रश्न उठेको छ। 9 दिनपछि मुम्बई र दिल्लीमा हजारौं युवाले सड़कमा उत्रिएर प्रदर्शन गरिरहेका छन्। त्यसक्रममा झण्डै 1,000 भन्दा बढ़ी अभियन्ता तथा विद्यार्थीहरू पक्राउ परेका छन्। हिजो पनि राजधानी नयाँ दिल्लीमा प्रदर्शन भएको थियो। 5 महिना अघि गठित कक्रोच जनता पार्टीको अगुवाईमा भएको आन्दोलनलाई विपक्षी पार्टी तथा विद्यार्थी संगठनहरूले समेत समर्थन गरेका छन्।
1: साझा खबरमा अब खेल खबर, जापानको नागोया र आइची शहरमा आइतबार 20 संस्करणको एसियाली खेलकुद प्रतियोगिताको समापन आज हुँदैछ। एसियाडमा 1 शरणार्थीसहित 48 राष्ट्रले प्रतिस्पर्धा गरेका छन्। चीनले पदक तालिकामा 1 छत्रराज गर्दै शीर्ष स्थानमाथि कब्जा जमाएको छ। प्रतियोगितामा नेपाल पनि सहभागी राष्ट्र हो। नेपालले यसपटक 1 स्वर्णसहित 2 रौप्य पदकको लक्ष्य राखेको थियो, तर प्रतियोगिताको समापनको दिनसम्म आइसक्दा नेपाल केवल 2 काँस्यमै सीमित भएको छ। नेपालले पदक तालिकाको 36 स्थानमा रहेर प्रतियोगिता सकाएको छ। भारतले भने 20 एसियन खेलकुद प्रतियोगिता एसियाड अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण रक्षा गरेको छ। भारतले जापानको नागोया र आइचीमा चलिरहेको एसियाडको शनिबार भएको स्वर्ण भिडन्तमा पाकिस्तानलाई हराउन सफल भएको हो। र जनकपुर बोल्सले तेस्रो नेपाल प्रिमियर लीग एनपीएलमा इंग्ल्याण्डका पूर्व अन्तर्राष्ट्रिय अलराउण्डर तथा दुई पटकका विश्वकप विजेता मोइन ओलीलाई अनुबन्ध गरेको छ। पहिलो संस्करणको विजेता जनकपुरले आबद्ध गरेको चौथो विदेशी खेलाड़ी उहाँ हुनुहुन्छ। यसअघि जनकपुरले कप्तानका रूपमा हरमित सिंहलाई भित्राइसकेको छ।
0: पुल र सड़क पूर्वाधारको निर्माणमा ध्यान दिनुपर्ने पक्ष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: आफूले सञ्चालन गरेका व्यापार व्यवसाय आफ्नो वडा कार्यालयमा दर्ता नवीकरण गराई कर तिरौं र सबै नागरिकको परिचय दिउँ।
2: कर नतिरी व्यापार व्यवसाय गर्नु कानून विपरीत हो। व्यवसाय दर्ता नवीकरण नगर्ने र कर नतिर्ने नागरिकलाई वडा कार्यालयबाट दिइने सेवा सुविधा प्रदान गरिने छैन।
1: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
3: पेन्सिल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब अपाङ्गताले समाजमा दिन सक्ने सकारात्मक उदाहरण। अपाङ्गता भएका व्यक्तिहरूलाई समाजले हेर्ने दृष्टिकोण अझै पनि पूर्ण रूपमा बदलिएको छैन। तर सिन्धुपाल्चोकका दुई दिदी बहिनीले भने अपाङ्गतालाई आफ्नो कमजोरी होइन आत्मनिर्भर बन्ने प्रेरणा बनाएका छन्। भूकम्पमा एक हात गुमाएका बहिनी र जन्मजात शारीरिक अपाङ्गता भएका दिदी मिलेर अहिले आफ्नै साबुन उद्योग सञ्चालन गरिरहेका छन्।
6: सिन्धुपाल्चोकको बलेफी गाउँपालिका 8 लामोसाँगो यहाँको एउटा घरमा बिहानदेखि साँझसम्म दुई दिदी बहिनी साबुन उत्पादनमा व्यस्त हुन्छन्। लुगा धुने डल्ले साबुनदेखि झोल साबुन, फिनेल र हार्पिकसम्म उत्पादन हुने यो उद्योग हो दिव्या साबुन उद्योग। उद्योगकी संचालक दिव्या र उषा श्रेष्ठका लागि यो व्यवसाय आमदानीको माध्यम मात्रै होइन, आफूलाई परिवारको बोझ ठान्ने सोच विरूद्धको संघर्ष र जवाफ पनि हो। जन्मजात शारीरिक अपाङ्गता भएकी उषाको खुट्टाले साथ दिँदैन। 2072 सालको भूकम्पमा 5 तले घर भत्किँदा दिव्या पनि गम्भीर घाइते हुनुभयो। उपचारका क्रममा उहाँको एउटा हात काट्नु पर्यो, खुट्टामा समेत समस्या थपियो, बुबाको मृत्यु भयो, आमा समेत पक्षघातबाट प्रभावित भएपछि परिवारमाथि दुःखको पहाड थपियो। दिदी बहिनी अहिले भने अरूलाई समेत रोजगारी दिने उद्यमी बनेका छन्। अपाङ्गता समस्या होइन, अवसर पाए क्षमतामा बदल्न सकिन्छ भन्ने सोचसहित दिदी बहिनीले नयाँ बाटो खोज्न थाले। त्यही क्रममा सप्रोस नेपालको सहयोग र बलेफी गाउँपालिकाको समन्वयमा उनीहरूले साबुन बनाउने तालिम लिए। तालिमपछि साबुन उत्पादनमै सम्भावना देखेपछि घरबाटै उद्योग सञ्चालन गर्ने निर्णय गरे। करिब 5,00,000 रूपियाँ लगानीमा शुरू गरिएको उद्योगले राम्रो उत्पादन मात्रै गरेको छैन, उदाहरणीय पनि बनेको छ। उद्यमी उषा श्रेष्ठ:
7: शारीरिक अपाङ्गता भएको कारणले गर्दा मेरोमा आउने ग्राहकहरूले उहाँहरू आफै नै आएर यहाँ मेरै व्यवसायबाट सामानहरू खरिद गरेर लानु भइरहेछ। जम्मा 5,00,000 को लगानीमा मैले यो व्यवसाय खोलेर बसेको छु।
6: 2072 साल भदौदेखि सञ्चालनमा आएको दिव्या साबुन उद्योगले अहिले दैनिक करिब 200 डल्ले साबुन उत्पादन गर्छ। स्थानीय बजारसँगै विद्यालय र विभिन्न कार्यालयमा समेत उद्योगका उत्पादन पुग्ने गरेका छन्। गुणस्तर राम्रो भएकै कारण ग्राहकले उत्पादन खोज्न थालेको दिदी बहिनीको भनाइ छ। उद्योगले उनीहरूलाई आत्मनिर्भर बनाएको मात्रै छैन, स्थानीय 2 जनालाई रोजगारी समेत दिएको छ।
8: यहाँ चाहिँ अब हामी 2 जना छौ अनि उहाँहरूले चाहिँ हामीलाई त्यस्तै अपाङ्ग भए पनि हामीलाई कामहरू रोजगार दिनु भएको छ अनि राम्रो छ।
6: दिव्या र उषाको लक्ष्य उद्योगलाई थप विस्तार गर्ने र आफू जस्तै अवसरको खोजीमा रहेका अरूलाई समेत रोजगारी दिने हो। शरीरमा आएको कठिनाई भन्दा ठूलो अवसर खोज्ने आँट, आत्मविश्वास र केही गरेर देखाउने इच्छा शक्ति हो। दिव्या र उषाको कथा अपाङ्गता जीवनको अन्त्य होइन भन्ने उदाहरण बनेको छ। दीपक खत्री, CIN, रेडियो सिन्धु, सिन्धुपाल्चोक।
9: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
5: नवलपरासीको दाउनेमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या 6 पुग्यो। सड़क भाँसिदा मुगलिङ नारायणघाट यात्रा कष्टकर, बेलीब्रिज जडान भएसँगै नुवाकोट र रसुवाको जनजीवन सामान्य बन्दै।
9: कांग्रेस 15 महाधिवेशनको आज उद्घाटन। स्थानीय निर्वाचनको तयारीमा होमियो रासोपा, विपन्नलाई घर बनाउन 75,000 अनुदान दिने गरी कानून बन्दै।
5: सेनालाई ग्यास उद्योग खोल्न सरकारको प्रस्ताव, अपाङ्गता भएकाहरू स्वरोजगार र उदाहरणीय बन्दै चाडपर्व लक्षित सामान तातो पानीबाट ल्याउने तयारी।
9: फ्लाइ दुवै घटनालाई उपयोग गर्ने नेता न्याहुको रणनीति, मतदाता नामावलीमा फेरबदल विरूद्ध दिल्लीमा विद्यार्थीको प्रदर्शन, इरानको प्रस्ताव अस्वीकार गर्ने ट्रम्प निर्णयको बारेमा विश्वव्यापी बहस,
5: र जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतलाई।
9: साझा खबरको अन्त्यमा कार्टुन कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ नेपाली कांग्रेसको 15 महाधिवेशन जसको उद्घाटन आज हुँदैछ, तर पूर्व सभापति शेरबहादुर देउवा लगायतका केही नेता भने समानान्तर गतिविधि अगाडि बढ़ाइरहेका छन् र ती असन्तुष्ट नेताहरू मध्येमा प्रकाश शरण महत पनि एक हुनुहुन्छ। एउटा खुल्ला स्थान जस्तो देखाइएको छ जहाँ नेता महत जस्ता देखिने व्यक्तिको हातमा मनको लड्डु छ र नजिकै पूर्व सभापति देउबा जस्ता देखिने व्यक्ति पनि हुनुहुन्छ। दुई बीचको संवाद चलिरहेको छ। शुरूमा नेता महत भन्नुहुन्छ, गगनतिर गएकाहरू हामीतिरै आउँछन्, अनि नजिकै रहेका पूर्व सभापति देउबा जस्ता देखिने व्यक्ति जसको देब्रे हातमा अर्को एउटा त्यहाँ केटली जस्तो देखिन्छ, केही भन्दै गरेको जस्तो देखिन्छ। माथि यस्तो लेखिएको छ, बाबु प्रकाश घिउ कति थपौं।
5: हवस् त, प्राविधिक साथी रवि धिताललाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र, दीपक आचार्य विदा भयौ। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
10: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव पोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। टीकापुर नगरपालिकाको कर छुट अफर, टीकापुरमा व्यवसाय निशुल्क दर्ता, 10 वर्षसम्म करै नलाग्ने। कैलाली दत्त सन्त विश्वविद्यालयमा 151 कर्मचारीका लागि 1600 बढ़ीको आवेदन। राजापुरको अमर शहीद दशरथ सन्त माविको व्यवस्थापन समिति अध्यक्षमा अमृता श्रेष्ठ। बाख्रा पालनमै भविष्य बनाउँदै टीकापुरकी धनशोभा रावल, यस वर्ष मनसून बाहिरिन शुरू, पश्चिम क्षेत्रबाट मौसम सफा हुँदै। आज नेपाली कांग्रेसको 15 महाधिवेशन र संसदमा नयाँ भवन ऐन दर्ता। खोज खबर अब विस्तारमा। टीकापुर नगरपालिकाले आफ्ना नागरिकलाई करहरूमा छुटै छुटको अफर ल्याएको छ। यसअघि एकीकृत सम्पत्ति कर हटाएर भवन र जग्गाको अलग अलग दर राखेर 60% जति कर घटाएको नगरपालिकाले अन्य करहरू पनि यस वर्ष घटाएको छ। थप खबर छपिलाल चौधरीबाट।
1: टीकापुर नगरपालिकाले आफ्ना नागरिकलाई करहरूमा छुटै छुटको अफर ल्याएको छ। यसअघि एकीकृत सम्पत्ति घर हटाएर भवन र जग्गाको अलग अलग दर राखेर 60% जति कर घटाएको नगरपालिकाले अन्य करहरू पनि यस वर्ष घटाएको छ। नगरपालिकाको आर्थिक ऐन 2083 अनुसार चालू आर्थिक वर्षमा टीकापुर नगरपालिकामा दर्ता हुन आउने व्यवसायहरू निशुल्क दर्ता हुनेछन् भने प्रमाणपत्र शुल्क पनि नलाग्ने भएको छ। त्यति मात्रै होइन, स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग स्थापना भएमा तिनलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर पनि नलाग्ने भएको छ। हाल व्यवसाय गरिरहेका व्यापारीहरूले असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट पाउनेछन्। यसअघि नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा कर बुझाउन आएमा 2075/76 भन्दा अगाडिको व्यवसाय कर र जरिवाना पूरै छुट गरेर त्यस यताको मात्रै शुल्क लिइनेछ। अन्य निकायमा दर्ता भएका तर टीकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरूलाई झन ठूलो अफर मिलेको छ। त्यस्ता व्यवसाय अहिले दर्ता हुन आएमा 1 वर्षको मात्रै वार्षिक व्यवसाय कर लिई दर्ता गर्न सकिने व्यवस्था गरेको छ। यस्तै पहिल्यै घर निर्माण सम्पन्न प्राप्त गरेका तर कर बुझाउन बाँकी रहेका घर धनीले सम्पत्ति कर मात्रै बुझाए पुग्ने भएको छ भने जरिवाना नलाग्ने भएको छ। साथै समयमै सम्पत्ति कर र भूमिकर बुझाउने नागरिकले चालू आर्थिक वर्षको करमा पनि 10% छुट पाउने व्यवस्था गरेको छ। कर सम्बन्धी विवादहरू सबैभन्दा धेरै व्यवसाय भएको र जनघनत्व भएको टीकापुर नगरपालिका एकमा ठोकिने भएकाले सहजताका लागि करका दरहरू परिवर्तन र सहुलियत गर्नु परेको वडा नम्बर 1 का वडाध्यक्ष मोहन विक बताउनुहुन्छ। पुरानो नगरपालिका भएकाले सम्पत्ति करले नागरिकलाई भार परेको थियो, नागरिकलाई सहज होस् भनेर करका दर परिमार्जन गरेका हौ। उहाँ नगरपालिकाको आन्तरिक आय केही घटे पनि प्रगतिशील सोचका कारण करका दर मिलाएर व्यवसाय मैत्री वातावरण बन्ने, नागरिक पनि खुशी हुने अध्यक्ष विक भन्नुहुन्छ।
2: हामीले नागरिकलाई सहज गर्नका लागि यो व्यवस्था ल्याएको हो। हामीले चाहिँ करका दायराहरू विस्तार गरेर केही क्षेत्रहरू खोज्दै अगाडि बढ्ने हो। त्योभन्दा पहिला हामीले चाहिँ जुन कर उठाइराखेका छौँ सम्पत्ति करको नाममा, त्यसले गर्दा जनतालाई अलिक भार परिराखेका छ। त्यो भारको कुरालाई अब तपाईँको चाहिँ किनभने सम्पत्ति कर भने त संरचनामा लाग्ने कर पनि हो नि त। अब जग्गा छ, भूमि छ, उसको तपाईँको भूमिकर नलिएर हामीले सम्पत्ति कर लिँदा उसलाई तपाईँको त्यहाँ मर्का परिराखेको थियो। सम्पत्ति त सीमित एरियाहरू क्षेत्रहरू ओगटेको हुन्छ, मान्छेसँग त यहाँ बिगाको बिगा जग्गा छ होइन, त्यो बिगालाई पनि अब चाहिँ भूमिलाई पनि सम्पत्तिमा राखिदियौँ भने नागरिकलाई अब यो कर तिर्नै नसक्ने, प्रत्येक वर्ष तपाईँको चाहिँ एउटा एउटा घडेरी बेच्न पर्ने, एउटा एउटा किताब बेच्न पर्ने अवस्था सिर्जना भएको देखेर अनि हामीले अब यो भूमिकर र सम्पत्ति कर दुइटैलाई समायोजन गरेर जानुपर्छ। सम्पत्ति कर संरचनाले ओगटेको क्षेत्रमा सम्पत्ति कर लाउने र बाँकी रहेको भूमि जो छ त्यसमा भूमि कर लाउने भनेर चाहिँ अगाडि बढेको।
1: टीकापुर नगरपालिकाको आर्थिक ऐन 2083/17 गतेको नगरसभाले पारित गरे पनि बजेट कार्यान्वयनमा ढिलो गएकाले नगरपालिकाले कर छुट अफर पनि ढिलो गरी सार्वजनिक गरेको हो। टीकापुर नगरपालिकाको कर छुटको अफरले उद्योगी व्यवसायहरू लाभान्वित हुनेछन्। टीकापुर उद्योग वाणिज्य संघका महासचिव प्रकाश तिमिल सिन्हा संघले व्यवसाय दर्तामा सहुलियत समेत माग गरेकोमा यसको सुनवाई गरेर नगरपालिकाले करमा छूट व्यवसाय दर्ता गरेको व्यवस्थाले व्यवसायीलाई फाइदा हुन पुगेकाले व्यवसायीहरूले यसको लाभ उठाउनु पर्ने बताउनुहुन्छ।
3: अघिल्लो पटक हामीले अलिअलि यो व्यवसाय दर्तामा सहुलियत दिनु पर्यो भन्ने टाइपले एकचोटि माग त गरेका थियौँ। योभन्दा पहिले कस्तो थियो भन्दा अब यो जुन वर्षबाट स्टार्ट थियो त्यो वर्षदेखि अहिलेसम्म पेनाल्टी सहितको कर लिन्थ्यो नि त, त्यो गरेका थियौँ। यो त व्यवसायीलाई एकदम राम्रो कुरा हो, यसको सम्पूर्ण मानवले अब यो फाइदा उठाउन सक्नुपर्छ भन्ने हो। कम्तीमा दुई चार वर्षको छुट त पाइयो नि।
1: नगरपालिकाले करदाता मैत्री अफर ल्याउँदा पनि व्यवस्था गर्नेलाई भने जरिवाना लाग्नेछ। नगरपालिकाले तोकेको समय सीमा भित्र कर नबुझाएमा त्यसपछि भने लाग्ने कर र जरिवाना पूरै तिर्नु पर्नेछ। नगरपालिकाले चालू आर्थिक वर्षको असार मसान्त भित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र त्योभन्दा बढ़ीको हकमा 50% जरिवाना लाग्नेछ। चालू आर्थिक वर्षको असार मसान्त भित्र सम्पत्ति कर र भूमिकर नबुझाएमा 20%ले जरिवाना लाग्नेछ। टीकापुर नगरपालिकाको क्षेत्राधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्त भित्र लेखा परीक्षण र पुष मसान्त भित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा पनि जरिवाना लाग्नेछ। टीकापुर नगरपालिकाका राजस्व शाखा प्रमुख नन्द बहादुर केसीले टीकापुर नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा धेरै करहरूमा छूट र सहुलियत दिएकोमा कमैले थाहा पाएको र यस वर्ष पनि करदाताहरूले समयमै जानकारी लिए सहुलियत लिन अनुरोध गर्नु भएको छ।
2: पुरसाल त झन् धेरै थियो, पुरसाल हाम्रो जनप्रतिनिधिहरूले एकदम यो छुटहरूको बारेमा पनि धेरै प्रचार प्रसार गर्न नसकेको, नागरिक आफै पनि त्यो छुट सुविधा लिन नआएको, अनि हाम्रो यो सूत्र सिस्टममा चाहिँ धेरै खालका छुटहरूलाई प्रविष्टि गर्दा अलिक झन्झटिलो हुने थियो। त्यही भएर न जनताले खोज्ने न जसले छुट दिन प्रयास गरेका उनले त्यो थाहा पाउने, अनि यो खालि यो प्राविधिक रूपले खालि झन्झटिलो किन बनाउने भनेर फेरि अरू कतिपय मुख्य आमदानीका शीर्षकमा चाहिँ कर अलिक घट्ने भएको हुँदा योपालि छुट पोहोर साल भन्दा झन् घटेको छ।
0: कांग्रेसको 15 महाधिवेशन आजदेखि शुरू हुँदैछ। परम्पराको सम्मान र परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प भन्ने नारासहित महाधिवेशन शुरू हुन लागेको हो। महाधिवेशनको उद्घाटन समारोह आइतबार दिउँसो 2 बजेदेखि खुला मञ्चमा शुरू हुनेछ। महाधिवेशनको बन्द सत्र र अन्य कार्यक्रमहरू भने सोमबार र मंगलबार हुने बताइएको छ। निर्वाचन कार्यक्रमका लागि 21 र 22 असोज तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। समितिले शुक्रबार र शनिबार महाधिवेशन प्रतिनिधिको नाम दर्ता गरेको छ। बर्दियाको राजापुर नगरपालिका 4 स्थित अमर शहीद दशरथ चन्द माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा अमृता श्रेष्ठ चयन हुनुभएको छ। राजापुर नगरपालिका वडा नम्बर 4 का वडा अध्यक्ष विदुर पोखरेलको अध्यक्षतामा बसेको बेलाले विद्यालय व्यवस्थापन समितिको सदस्यमा अमृता श्रेष्ठ, दुर्गावती चौधरी, नीलम गुप्ता र मनपुरा भण्डारीलाई सर्वसम्मत चयन गरेको थियो। त्यसपछि बसेको समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। विद्यालयको इतिहासमा पहिलो पटक महिला अध्यक्ष चयन हुनुभएको विद्यालयले जनाएको छ। कैलालीको गेर्तामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले विभिन्न स्वास्थ्य सेवाका पदमा 151 कर्मचारी माग गर्दा 1669 जनाको आवेदन परेको छ। फरार सेवामा कर्मचारी पदपूर्तिका लागि माग गरिएकोमा आवेदन परेका मध्ये 544 जनाको नाम संक्षिप्त सूचीमा समावेश गरिएको छ। टीकापुर नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीले टोल कमिटीहरू गठन गरिरहेको छ। पार्टीले नगरपालिकाभित्रका विभिन्न वडाका टोल कमिटीहरू गठन गरिरहेको जनाएको छ। शनिबार नगरपालिकाको वडा नम्बर 1 ब्लक नम्बर 17 पनि टोल कमिटी गठन गरिएको छ। जनक प्रसाद सुवेदीको संयोजकत्वमा 7 सदस्यीय समिति गठन गरिएको छ। कमिटिको उपसंयोजकमा पूनम थापा, सदस्यमा भुवन ओली, रेवाज भूल, अर्जुन चौधरी, अजय भट्टन, परवेश कुँवरलाई चयन गरिएको छ। टीकापुर नगरपालिका वडा नम्बर 1 का सभापति चक्रबहादुर बुढाको अध्यक्षतामा भएको टोल भेलाले कमिटी गठन गरिएको चक्रदेव पोटाले जानकारी दिनुभयो। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टीकापुर एफएम।
4: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टीकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी 1 आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुस एक गते पछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिगापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
5: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयके अनुरोध।
6: जानकी गाउँपालिका 3 नम्बर वाडावासी दादु भैया दिदी बहिनी हुक्रे सड़क के किनारमै पशु चौपाया नै बाँधेबी, सड़क किनारमै मल वस्तु नै कुरा देबी, साथै सड़क किनारमा पशु चौपाया बाँधके ढुंगा बालुवा गिट्टी मल कुराके दुर्घटना हुइले से एकर जिम्मेवारी स्वयं व्यक्ति हुक्रा लेह पर्न बा।
5: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय लाइकपुर।
7: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
8: मैले चाइनेजो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ हौ तँलाई?
7: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
8: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
9: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
10: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
11: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
12: ओइ बहिनी, घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
13: किन टाढा जानु दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लाई छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
12: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
13: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
12: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
13: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
12: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848-5967-33 र 9851-1882-46।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसून नेपालको सुदूरपश्चिम सहित पश्चिम क्षेत्रबाट बाहिरिन शुरू भएको जनाएको छ। महाशाखाका अनुसार सुदूरपश्चिम कर्णाली सहित लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानबाट बाहिरिएको जनाएको छ। विभागका अनुसार मनसूनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भूभागबाट पनि केही दिनमा मनसून बाहिरिने सम्भावना रहेको मौसमविदको भनाइ छ।
14: अहिले बिचभरि नै मनसुनी वायु र पश्चिमी वायुको चाहिँ आंशिक प्रभाव रहेको छ, तर आजबाट मनसुन पश्चिमी नेपालबाट चाहिँ बाहिर सुरु भयो। पश्चिम नेपालदेखिबाट लगभग कर्णाली सुदूरपश्चिम प्रदेशदेखिबाट त बाहिरिसक्यो नै भनेर भन्दा हुन्छ। बाँकी भूभागमा चाहिँ अझै आंशिक प्रभाव नै रहिराखेको छ। अब यो अझै लाग्छ 4-5 दिन जति भन्ने छ, एनालाइसिस हुँदैछ यस बारेमा चाहिँ। त्यस्तो ठुलो पानी पर्ने सम्भावना चाहिँ देखिँदैन, त्यही अब हल्कादेखि मध्यमसम्मको वर्षा चाहिँ हुने सम्भावना छ। अब 3-4 दिन
0: मनसून बाहिरिँदै गरेको अवस्थामा अब ठूलो पानी पर्ने सम्भावना नरहेको तर हल्कादेखि मध्यम वर्षाको भने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। टिकापुरकी धनसोभा राहुल बाख्रा पालनमै भविष्य बनाउन थाल्नु भएको छ। विगतमा होटल व्यवसाय लगायतका धेरै व्यवसाय गर्नुभएकी धनसोभाले पशुपालनलाई व्यवसायका रूपमा अगाल्नु भएको 5 वर्ष भएको छ। शुरूमा 2 बाख्राबाट शुरू गर्नुभएकी धनसोभाका हाल दर्जनौ बाख्रा र 1 भैँसी छ। कसैबाट सहयोग र अनुदान समेत नपाएकी धनसोभासँग कुराकानी गरेकी छु।
15: हामीले अरू गरेर त केही नहुने होइन, सामान्य हाम्रो हातबाट जे हुन्छ त्यही गरौँ भन्ने एउटा बाख्रा फर्म खोलेको। बाख्रा फर्म गरेको 5 वर्ष भइसक्यो।
16: सुरुमा चाहिँ कति बाख्राबाट सुरु गर्नुभयो?
15: सुरुमा 2-3 वटा बाख्राबाट, अलि बढाएर केही आफ्नो व्यवसायको रूपमा गरौँ भनेर यसरी गरेको, बिस्तारै बढाएको।
16: गर्न सकिँदो रहेछ,
15: आट्यो भने सकिँदो रहेछ त।
16: अहिले कतिवटा बाख्रा छ?
15: 20 वटा बाख्रा, एउटा भैँसी।
16: कसरी भ्याउनुहुन्छ त?
15: समय दिनु पर्यो यसको लागि, दिनभरि यही काम हो।
16: तपाईँसँग घरसँग थोरै बारी मात्रै छ होइन, यो कसरी म्यानेज गरेर राख्नु भएको छ? उनीहरूका लागि घाँस दाना
15: यस्तो छ, फुर्सदको टाइममा जंगल जान्छौ, जंगलबाट घाँसको व्यवस्था गर्छौ, दाना अनि चिलोहरू खुवाउने यसरी गरिरहेछौ।
16: घाँस दानाको कुरा गर्नुभयो नि, यो बजार क्षेत्रमा चाहिँ खासै चराउनका लागि ठाउँ छैन नि त, यो चाहिँ कसरी म्यानेज गर्नुहुन्छ?
15: दाना घाँस खुवाउने हामी त घरमै बाँध्छौ, त्यस्तो चराउन चाहिँ लगेको छैन अहिलेसम्म, कहीँ लग्दैन, घरमै हो। खोरमा, खोरबाट बाहिर निकाल्ने दाना घाँस व्यवस्था गर्ने त्यही नै हो।
16: कतै घाँस खेती पनि गर्नुभएको छ कि
15: छैन? छैन, एक कट्टा यही छ खालि, त्यसमै घाँस अलिअलि रोप्छौँ। फुर्सदको टाइममा जंगल जाने, जंगलबाट घाँस ल्याउने, बाख्रा पाल्ने।
16: बाख्रा पाल्दाखेरि बाख्राको स्वास्थ्य, अब रोग नियन्त्रण जस्ता कुरामा पनि सावधानी अपनाउनु पर्ने हुन्छ नि, त्यो चाहिँ कसरी गर्नुहुन्छ?
15: त्यो त अब हामी टाइम भेटनरीमा सम्पर्क गर्छौँ, अनि यो रोग बाहिर लग्दैनौ, बाहिर नलगेको पशुहरूलाई चाहिँ रोगी त्यति हुन्नन् होइन, अब आफैले भेटनरीको डाक्टरसँग सल्लाह लिने अनि त्यही गरेर रोकथाम गर्छौँ।
16: एउटा बाख्रा हुर्काउन कति समय र कति मेहनत लाग्छ?
15: मेहनत लाग्छ, एउटा बाख्रा हुर्काउन 1 वर्ष लाग्छ, एउटा बाख्रालाई हुर्काउन। यसको अब बच्चा बुच्ची भएपछि 1 वर्ष लाग्छ, एउटा बाख्रा हामीले पाठा पाठी किन्यौँ अनि त्यसलाई हुर्काउन चाहिँ 1 वर्ष टाइम दिनै पर्छ।
16: 1 वर्षपछि मात्रै मूल्य पाइन्छ?
15: 1 वर्षपछि मात्रै बाख्रा।
16: बजारको कुरा गर्दाखेरि,
15: बजारमा अब के छ, घाँस छैन, घाँस लगाउने ठाउँ छैन, अब आफ्नै मेहनतले गर्नुपर्ने हुन्छ। बिक्रीको लागि समस्या छैन, बुच्चरहरू हामीसँग सम्पर्कमा हुन्छन्, एकैपटक हामी एउटा दुईटा बेच्दैनौँ, अब कतिवटा खसी छ त्यो अनुसारले बेच्छौँ।
16: अनि यो व्यवसाय तपाईँको आमदानीको माध्यम हो कि अथवा रोजगारी सिर्जनाको माध्यम हो?
15: रोजगारी सिर्जनाको माध्यम, बेरोजगार बस्नु भन्दा गर्नुपर्छ भन्ने सोच।
16: अनि पहिला चाहिँ तपाईँ अरू क्षेत्रमा काम गरेको मान्छे, यो क्षेत्र चाहिँ सजिलो लागेछ कि अप्ठ्यारो लागेछ?
15: गाह्रो त गाह्रो छ होइन, अरू क्षेत्रमा लागेर पनि आफूलाई कुनै कुराको केही सम्भव भएन नि त, त्यसपछि मैले यो बाख्रा पम्प चाहिँ रोजेको, जीवनमा लास्टै दुःख गरे भनेर पनि साध्य छैन।
16: धेरै मेहनत,
15: धेरै वर्ष अगाडि मैले पहिला पनि क्यान्टिन गरेको 14 वर्षसम्म सियामे तालिम केन्द्र, त्यसपछि त्यो छोडेर केटाकेटीलाई यहाँबाट बाहिर पढ्न पठाएर आफू आएर एउटा दुईटा बाख्रा जम्मा गरेर अनि मैले यो काम गर्न थाले।
16: अब होटल व्यवसायमा चाहिँ राम्रो आमदानी हुन्छ भन्ने मान्छेको बुझाइ छ नि त,
15: त्यो सङ्घर्ष दुःख गर्यो भने जुन ठाउँमा पनि छ, त्यो होटलमै होइन, बाख्रा पालन, भैँसी पालन, हरे कुखुरा पालन जेबाट पनि छ, तर गर्न सक्नु पर्यो, मन लगाएर गर्नु पर्यो, खट्न पनि पर्यो। कहिले काहीँ त 10-11 बजेसम्म पनि सुत्न पनि मिल्दैन, बेलुका 11 बजेपछि खाना हुन्छ होला सायद, मेरा छिमेकीहरू सबै सुतिसके हुन्छन्, त्यसपछि चाहिँ मका खाना भन्छ।
16: पाठापाटी हुर्काउने बेला कतिको गाह्रो हुन्छ?
15: गाह्रै हुन्छ, पाठापाटी हुर्काउन गाह्रै हुन्छ, अब पानी नपरेको चिसोको मौसम भएन भने सजिलै हो, अलि पानी अनि चिसोको मौसममा चाहिँ अलिक गाह्रो हुन्छ, लास्टै समस्या, खोरबाट बाहिर निकाल्न मिल्दै मिलेन,
16: चिसो लाग्ने डर हुन्छ,
15: डर हुन्छ, ज्वरो आउँछ, खोकी लाग्छ, निमोनिया हुन्छ, यिनीहरूलाई पनि लास्टै समस्या हुन्छ नि त।
16: यति धेरै बाख्रा छ, फेरि भैँसी पनि किन पाल्नु भएको छ?
15: दुधको पनि त टिकापुरमा समस्या छ, आफूले भैँसी पाल्यो भने त दुध अनि प्लस त्यसको दुध बेच्ने, बाख्रा पाठालाई दाना त हुन्छ नि, त्यो भैँसीको दुध बेच्ने अनि यिनीहरूलाई औषधि दाना सबै यसबाटै हुन्छ, सँगसँगै काम गर्न सकियो।
16: यसरी व्यवसाय गरिरहँदाखेरि यो 5 वर्षको अवधिमा स्थानीय सरकार अथवा चाहिँ रानी जमरा कुलदेश सिंचाई आयोजना अन्य निकायहरू पनि छन् नि त, कतै सहयोग पाउनु भएको छ?
15: केही छैन,
16: एउटा पनि
15: केही पनि सहयोग छैन, मेरो आफ्नै मेहनतले हो, जति दुःख गर्छु मेहनत आफ्नो, मैले कुनै ठाउँबाट सहयोग चाहिँ पाएको छैन।
16: अनि यो गोठ सुधार, बाख्रालाई दाना अनि जस्तो बनाउने मेसिनहरू यस्तो यस्तो सहयोग भइरहेको हुन्छ त, किन तपाईँले माग नगर्नु भएको कि?
15: त्यो थाहा पनि छैन, एक आफू एक्लै मान्छे छौँ होइन, यसमा फुर्सद पनि छैन, म बिजी हुन्छु, बिहानदेखि बेलुकासम्म बिजी भइन्छ, धाउन पर्यो, निवेदन गर्न पर्यो, अब कसलाई भन्न पर्छ, त्यो टाइम नभएर मैले कुनै ठाउँमा केही भनेको छैन त्यस्तो।
16: यस्तो काममा महिलाहरू लाग्न कतिको आवश्यक छ?
15: लाग्न पर्छ भने मेरो मान्यतामा लाग्न पर्छ, गरेर खाऊ, आफूलाई समस्या परेको बेला पनि कसैसँग सहयोग माग्न पर्दैन, घर फ्यामिलीसँग सहयोग माग्न पर्दैन, आफैसँग भइरहन्छ, लाग्न पर्छ भन्ने सोच्छु है, मेरो सोचाइ।
16: यो व्यवसायले तपाईँको आर्थिक आत्मनिर्भरता त भयो नै होइन, समस्या टर्ने भयो। तपाईँको जीवन केही चेन्ज भएको छ कि छैन?
15: चेन्ज हुने के त, चेन्ज केही छैन, त्यस्तै हो जस्तो पहिला चलेको छ।
16: आगामी दिनमा यो व्यवसायलाई अझै विस्तार गर्ने योजना छ कि अब यस्तै चलेको छ ठिकै छ भन्ने छ कि के छ?
15: यस्तो छ, हामीसँग धेरै पैसा लगानी गर्न सम्भव छैन होइन, अब जे छ यथावत यसलाई नै चलाउने भन्ने सोचमा छु म।
0: पूर्वाधार विकास मन्त्रालयले गरीब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 गरी कुल 75,000 अनुदान उपलब्ध गराउने व्यवस्थासहित भवन ऐन 2083 विधेयक संघीय संसद सचिवालयमा दर्ता गराएको छ। भवन ऐन 2055 संशोधन गर्न बनेको विधेयकमा प्रत्येक नागरिक र उनका परिवारका लागि आवास सुनिश्चित गर्ने उद्देश्यले विभिन्न व्यवस्था प्रस्ताव गरिएको मन्त्रालयले प्रेस नोट मार्फत जनाएको छ। विधेयकमा निम्न आय भएका परिवारको आवासको ग्यारेन्टी तथा मध्यम आय भएका परिवारका लागि सुरक्षित र व्यवस्थित आवास सुनिश्चित गर्ने व्यवस्था गरिएको छ। पहिलो पटक घर निर्माण गर्ने नेपाली नागरिकलाई सरकारले तोकेको डिजाइन तथा मापदण्ड अनुसार घर निर्माण गर्न आवश्यक नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निशुल्क उपलब्ध गराउने प्रस्ताव व्यवस्था गरिएको छ। गोठ निर्माणका लागि निवेदन दिने नागरिकलाई समेत आवश्यक प्रकृतिजन्य सामग्री निशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ। खोज खबरमा अब पालो जनावाजको। सरकारी कार्यालय तथा विद्यालयमा सत्तामा दुई दिन विदा हुन्छ। सत्तामा दुई दिन विदा विद्यार्थीका लागि फाइदा वा बेफाइदा के छ भने केही बालबालिकालाई सोधेका छौं।
17: मेरो नाम अरुण चौधरी, म कक्षा 8 पढ्छु। राम्रै लाग्छ, हल्का साथीहरूसँग भेटघाट हुन पनि राम्रै लाग्छ, हल्का पढ्न टाइम पनि मिल्छ, गृह कार्य भइन्छ, पढ्नेकाहरू लागि ठिकै हो, घरको काम सिक्न पनि पाइन्छ।
18: मेरो नाम प्रिन्स थारू हो, म कक्षा 8 पढ्छु। म यता टिकापुरमा बस्छु। यो दुई दिनको बिदामा साथीहरूसँग भेटघाट गर्ने अवसर मिल्छ, पढ्न रिभिजन मिल्छ, नपढ्नेको लागि घाटा छ, पढ्नेहरूलाई फाइदा। हामीले सामाजिक काम पनि सिक्नु पर्छ, म सामाजिक काममा पनि सहभागी हुन्छु, त्यही बाटो सरसफाई यस्तो काममा पनि सहभागी हुन्छु।
19: मेरो नाम निमेश चौधरी हो, म कक्षा 8 पढ्छु। म यता टिकापुर कैलालीमा बस्छु। दुई दिनको बिदामा राम्रै लाग्छ, साथीहरूसँग भेट्न पनि पाइन्छ, पढ्न पनि पाइन्छ, धेरै त्यति होमवर्क गर्न गृह कार्य गर्न पाइन्छ, खेलकुदमा पनि सहभागी हुन पाइन्छ। हामीहरू बिदाको दिन साथीहरू मिलेर खेल खेल्छौँ, फुटबल भलिबल क्रिकेट, यो खेलमा रुचि भएकोहरूलाई सिक्न सकिन्छ, अनि पढाइलाई चाहिँ अलि फोकस गर्नुपर्छ।
20: मेरो नाम परमी चौधरी हो, म कक्षा 8 पढ्छु। दुई दिनको बिदालाई सृजनात्मक बनाउनु पर्छ, जस्तै कुनै विद्यार्थीलाई कुनै कुरामा रुचि बनाउनु पर्छ, कसैलाई खेलकुदमा रुचि होला, कसैलाई चित्रकलामा होला, कसैलाई गीत संगीतमा होला।
21: नमस्ते, मेरो नाम प्रिन्स चौधरी हो, म टिकापुर युनाइटेड सेकेन्डरी स्कुलमा पढ्छु, म कक्षा 8 पढ्छु। दुई दिनको बिदा चाहिँ राम्रै लाग्छ, साथीहरूसँग चाहिँ भेटघाट हुन्छ, पढ्नेहरूलाई राम्रै हुन्छ, तर यसको एउटा बेफाइदा पनि छ, 5 मात्र पढ्न पाइन्छ, अनि त्यो पहिला चाहिँ 6 पढ्न पाइन्थ्यो, 1 घाटा लाग्छ। अनि जस्तै अरूलाई पढ्नेमा रुचि छैन भने अरू क्रियाकलाप पनि गर्छन्, जस्तै खेलकुद क्रिएटिभिटी, आर्ट, डान्सिङ, धेरैमा छन्। धन्यवाद।
22: मेरो नाम सिङ्गम थारू हो, श्री कर्णाली सेकेन्डरी स्कुलमा पढ्छु। यो दुई दिनको बिदामा साथीहरूसँग रमाउन पाइन्छ, गृह कार्य गर्न पाइन्छ, र आफूलाई मन लागेको कुरा सिक्न पाइन्छ, खेलकुदमा रुचि हुन्छ, र आफ्नो खेल अरूलाई चित्रकलामा, फुटबलमा, भलिबलमा रुचि हुन्छ, आफूले जे गर्न सक्छन् त्यो गर्नुपर्छ, र आफ्नो रुचिमा रमाउनु पर्छ, घरको काम पनि सघाउनु पर्छ।
0: खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
23: अरेल्ला सुनचाँदी पसलमा छड्के तिलहरी, माइली तिलहरी, रानी हार।

0: की चंद्रमा काटा नौगड़ी जस्ता विभिन्न डिजाइन का घर गहना अर्डर करे अनुसार सुपथ मूल्य में बनाई एक पटक सेवा करने मौका अवश्य दिनुहोला।
1: हार्दिक सुन चांदी पसल सरकारी अस्पताल को भित्री रोड संचालक शंकर साहू संपर्क नंबर 9848421974।
2: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। जापानीज इन्सेफलाइटिस जेईबाट हालसम्म 131 जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो अवस्था सम्बन्धी प्रतिवेदन अनुसार नेपालमा सन् 2026 हालसम्म 1372 जनामा एक्यूट इन्सेफलाइटिस सिन्ड्रोम देखिएको र तीमध्ये 131 जनामा जापानीज इन्सेफलाइटिस जेई पुष्टि भएको छ। जेई संक्रमणका कारण हालसम्म 28 जनाको मृत्यु भएको परिवार कल्याण महाशाखाले जनाएको छ। संक्रमित मध्ये 87% खोप नलगाएका व्यक्ति रहेका प्रतिवेदनमा उल्लेख छ। हालसम्म 37 जिल्लाका 90 स्थानीय तहमा जेई संक्रमण पुष्टि भएको छ। अधिकांश संक्रमित धानखेत तथा सुंगुर फार्म आसपास बसोबास गर्ने र कृषि पेशामा संलग्न रहेको पाइएको परिवार कल्याण महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेशमा 78 दिनदेखि बजेट विहीन भएको भन्दै गैर सरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेशले तत्काल बजेट ल्याउन माग गरेको छ। महासंघका प्रदेश सदस्य अधिवक्ता देवी प्रसाद खनालले विज्ञप्ति जारी गर्दै बजेट विहीनताको अवस्थाले प्रदेशको नियमित आर्थिक तथा प्रशासनिक गतिविधिमा असर पर्न थालेको उल्लेख गरिएको छ। प्रदेश सरकारमा तहतका कर्मचारीले दुई महिनादेखि तलब पाउन नसकेको तथा विकास निर्माणका काम समेत प्रभावित हुने अवस्था सिर्जना भएको महासंघको दावी छ। महासंघले बजेट विहीनताको अवस्था केवल राजनैतिक विवादको विषय नभई संवैधानिक र कानूनी जवाबदेही सँग जोड़िएको विषय भएको जनाएको छ। नेपालको संविधान तथा अन्तर सरकारी वित्त व्यवस्थापन ऐन अनुसार प्रदेश सरकारले आर्थिक वर्षको राजस्व व्ययको अनुमान असार 1 गते भित्र प्रदेशसभामा पेश गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै महासंघले बजेट निर्माण पेश र स्वीकृतिको प्रक्रिया अनिश्चितकालीन राजनीतिक गतिरोधको विषय बन्न नहुने जनाएको छ। यसै समाचारसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। टीकापुर नगरपालिकाको कर छूट अफर। टीकापुरमा व्यवसाय निशुल्क दर्ता 10 वर्षसम्म करै नलाग्ने। कैलाली दशरथचन्द्र विश्वविद्यालयमा 151 कर्मचारीका लागि 1600 बढ़ीको आवेदन। राजापुरको अमर शहीद दशरथचन्द्र माविको व्यवस्थापन समिति अध्यक्षमा अमृता श्रेष्ठ। बाख्रा पालनमै भविष्य बनाउँदै टीकापुरकी धनशोभा रावल। यस वर्षको मनसून बाहिरिन शुरू। पश्चिमी क्षेत्रबाट मौसम सफा हुँदै। र नेपाली कांग्रेसको 15 महाधिवेशन आज। संसदमा नयाँ भवन ऐन दर्ता। हवस् त अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9 बजे थारू भाषामा खोज खबर सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु। नमस्कार।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्राली टीकापुरमा।
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
3: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
4: महिनाको महिनावारी गडबडीको समस्या,
3: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
4: पेट सम्बन्धी सम्पूर्ण समस्या,
3: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
4: ईसीजी सेवा,
3: डिजिटल एक्सरे सेवा
4: र प्रयोगशाला ल्याब सेवा।
3: फोन नम्बर 9844-27359 र 9848-42-73-59। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड, टीकापुर, जालपादेवी मन्दिर नजिकै।

0: रत गैया झोला उठो हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मर्म फेकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
1: प्रोपराइटर राम प्रसाद रत गैया संपर्क मोबाइल नंबर 98484-22373
2: सबै कुरा पाउने रहेछ लु भन् त भाउ के पाउँछ त्यहाँ
3: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
4: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
5: त्यति मात्र होइन त्यहाँ त जस्मिन प्यान्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
2: भनेदेखि सबै कुरा पाउने रहेछ
6: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस
7: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
6: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484-48673 र 98148-02-04

श्रोताबिन नमस्कार। सामुदायिक रेडियो टिकापुर एफएमको प्रभातीय प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल असोज महिनाको 18 गते आइतबार, तदनुसार अक्टोबर 4 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टिकापुर आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टिकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौं। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि उनीहरूको नयाँ काम प्रारम्भ गर्ने समय छ। मेहनतले दिगो फाइदा दिलाउनेछ, प्रतिस्पर्धीले हार खानेछन्। वृष राशि उनीहरूको बोलीको गलत अर्थ लाग्नाले मान सम्मानमा आघात पुग्नेछ। विचार सम्प्रेषण गर्नु अघि राम्ररी विचार पुर्याउनुहोला। मिथुन राशि उनीहरूको परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। बिछोडेका आफन्तसँग भेटघाट हुनेछ। कर्कट राशिको खर्च बढ़नाले अर्थ अभाव देखा पर्न सक्छ। आफ्नो स्वामित्वका वस्तुमा अरूले दावी गर्न सक्छन्। सापटी दिने बानीले पनि समस्या निम्त्याउनेछ। सिंह राशि उनीहरूको आमदानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ। लगानीतर्फ लागत बढ़नेछ। कामको राम्रै मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न केही समय लाग्नेछ। कन्या राशि उनीहरूको लामो समयदेखि प्रतीक्षा गरिएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। दाम इनाम र प्रतिष्ठा कमाउने बेला छ। तुला राशि उनीहरूको काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। शुभचिन्तकहरूको सद्भाव कायम राख्न सजग हुनुपर्नेछ। पहिलेको कामबाट फाइदा हुनेछ। वृश्चिक राशि उनीहरूको खानपानको सावधानले स्वास्थ्यलाई हानि गर्न सक्छ। काम बिग्रने भयले सताउनेछ। न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ला। धनुराशि उनीहरूको आराम तथा मनोरञ्जनको समय छ। प्रियजनसँग दिन रमाइलो गरी बित्नेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। मकर राशि उनीहरूको साहसिक काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। रोकेका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। कुम्भ राशि उनीहरूको परिस्थिति बचित आएको काममा विलम्ब हुनेछ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुझ्नु पर्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनु पर्ला। अन्त्यमा मीन राशि उनीहरूको परिवारमा असमझदारी देखिएला। साथीभाइले साथ नदिन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइएला। हामीले तपाईँलाई सुनायौं तपाईँको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा बने पनि तपाईँले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईँकै हातमा छ। राशिफलपछि सुनाउनेछौ तपाई अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि स्टुडियोको फोन नम्बर 091-5161-255 फोन गरी टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो सन्देश गान।

सुरेश गानपछि अब सुनौ आज सामुदायिक रेडियो टिकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 हाम्रो वन, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा समाचार, 10 बजे लोकगीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्याह खबर, 12:20 लोकगीतहरू, 1:40 नेपाली गीतहरू, 3 बजे देउडा चौतारी, 3:30 लोकदोहोरी गीतहरू, 4 बजे थारू गीतहरू, 4:30 थारू नेपाली मिक्स गीतहरू, 5 बजे थारू भाषामा समाचार, 6 बजे खोज खबर, 7:30 साझा खबर, 9:55 बजे खबर संक्षेपसँगै 10 बजे हाम्रो आजको प्रसारण पूरा हुनेछ। हवस् त, आजलाई आजको दिन यति नै। भोलि बिहान आज चाहिँ विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
5: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
6: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606141, मोबाइल नम्बर 9842386713।
7: पढाई छुट्यो साथी छुटे सबै छुटे।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: भारती ब्यूटी एंड कस्मेटिक मा सौंदर्य र श्रृंगार को लागि विभिन्न ब्रांड का कस्मेटिक सामग्री पाइने का साथ ही थारू गरगहना पाइन्छ र ब्यूटी पार्लर को सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: संचालक आरती चौधरी, संपर्क नंबर 98624 70483।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुस् न, लाउन कस्तो रहर लाछ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू अछाम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइन का विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चूरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688 14 799, 98 24 60 25 32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98 24 67 28 25।
5: समयमै आफ्नो घर परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौ। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
6: जानकी गाउँपालिका वडा नम्बर 8 कार्यालयद्वारा जनहितमा जारी सन्देश।
7: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
8: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
7: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
8: महिनाको महिनावारी गडबडीको समस्या,
7: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
8: पेट सम्बन्धी सम्पूर्ण समस्या,
7: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
8: ईसीजी सेवा,
7: डिजिटल एक्सरे सेवा
8: र प्रयोगशाला ल्याब सेवा।
7: फोन नम्बर 98484 27 359 र 98 48 42 73 59। सत्कार पोलिक्लिनिक प्रणाली, गुम्बा रोड टिकापुर, जालपा देवी मन्दिर नजिकै।
9: छिच्छी, कस्तो गनाएको, इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए,
10: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
11: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
9: कता छ त त्यो?
11: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
9: फोन नम्बर कति हो भाइ?
11: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97 620 20 300 हो, अर्को पनि छ 98 65 69 20 26।
8: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97 620 20 300 र 98 656 92 026।

0: सामुदायिक रेडियो टीकापुर एफएमको कार्यक्रम हाम्रो वनमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म गीता चौधरीको नमस्कार। कार्यक्रम हाम्रो वन हरेक आइतबार बिहान 7:30 बजे सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुन्न सकिन्छ। कार्यक्रम हाम्रो वनमा सामुदायिक वनका गतिविधि, वन विकास, वन संरक्षणका प्रयासहरू र असल अभ्यासहरू समेट्ने गरेका छौं। आजको कार्यक्रममा लम्कीचुहा नगरपालिका वडा नम्बर 1 ठकालीपुर लम्की स्थित चेतना सामुदायिक वनका गतिविधि र अवस्थाको बारेमा जानकारी दिँदैछौ। आजको कार्यक्रममा लम्कीचुहा नगरपालिका ठकालीपुर स्थित चेतना सामुदायिक वनका गतिविधि सम्बन्धी वन उपभोक्ता समूहका अध्यक्ष लक्ष्मण बटालासँग गरिएको कुराकानी, वनका अन्य पदाधिकारीहरूसँगको कुरा र वनबाट पाउने सेवा सम्बन्धीको जनावास प्रस्तुत गर्दैछौं। कार्यक्रमकै शुरूमा सामुदायिक वनका अध्यक्ष लक्ष्मण बटालासँग गरिएको कुराकानी जोड्दैछौ। 2069 सालमा स्थापना भएको सामुदायिक वनमा अहिले 1566 जना उपभोक्ता रहेका छन्। 488 हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनको बीचबाट नहर सञ्चालनमा आएपछि अहिले सामुदायिक वन 397 हेक्टर क्षेत्रफलमा फैलिएको छ। सामुदायिक वन उपभोक्ता समूहले वन पैदावार, काठ, दाउरा बिक्री वितरणसँगै सामाजिक कामको क्षेत्रमा पनि काम गरिरहेको छ। आजको कार्यक्रममा यसै विषयमा सामुदायिक वनका अध्यक्ष लक्ष्मण बटालासँग कुराकानी गरेका छौं। सुनौ उहाँसँग गरिएको यो कुराकानी।
1: स्वागत छ यहाँलाई कार्यक्रममा।
2: धन्यवाद।
1: यो चेतना सामुदायिक वन उपभोक्ता समूहले चाहिँ आफ्ना गतिविधिहरू कसरी सञ्चालन गरिराखेको छ जानकारी गराइदिनुहोस् न, हामी यहाँबाट शुरू गर्छौँ।
2: चेतना सामुदायिक वन विगत 2069 सालदेखि हालसम्म सामुदायिक वनको नाममा रहिआएको अवस्था छ, जुन कि सामुदायिक वन क्षेत्रभित्र वन संरक्षण गर्ने कुराहरू र सामुदायिक वनमा वनबाट आएको निस्केको जुन वन सम्पदा काठ, दाउरा, घाँस हामीहरूले उपभोक्तालाई समयको निर्णय या विधानमा व्यवस्था भएको हुन्छ बिक्री वितरण गर्दै आइरहेका छौँ। पहिलो कुरा, सामुदायिक वनको मुख्य त स्रोत भनेको नै काठ दाउरा नै हो। काठ दाउरा उपभोक्तालाई हामीले बिक्री वितरण गर्छौँ, जसमा पनि क वर्ग गवर्गहरू छन्। क वर्ग अलिकति उच्च वर्ग हो, ख वर्ग मध्यम हो, गवर्ग अलिकति निम्न वर्ग मान्छौँ। तिनीहरूलाई अलग अलग रेट निर्धारण गरेर हामीले बिक्री वितरण गर्दै आइरहेका छौँ। र बाँकी सामुदायिक समूहमा उपभोक्ताहरू कोही विपन्न पनि हुन्छन्, कोही अलिकति आर्थिक स्तरमा त्यति बलियो नभएका उपभोक्ताहरूलाई एकल अपाल्न जस्ता उपभोक्ताहरूलाई हामीले काठ दाउरा सहयोग गर्दै गरेका छौँ। कसैलाई खामा चाहिएमा, खुट्टा चाहिएमा, कसैलाई दाउरा चाहिएमा हामीहरूले ती अपाङ्गहरूलाई सहयोग गर्ने गरेका छौँ। यो वन पैदावारभित्र वन पैदावार बिक्री वितरण गरिसकेपछि यसको मापदण्ड खर्च गर्ने, सामाजिक सुरक्षामा खर्च गर्ने, वन विकासमा खर्च गर्ने अनि विपन्नमुखी कार्यक्रममा खर्च गर्ने विभिन्न यसका शीर्षकहरू छन्। ती शीर्षक मुताबिक अहिलेसम्म हामीले वन संरक्षणका लागि हामीले खर्च गरिने आएको अवस्था हो। वन बचाउनु पर्यो भनेर वनलाई तारबार गर्ने, वन हेराहरू राख्नेमा खर्च गरिन्छ अनि त्यसलाई संसार गर्नेमा खर्च हुन्छ। र अर्को कुरा, यो विपन्नमुखी कार्यक्रम जुन रोजगारमूलक कार्यक्रम भनिन्छ, विशेष गरी त्यसलाई नै जोड दिनुपर्ने हो। त्यसमा हाम्रो कति पर्सेन्ट, लग 35% आमदानीको 35% त्यसमा खर्च गर्नुपर्ने विधानले व्यवस्था गरेको छ, जसमा विगत वैज्ञानिक वनदेखि हामीले यो सामुदायिक वनभित्र ढलापडा, सुक्खा कडा काठहरू, वन पैदावारहरू संकलन गर्न नपाएको अवस्थाले मुद्दा भएर हामीलाई चौकीदारलाई तलबहरू कर्मचारीलाई तलब दिन बाँकी 2-3 वर्षको बाँकी रहेर 79 सालदेखि हामीले काठ दाउरा, ढलापडा, सुक्खा कडा काठ शुरू गर्यौं, जसमा हामीले विगत 3 वर्षदेखिको उधारो ऋणमा थियौं। हालसम्म आइपुग्दा हामी ऋणबाट मुक्त भएर कार्यक्रमहरू त्यति दिन सकेनौं, त्यो विपन्नमुखी कार्यक्रम पनि दिन सकेनौं। अरू बिक्री वितरण सबै उपभोक्ताहरूलाई वर्गहरूका नै बिक्री वितरण भयो। अपाङ्गहरूलाई तिनीहरूलाई हामीले निशुल्क पनि दियौं, खामा खुट्टा दाउरा जस्तै एटरमा मानबहादुर विगत छन् अनि यो हाम्रो शिविरमा किरिमलाल चौधरीका बाउछोरा नै विपन्न छन्, तिनीलाई दाउरा खाना खुट्टा पनि दिए अस्ति भर्खरै हामीले डिटोलमा एकजना नवीन परिवार छन् त्यसले मेरो घर हावाहुरी ल्याउँछ र त्यसलाई काठ उपलब्ध गराइदिनु पर्यो भनेर हामीले 7 फिट अठना भर्खरै उपलब्ध गरायौँ। त्यसरी समस्या परेको बेला हामी उपलब्ध गराइदिन्छौँ, निःशुल्क पनि दिने गरेका छौँ।
1: यहाँहरूले काठ दाउराहरू बिक्री वितरण गर्दाखेरि चाहिँ जो उपभोक्ताको वर्गीकरण गरेको कुरा गर्नुभयो, त्यो बिक्री वितरण गर्नुभन्दा पहिला चाहिँ यहाँहरूले सूचना पनि त गर्नुपर्छ होला, त्यो चाहिँ कसरी गर्नुहुन्छ?
2: काठ दाउरा बिक्री वितरण गर्नु वर्गीकरण त हाम्रो सुरुमै उपभोक्ता भन्दाखेरि नै त्यो वर्गमा परेको हुन्छ, कस्तो किसिमको उपभोक्ता हो, क वर्ग अलि हुने खाने हो कि मध्यम वर्ग हो कि निम्न वर्ग हो भनेर तिनीहरूले हामीले एउटा प्रमाण उपभोक्ता कार्ड नै दिएका हुन्छौँ। त्यो वर्ग त त्यसरी थाहा हुन्छ, त्यसमा बिक्री वितरण गर्ने ती वर्ग अनुसार रेट अलिकति 10-20 रुपियाँ तलमाथि, अलिक 20 रुपियाँ क वर्गलाई बढी छ भने क वर्गलाई 20 रुपियाँ अलिक कम, ग वर्गलाई 10-20 रुपियाँ त्यहाँभन्दा अलिक कम, त्यसरी नै दिने गरिन्छ।
1: सामुदायिक वनको आमदानीबाट चाहिँ यहाँहरूले सामाजिक विकासतर्फ चाहिँ के कामहरू गर्नु भएको छ?
3: सामुदायिक वनले हिजो सामाजिक विकासतर्फ नगद सहयोग अनुदान गरेको छ, जसमा दिपेन्द्र माविलाई 76 भन्दा यताको कुरा हो, दिपेन्द्र माविलाई हामीले 8,63,000 रुपियाँ दिएको हो। त्यो सामुदायिक वनभित्र हानी जमाराले काटेको काठबाट आएको आमदानी हो, 2,83,000 जनचेतना प्रयावीलाई दिएको हो, अनि 4,00,000 रुपियाँ हाम्रो बहुद्देश्य सहकारी संस्थालाई ट्रान्सफर्मका लागि दिएको हो, 2,50,000 सगरमाथा ग्रामीण विद्युत सहकारीलाई दिएको हो, 2,00,000 रुपियाँ लम्की साना सहरी खानेपानीलाई दिएको हो, 1,00,000 रुपियाँ सहित माविलाई दिएको हो, 50,000 बालगृह मुक्तकमैया शिविरमा दिएको हो, त्यसै गरी लम्की बहुमुखी क्याम्पसलाई पनि 75,000 दिएको हो। यो सम्पूर्ण आर्थिक सहयोग अनुदान यो गौरवको आयोजना रानी जमराले आफ्नो आयोजनाभित्र परेका रूखहरू कटान गरेर हामीलाई दिएको जुन त्यो काठ थियो, सोही काठ बिक्रीबाट आएको आमदानीलाई हामीले यो सामाजिक क्षेत्रमा सम्पूर्ण संस्थाहरूलाई सहयोग गरेको म जानकारी गराउन चाहन्छु।
1: जस्तो विद्यालयमा चाहिँ कुन उद्देश्यले दिनुभयो, के कार्यको लागि?
3: विशेष गरी विद्यालय एरियाभित्र पढेको काठ हामीलाई छुट्टै दिनुपर्ने भन्ने उहाँहरूको माग थियो, त्यो काठ पनि ल्याएर हाम्रो यो घाटगद्दीमा सँगै संकलन गर्यौं। अब त्यहाँ अनुमानले हिसाब गर्दाखेरि जनचेतना प्रावि र श्री दिपेन्द्र मावि थपालीपुरलाई त्यो विद्यालयको एरियाभित्र काटिएको काठको अनुमान हिसाब किताब गर्दा लगभग त्यही आउने भएकोले दिएको हो। सहित माविलाई त आर्थिक सहयोग नै दिएको 1,00,000 रुपियाँ, बालगृह शिविरको बालगृहलाई 50,000 अनुदान सहयोग गरिदिएको हो, सगरमाथा र हाम्रो समाज ग्रामीण विद्युत सहकारीलाई ट्रान्सफर्म निर्माणका लागि दिएको हो, लम्की सानासारी खानेपानीलाई टोयलेट निर्माणका लागि दिएको हो, त्यस्तै रूपमा हामीले दिएको
1: सामाजिक क्षेत्रमा यसरी काम गर्नुपर्छ।
3: सामाजिक क्षेत्रमा हामीले यो तरिकाले नै आर्थिक सहयोग अनुदान दिएर काम गरेका।
1: यो बाहेक पनि अन्य कार्यमा पनि खर्च गर्नुभएको छ सामाजिक क्षेत्रतर्फ?
3: गरेको छ, कोरोनाको बेला हामीले लम्की चुवा नगरपालिकालाई कोरोना नियन्त्रण गर्नका लागि ₹1,50,000 हामीले नगरपालिकालाई सहयोग गरेका छौं, साथै यो रेडक्रस शाखा उपशाखा लम्कीलाई छाना ट्रस्टका लागि ₹1,00,000 सहयोग गरेको जानकारी गराउन चाहन्छु।
1: अब सामुदायिक वनको आमदानीबाट चाहिँ यहाँहरूले सामाजिक विकासतर्फ चाहिँ के कामहरू गर्नु भएको छ?
3: सामुदायिक वनले हिजो सामाजिक विकासतर्फ नगद सहयोग अनुदान गरेको छ, जसमा दिपेन्द्र माविलाई 76 भन्दा यताको कुरा हो, दिपेन्द्र माविलाई हामीले 8,63,000 रुपियाँ दिएको हो। त्यो सामुदायिक वनभित्र हानी जमराले काटेको काठबाट आएको आमदानी हो, 2,83,000 जनचेतना प्रयावीलाई दिएको हो, अनि 4,00,000 रुपियाँ हाम्रो बहुद्देश्य सहकारी संस्थालाई ट्रान्सफर्मका लागि दिएको हो, 2,50,000 सगरमाथा ग्रामीण विद्युत सहकारीलाई दिएको हो, 2,00,000 रुपियाँ लम्की साना सहरी खानेपानीलाई दिएको हो, 1,00,000 रुपियाँ सहित माविलाई दिएको हो, 50,000 बालगृह मुक्तकमैया शिविरमा दिएको हो, त्यसै गरी लम्की बहुमुखी क्याम्पसलाई पनि 75,000 दिएको हो। यो सम्पूर्ण आर्थिक सहयोग अनुदान यो गौरवको आयोजना रानी जमराले आफ्नो आयोजनाभित्र परेका रूखहरू कटान गरेर हामीलाई दिएको जुन त्यो काठ थियो, सोही काठ बिक्रीबाट आएको आमदानीलाई हामीले यो सामाजिक क्षेत्रमा सम्पूर्ण संस्थाहरूलाई सहयोग गरेको म जानकारी गराउन चाहन्छु।
1: जस्तो विद्यालयमा चाहिँ कुन उद्देश्यले दिनुभयो, के कार्यको लागि?
3: विशेष गरी विद्यालय एरियाभित्र पढेको काठ हामीलाई छुट्टै दिनुपर्ने भन्ने उहाँहरूको माग थियो, त्यो काठ पनि ल्याएर हाम्रो यो घाटगद्दीमा सँगै संकलन गर्यौं। अब त्यहाँ अनुमानले हिसाब गर्दाखेरि जनचेतना प्रावि र श्री दिपेन्द्र मावि थपालीपुरलाई त्यो विद्यालयको एरियाभित्र काटिएको काठको अनुमान हिसाब किताब गर्दा लगभग त्यही आउने भएकोले दिएको हो। सहित माविलाई त आर्थिक सहयोग नै दिएको 1,00,000 रुपियाँ, बालगिरी शिविरको बालगिरीलाई 50,000 अनुदान प्रयोग गरिदिएको हो। सगरमाथा र हाम्रो समाज ग्रामीण विद्युत सहकारीलाई ट्रान्सफर्म निर्माणका लागि दिएको हो। लम्की तानासारी खानेपानीलाई टोयलेट निर्माणका लागि दिएको हो। त्यस्तै रूपमा हामीले दिएको
1: सामाजिक क्षेत्रमा यसरी काम गर्नुपर्छ।
3: सामाजिक क्षेत्रमा हामीले यो तरिकाले नै आर्थिक सहयोग अनुदान दिएर काम गरेका हौ।
1: जस्तो काठ दाउरा बिक्री वितरण बाहेक पनि यहाँहरूले के गर्नुहुन्छ?
2: बाहेक हामीले वनबाट सामुदायिक वन क्षेत्रबाट निस्केको वन पैदावारलाई हामीले बिक्री वितरण त्यसरी नै गर्छौँ। मूल आधार नै भनेको काठ दाउरा। सामुदायिक वनको सम्पत्ति आय आर्जन जति पैसा आमदानी हुन्छ काठ दाउराबाट नै हुन्छ। त्यो दाउराबाट हामीले आएको पैसालाई वन संरक्षण गर्ने कारोबार बनेरहरूतिर मैले अघि नै भनिहालेँ। अनि विपन्नमुखी कार्यक्रम भोग गर्नुपर्ने ऋण भएका कारण हामीले त्यो कार्यक्रम दिन सकेनौँ। अनि जस्तै त्यसबाट हामीले अफिसियल सामाजिक पूर्वाधार भनेको हुन्छ त्यो एउटा स्थानीय सरकारसँग समन्वय गरेर खर्च गर्नुपर्छ। त्यसमा हामी पैसै नभएको कारण अहिलेसम्म दिन सकेनौँ। मात्रै अहिले यो वर्ष हामीले पहिलेको सामुदायिक वनले त बाख्रा वितरण गरेका थियो 4-5 एउटा एकजनालाई, हाम्रो समूहको 75 पहिलेको एउटा पहिलाको हाम्रो निवर्तमान समूहले। अहिले हामीले यो वर्ष मात्रै 10 कम्प्युटर शिक्षा पढाउने निर्णय गरेर अहिले हालसम्म हाम्रो यो कस्मेटिक इन्स्टिट्युटमा हाम्रो 10 विद्यार्थीहरू 12 विद्यार्थी 10 हामीले पढायौँ। अब तपाईँले पनि केही सहयोग गर्नु पर्ने भनेर हामीले राख्दाखेरि 2 म पढाइदिन्छु भनेर 12 अहिले हामीले त्यो कम्प्युटरमा विपन्न वर्गका छोराछोरी जो सुगति लिन सक्ने असहाय अशक्तहरू एकल महिलाका छोराछोरी एसएलसी पाससम्म गरेर तिनले पनि केही गर्नु भन्ने मनसायले हामीले आन्तरिक छनौट गरेर हामीले समूहले आफै नै को छ कसलाई दिन सकिन्छ भनेर छलफल गरेर समूहमा 10 हामीले त्यहाँ कम्प्युटरका लागि तय गरौँ। तपाईँले पनि सहयोग गरिदिनु पर्यो भन्दा 2 म थप पढाइदिन्छु भनेर 12 अहिले विपन्नका छोराछोरीहरू कम्प्युटर पढिरहेका छन्। यो वर्षमा चाहिँ हामीले 1 प्रति 13,000 दरले त्यहाँ पढाउन लगाइएको अवस्था छ। त्यहाँभन्दा बाँकी अब आमदानी बचत भएमा पैसा भएमा अब सम्पूर्ण कार्यक्रम दिन सकिन्छ। पैसा नभएपछि अब कार्यक्रम मात्रै दिएर दारो दिन नसकिने भएको हुनाले हालसम्म हामीले त्यति विपन्नमुखी कार्यक्रमहरू पूर्ण रूपमा दिन नसकेको अवस्था छ।
1: जस्तै कम्प्युटर चाहिँ कति महिने रहेछ?
2: कम्प्युटर तपाईँ बेसिक कोर्सका लागि 4 डिप्लोमाका लागि 3 प्लस 7 महिनासम्म पढ्नुपर्ने। विगत हाम्रो 82-83 अषाढ मुसान्तसम्मकै बजेट हालसम्म पहिला 7 पढ्नुपर्ने डिप्लोमा।
1: भनेपछि डिप्लोमासम्मको
2: कोर्स पढाउनको लागि 12 हाम्रो पढिरहेको छ। यो वर्ष हामीले त्यहाँसम्म मात्र दिन सक्यौँ। त्यहाँभन्दा अगाडि हाम्रो समूहमा अब मुद्दा भएको कारण वन पैदावारबाट अब हामीले आमदानी लिन सकेनौँ। केही काम गर्न नपाइने अवस्था भयो र त्यसैले यो वर्ष मात्रै हामीले 12
1: काठ बिक्री गरेर आमदानी हुन्छ भन्ने कुरा रह्यो। मुख्य आमदानीको स्रोत नै काठ कति जति हुन्छ होला लगभग आमदानी वार्षिक?
2: लगभग वार्षिक अनुमानमा हेर्दाखेरि हाम्रो सबै काठमा त्यति साह्रो कोही काठ बिक्री पनि हुँदैन। सबै परिणाम संकलन गर्दा र बिक्री वितरण गर्दा 20-30 लाख हुनुपर्ने देखिन्छ। त साल मात्रै 20-22 लाखसम्म सालको काठ बढी घर बनाउने मान्छे फर्निचर बनाउने मान्छे अब हुँदाखेरि पर्याप्त प्रयोग हुने काठ भएकाले अलिक मजबुत राम्रो काठ भएकाले साल बिक्छ। अरू प्रायः जस्तो त्यो अरू कुकाठहरू त्यति नबिक्ने भएकाले संकलन पनि हामी भएमा अलिअलि जस्तै 500 क्युबिक फुट संकलन गर्नुपर्छ भने 100-150 ल्याएर राख्ने अब बिक्री हुन्न लिएर के गर्ने दाउराकै रूपमा दिनुपर्छ भने दाउरा काटेर दिउँला भनेर त्यो संकलन पनि गरिन्न। सालको काठ मात्रै हामीले यो वर्ष 20-22 लाखसम्म बिक्री वितरण भएको छ।
1: अनि त्यो चाहिँ कुन शीर्षकमा खर्च गर्नु?
2: अब त्यसमा संकलन खर्च पर्छ, कटान खर्च पर्छ, ढुवानी पर्छ, पाइलिङ पर्छ, अनि फेरि यहाँबाट मिलमा लैजाँदा मिलको ढुवानी, फेरि मिलको चिरानी, फेरि मिलबाट यहाँ ल्याउँदाखेरि यता समूहमा पुर्याउनु त्यो खर्च सबै खर्च कटाएर आधाभन्दा बढी त हाम्रो खर्चमा नै जान्छ। बचेको पैसाले मात्रै हामीले कर्मचारी बनेराहरूदेखि लिएर कार्य समितिका साथीहरू कहिले खटन पटन काम गर्दाखेरि खटेका हुन्छन् तिनीहरूको हाजिरी र त्यो सबै खर्च गरेर बचेको पैसाले मात्रै हामीले कार्यक्रम दिने गरेको अवस्था छ। हालसम्म ऋण फिरेर गत वर्षको ऋण पनि दियो हामीले, गत वर्षको ऋण फाइनल गर्यौँ, त्यसैले हामीले सम्पूर्ण कार्यक्रम दिन सकेन।
1: ऋण केमा थियो त?
2: ऋणमा गत वर्ष हामीले गत वर्षदेखि विगत 3-4 हाम्रो सामुदायिक वनमा काठ कटानी भएन। त्यो वैज्ञानिक वन व्यवस्थापन लागू भए हुँदाखेरि त्यो मुद्दा परेको थियो अख्तियारमा। अख्तियारमा मुद्दा पर्दाखेरि हामीले दाउरा पनि काट्नु पाएन। त्यो मान्छे नकाट्दाखेरि अब बनेहरूलाई दिनु पर्यो, कर्मचारीलाई तलब दिनु पर्यो, अब कार्य समिति यताउति काममा खटिएपछि तिनलाई पनि पारिश्रमिक दिनु पर्यो, अब प्रत्येक वर्ष लेखा परीक्षण गर्नै पर्यो, खर्च आयो। त्यति खर्च सबै हामीले ऋणमा गरेका थियौँ। पोहोर साल अहिले यो वर्ष लगाएर तीन वर्ष काट्यौं, दुई वर्ष हामीले आफ्नो परिणाम संकलन वार्षिक संकलन सबै काट्यौं। गत वर्ष हाम्रो वार्षिक परिणाम काठमा जङ्गलमा भेटिएन, सुकेको पनि थिएन, ढलेको पनि थिएन। त्यसैले हामीले गत वर्ष 1200-1300 क्युबुट मात्रै हाम्रो साल काट्न पाएका हौं। हाम्रो वार्षिक 2800 क्युबुट हो साल मात्रै, जङ्गलमा काट्नुभएका कारणले हामीले यो वर्ष पनि हामीले कम काट्न पायौं।
1: खास कुन कुन जातको रूख पाइन्छ यो सामुदायिक वनमा?
2: सामुदायिक वनमा त विशेष गरी अब साल नै प्रख्यात हो, साल नै गोलियो राम्रो काठ हो। अब पाइनेमा त हाम्रो साल पाइन्छ, अस्ना पाइन्छ, ढौँडी पाइन्छ, बर्रो, हल्दु, धेरै प्रजातिको काठ। अर्को यो पनि पाउँछ हाम्रो जामुन, जामुन पनि पाउँछ सबै काठ। अब जामुन र कुनै बढी पाइने हुनाले सालको काठ अलिक कम छ।
1: थोरै मैले बिक्रीकै कुरामा फर्किन्छु फेरि। जस्तो उपभोक्ताहरूलाई काठ दाउरा बिक्री गर्नु पर्यो भने यहाँहरूले अब कसरी गर्नुहुन्छ? निवेदनको आधारमा हो, कुन आधारमा कसरी गर्नुहुन्छ? जस्तो काठ दाउराहरू वितरण गर्छौ भन्ने कुरा रह्यो नि त उपभोक्तालाई, त्यो चाहिँ कसरी उहाँहरूले पहिला निवेदन दिनुहुन्छ अनि निवेदन आइसकेपछि अनुगमन गर्नुहुन्छ कि यो मान्छेलाई आवश्यकता छ छैन भनेर के छ?
2: विशेष गरी त त्यो निवेदन हामीले दुई तिनवटा क्याटेगोरी पुरा गर्छौँ। पहिलो निवेदन दिनको लागि काठ सामुदायिक वनबाट उपभोक्ता भए मात्रै पुग्दैन, सामुदायिक वन बचाउन पनि सहयोग गरेको हुनुपर्छ। दोस्रो कुरा, प्रत्येक वर्ष नवीकरण गरे आउनुपर्छ काठ, उपभोक्ता काठ नवीकरण गरे आउँछ अनि मात्र निवेदन दिन पाउँछ। नवीकरण गर्ने भने त्यो उपभोक्ताको हामीले निवेदन लिन्न, वार्षिक नवीकरण हुन्छ नि, नवीकरण नगरेलाई हामी लिन्नौँ। अनि नवीकरण गर्नका लागि प्रत्येक वर्ष हामीले माइकिङ गरेर उपभोक्ताले आफ्नो काठ नवीकरण गराउनु, सेवा सुविधाबाट वञ्चित नहुनु होला भनेर हामीले एउटा सूचना प्रवाह गर्छौँ। त्यो नवीकरण एक महिनासम्म खुल्छ, एक महिनाभित्र सबै नवीकरण गर्नेले गर्छन्, नगर्ने वञ्चित हुन्छ। जतिले नवीकरण गरे त्यतिले मान्छे हाम्रो सेवा दिन्छ।
1: भनेपछि नवीकरण गरेको जति सबै उपभोक्ताले पाउनुहुन्छ काठ?
2: सबै उपभोक्ताले पाउनुहुन्छ, आवश्यकता भएमा। अब कसैले त नवीकरण गरे भने उसलाई आवश्यक छैन भनेर त्यो माग पनि नगरे अवस्था हुन्छ।
1: जस्तो दाउरासँगै यहाँ त अब स्याउलाहरू, घाँसहरू, खरहरू पनि हुन्छ होला, त्यो चाहिँ कसरी गर्नु?
2: स्याउला त आफ्नो मनमानी हिसाबले नै ल्याउने भयो उपभोक्ताहरूले। पहिलो कुरा उसरी त भन्ने हो भने सामुदायिक बनाउनका लागि उपभोक्ताले सहयोग गरेको अवस्था त्यति देख्दैन, पाएको पनि छैन अहिलेसम्म। अनि स्याउला सुकेको हुन्छ, झरेको हुन्छ, जति जहाँबाट चाहिन्छ उनीहरूले आवश्यकता अनुसार स्याउला सोरेर नै ल्याउने भयो। अनि घाँस खरघाँस तपाईँको निषेधित क्षेत्र बनाएको छ, हामीले कति बेला हो कति बेला तिनले खरघाँस भुट्यान घाँस सबै काटेर आफ्ना बाहेक बाख्राहरू पालिरहेको अवस्था छ, त्यो पनि हामी कुन बेला हो त्यो बेला नै पत्ता लाउनु गएर राति हो, दिउँसो हो, बेला साँझ हो, बिहान हो, अब त्यो बाख्रा पनि पालिरहेको अवस्था छ। त्यसरी पुनरुत्पादन क्षेत्रमा अलि हामी हाम्रो वन क्षेत्र कममा छ। यो उत्तरतिरका सबै सामुदायिक वनहरू चरिचरणमा र यो उपभोक्ता जोडिएको हुनाले, सामुदायिक वनसँगै उपभोक्ता जोडिएको हुनाले उनीहरूका गाईहरू पाठा बाख्रालाई पनि मध्यनजर गरेर हामीले त अनुमति दिएर पुर्जी काट्ने त्यो घाँस दाउरा कटाएको अवस्था छैन। ऊ आफै मनमानी कुनै बेला चोरी चकारी गर्छ, अब खर घाँस त त्यहाँभित्र हाने कुरै हुँदैन। हाम्रो निषेध क्षेत्र पनि छ, गाईहरू पाठा बाख्रा र मान्छे पनि प्रवेश नगर्ने क्षेत्र बनाएका छौँ, तर त्यहीँभित्रबाट नै उपभोक्ताहरूले आफ्नो अब जीविका गरिरहेको अवस्था देखिन्छ।
1: संरक्षणमा समस्या छ,
2: संरक्षणमा एकदम समस्या भन्नु पनि एकदम विकराल समस्या नै संरक्षण। अब चरिचरान सामुदायिक वनको लागि चरिचरान रोक्नुपर्छ, चरिचरान रोकिएन भने त्यो सामुदायिक वनको कुनै पनि अर्थ रहँदैन। हामीले चरिचरानको लागि आधा भाग जति यो असम जाने रोड, आमपानी जाने रोडदेखि लिएर पश्चिमतिरको भाग छोडेका छौँ, त्यहाँदेखि पूर्वतिरको भागहरूलाई अहिले दुई वर्ष जति भयो तारबाट गरेर रोकेका छौँ। त्यसभित्र पनि अब पर्याप्त मात्रामा फरगासको बुट्टाहरू अहिलेसम्म पनि हालसम्म पनि उपभोक्ताहरूले कुनै न कुनै बेला त्यो बेला नै थाहा हुँदैन, आज त्यहाँ बुट्टा छन् भने भोलि बिहान त्यहाँ बुट्टो देखिँदैन। पुनरुत्पादन क्षेत्रमा अलिकति उपभोक्ताको असहयोग देखिन्छ। पुनरुत्पादन भने साना बुट्टाहरू, ठुला रुखहरू त ठुला रुख हुनु त्यो समय पनि लाग्छ काट्न, उपभोक्ताले त्यो चाँडै काट्दैनन्। त्यो साना रुखहरूलाई बाख्रालाई घाँस, भैँसीलाई घाँस भनेर प्रयास प्रयोग गरिरहेको अवस्था देखिन्छ। त्यसलाई नियन्त्रण गर्न उपभोक्ताहरूलाई हामीले सचेतना कार्यक्रम दिने विशेष सम्पूर्ण हामीले उपभोक्ताहरूलाई विभिन्न माध्यमबाट वन प्रयोग नगरिदिनु होला, आतता नलगिदिनु होला, सामुदायिक वन बचाउनु होला आफ्नो फेसबुक मार्फत, अनि यो एफएम रेडियोमा हामीले कुनै एफएमलाई त हामीले एउटा कार्यक्रम नै यो वन रोकिदिनुहोस् नगइदिनुहोस् भनेर आग्रह गरेको नै छौँ। अब चौधरीले जति भेटाए उनीहरूले तिनीहरूलाई अझै हाँसी खोज्ने नजाऊ भन्ने तिनीहरूलाई त गरिरहेको अवस्था हो। भए तापनि फेरि पनि हामीले त्यो अवस्थालाई अहिलेसम्म रोक्न सकेको अवस्था छैन।
1: अब आगामी दिनको योजना के छ?
2: आगामी 4 योजना त भन्नुपर्दा उसरी सामुदायिक वनमा कार्ययोजना बनाएर नै आर्थिक वर्षबाट सुरुवात गर्नुपर्छ। विशेष गरी यो सामुदायिक वन बचाउने निकाय त हुन्छ, पहिलो कुरा त तारबार गरे पनि बनेरले पनि वन संरक्षणका लागि हो, तारबार गरे पनि वन संरक्षणका लागि वन बचाउनुपर्छ भन्ने नै पहिलो मूलभूत एजेन्डामा पर्छ। अब त्यहाँभित्रका बुट्टाहरू बचाउनु पर्यो नि, ढलापडाहरूलाई राखेर एकैचोटि समूहले सङ्कलन गरेर त्यही वर्ग अनुसार वन सम्बन्ध वन पैदा वितरण गर्ने प्रक्रिया ल्याउनु पर्यो। त्यस्तै त्यस्तै कुराहरू हो। अब सामुदायिक वनमा त विशेष गरी वन बचाउने वन नकाट्ने भन्ने नै एकै कुरा बुझ्दाखेरि अब हामीहरूले नकाटौँ बचाउँ भन्ने हो मूल कुरा। अब त्यसमा पनि विभिन्न चरणहरू छन्, त्यसका आफ्ना आफ्ना कामहरू त धेरै हुन्छ सामुदायिक वनमा। जस्तै अग्निरेखा हुन्छ, त्यहाँ सामुदायिक वनभित्र एकदम अग्निरेखा हुन्छ, एक क्षेत्रमा आगो लागेपछि अर्कोसम्म नजाड बन्नको लागि, अनि त्यहाँ धेरै घना जङ्गल भयो, घना छ भने त्यसलाई कटनी छट्नी गर्ने, एक ल्याउने पत्र ल्याउने विभिन्न किसिमको कार्ययोजना कार्यक्रमहरू छन्। हुँदाहुँदै हाम्रो जङ्गलमा त घना पनि छैन, के एक ल्याउने पत्र ल्याउने कटनी छट्नी परेन, कहिले काहीँ अग्निरेखा सरसफाई गर्नुपर्छ, त्यसलाई उसलाई पतिङ्गरहरू त्यसलाई सफा गर्ने एउटा अग्निरेखा पनि हुन्छ सामुदायिक वनमा। अरू सामुदायिक वन बचाउने नै प्रयासमा जान्छौँ, बनेरलाई नै बढी टार्गेट गरेर हेर है फलान ठाउँमा यसो यसो गरिरहेका छन् भनेर निर्देश दिने, अरू पनि कहिले काहीँ विचार गर्ने त्यसमा नै गरिरहेको।
1: यो सामुदायिक वनमा चाहिँ रुख बिरुवाको संरक्षण सँगै वनभित्र भएको जीव जन्तुको पनि संरक्षण गर्नुपर्ने हुन्छ, त्यसको लागि चाहिँ यहाँहरूले के गरिराख्नु भएको छ? यहाँ चाहिँ कुन कुन जातको चाहिँ जीव जन्तुहरू पाइन्छ?
2: अब संरक्षणको क्रममा तपाईँको के हुन्छ भने सामुदायिक वन विकास भयो भने अटोमेटिक स्वत तिनीहरू वन्य जन्तुहरू त्यहाँ अटोमेटिक हुँदो रहेछन्, त्यो ल्याएर राख्नु पर्दैन। अब त्यहाँ जङ्गलै छैन, वनै छैन, बुट्टाहरू नै छैन, घना जङ्गल छैन भने त्यहाँ कुनै पनि जीव जन्तु बस्न सक्दैन, बस्न पनि सक्दैन, पाक्न पनि सक्दैन। घना जङ्गल छ भने त्यहाँभित्र जस्तै हजुरहरू बस्छन्, मृगहरू, बाघ, बनेल जस्ता विभिन्न किसिमका वन्यजन्तुहरू वनमै जीविका गर्ने वन्यजन्तु चराचुरुङ्गीले नै घना जङ्गल भएपछि वासस्थान हुँदो रहेछ, घना जङ्गल छैन भने त्यहाँ असम्भव। संरक्षणको लागि हामीले गरेका छौँ, अहिलेसम्म हामीले तारबार गरेर निषेधित नै गरेका छौँ, हामीले लगभग दुईवटा पलाट हामीले प्रवेश नगर्ने। अब वन्यजन्तुहरू चैत वैशाखतिर पानी खानको लागि एक दुई वर्ष अगाडि त हाम्रो यो नहरमै गान्धीमाराको नहरमा आउँथे पानी, अहिले हामीले एउटा तराई भूपतिले एउटा हामीलाई बोरिङको लागि सहयोग गरेर त्यो ताल बनाएका छौँ, त्यो तालमा पानी दिएर उतै पानी निसानी दिन्छन् खरिडीको बेला। अब हालसाल त अब वन घना छ भने सम्पूर्ण वन्यजन्तुहरू अवश्य नै अटोमेटिक देखाएर वासस्थान बढ्ने चर्ने गर्छन्, मृगहरू पनि पाउँछ त्यहाँ, वन्यजन्तु पाउँछ, बाघहरू हिँडेर अवस्था छ बस्छन्।
1: पछिल्लो समय अझ पनि सामुदायिक वनमा चोरी सिकारीको अवस्था, काठको चोरीको अवस्था पनि एकदमै बढेको छ भन्ने कुरा सुन्न पाइन्छ, यो सामुदायिक वनमा चाहिँ के छ चोरीको अवस्था, चोरी सिकारी?
2: यो स्वतः स्पष्ट कुरा हो, सामुदायिक वन क्षेत्र भन्दा पनि जुनसुकै वन क्षेत्रबाट चोरी सिकारी त्यो भइरहेको कुरा हुन्छ, जहिले पनि त्यो भएको छैन, यो हुँदै हुँदैन, हाम्रोमा एकदमै बन्दैछ भनेर त्यो धेरै ठुलो कुरा गर्नु पनि मलाई मैले देखेको छैन। सामुदायिक वनभित्र सानातिना काठ चोर्ने सिकार गर्ने मान्छेहरू त पसिरहेको अवस्था नै हो, तर को कसो कहिले कस्तो तर थाहा हुँदैन। हामी अब एक ठाउँमा कुनै वन्यजन्तु मारेको छ, अब त्यहाँ कहिले मारो के मारो, त्यहाँ के छ के हड्डी सड्डी यताउति केही कुनै किसिमको रङसङ देखिन्छन् थाहै हुँदैन, कहिले मारो, राति हो, दिउँसो हो, प्रायः छ राति नै त्यस्तो कुरा हुन्छ। यो काठ पनि राति नै हो, वन्यजन्तुको शिकार गर्ने मान्छेहरू पनि राति नै हो, रातिका लागि त्यस्तो कुनै अब सङ्केतै छ त्यो प्रमाणै भेटिने किसिमको छ भने त अब हामीहरू सामुदायिक वनका पदाधिकारी वनसँग समन्वय गरेर जाने नै रह्यौँ। त्यस्तो केही छैन भने खासै त्यहाँ चोरी सिकारी त पुरै थाहै नै हो। यहाँ एउटा चोरी सिकारी टिम पनि छ, सिओपिओ एउटा टिम गठन गरेको छ, चौकीदारहरू 15 दिनको 15 दिन हाम्रो 8-10 सामुदायिक वनले एउटा टिम गठन गरेको छ, त्यो टिम जान्छ जान्छ, एक दुईवटा आँखी एक दुईवटा बन्चरा ल्याएर आउँछन्, अरू त्यो सिकार गर्ने मान्छे त दिउँसो त्यो भेटिँदैन, अब कति बेला हो कहाँ हो, अब त्यो हामीलाई त्यस्तो किसिमको योजना पनि सिकारी चोरी सिकार गर्ने मान्छेको योजना हामीलाई थाहा हुँदैन।
1: भनेपछि यसमा पनि नियन्त्रण गर्न समस्या रहेको छ,
2: एकदम समस्या, चोरी सिकार नियन्त्रण गर्न त कति बेला हो, कुन बेला हो, रातिको बेला आफूलाई पनि अब रिस्क लिएर जान सक्ने कोही पनि देखिन्न, अब त्यहाँ छिर्नै सकिन्न, एक त भन्ने जन्तुको डर पनि हुन्छ, एक अब फेरि अब रिक्सको बेला एक आफ्नोमा द्वन्द भइदियो भने त्यहाँ ज्यान जाने सम्भावना हुन्छ, त्यसैले त्यो चोरी सिकारी रोक्न सक्ने स्थिति देखिन्न।
1: हुन्छ, हामी चाहिँ कुराकानीको अन्तिमतिर आइपुगेका छौँ, अन्तिममा यहाँको केही भन्नु छ?
2: अन्तिममा सामुदायिक वन क्षेत्रलाई या सामुदायिक वनलाई बचाउनका लागि सम्पूर्ण उपभोक्ताहरूले पुनरुत्पादन वन्यजन्तुको साथसाथै पुनरुत्पादन साना बुट्टाहरूलाई ठुलो बनाउने, तिनीहरूलाई रोक्ने, खडानी नगर्ने। अब उपभोक्ता सजिलोको कारणले अब साना साना बुट्टाहरू काट्छन्, ठुलाहरू ढलिसकेपछि त्यहाँ फेरि मरुभूमि हुने सम्भावना छ, त्यसैले आजकै मितिदेखि सम्पूर्ण चेतना सामुदायिक वनदेखि लिएर सबै सामुदायिक वनका उपभोक्ताहरूले हात हतियार लगेर बेलाको बेला कुनै पनि बेला चोरी सिकारी को लागि वन परिवेशन गरिदिनु होला भन्ने म आग्रह गर्न चाहन्छु।
0: सामुदायिक वनले वन संरक्षणसँगै वनको प्रशासनिक कामलाई पनि प्रभावकारी बनाउनको लागि वनको मासिक बैठक बस्ने कार्यक्रम सञ्चालन गर्दा होस् या कसैलाई सहयोग गर्दा होस्, वनले हरेक क्रियाकलाप गर्दा लिखित रूपमा निर्णय गरेर मात्र कार्यक्रम सञ्चालन गर्ने गरेको छ। वनका सहसचिव तुलसी खनाल,
1: तपाईँ एउटा महिला हो, सामुदायिक वनको सहसचिवमा हुनुहुन्थ्यो, फेरि अहिले सचिव भएर काम गरिराख्नु भएको छ, कतिको सजिलो छ सचिव भएर काम गर्न?
4: त्यस्तो गाह्रो केही छैन, अब सामुदायिक वनमा काम गर्ने क्रममा सबैले सहयोग गर्नुभयो भने सहज नै छ। सामुदायिक वन भनेको सामूहिक सबैले गर्ने काम हो, एकजना व्यक्तिले गर्ने काम होइन। अनि हाम्रो समूहमा सबैजना महिलाहरू धेरै 8 महिला छौँ हामी, त्यसमा पनि हाम्रो बाहिर उपभोक्ताहरूले धेरै सहयोग गर्नु भएको छ, सहज नै छ, त्यस्तो केही छैन।
1: अनि यो सामुदायिक वनलाई चाहिँ संरक्षण गर्नु सँगसँगै यहाँहरूले आफ्नो गतिविधिहरूलाई प्रशासन गतिविधिलाई चाहिँ कसरी बढाउनुहुन्छ, के गर्नुहुन्छ?
4: हाम्रो यसमा चाहिँ अब मासिक मिटिङ भन्ने हुन्छ, हाम्रो महिनामा प्रत्येक महिनाको 1 मिटिङ बस्छ, 7 प्रत्येक महिनाको मासिक मिटिङ भनेको हाम्रो 7 महिनामा मिटिङहरू त धेरै बस्छ हाम्रो उसरी, अनि तर चाहिँ मासिक मिटिङ चाहिँ हाम्रो 7 मान्छौँ। उहाँ चाहिँ प्रत्येकजना उपस्थित हुनुहुन्छ, 15 कार्य समिति छ हाम्रो, अनि त्यसमा सबैको उपस्थिति हुन्छ। त्यसपछि हामी त्यसमा गएर छलफलहरू गर्छौँ, विषयवस्तुहरू हुन्छ, त्यसमा छलफल गरेर त्यसको बारेमा मिटिङ बसेर छलफल गर्छ, छलफल पनि हुन्छ। अब जस्तै के गर्ने अब आगामी दिनहरूमा, पहिले वन संरक्षण गर्नको लागि हामी वनमा जान्छौँ, बस्ती गर्दै जान्छौँ, समितिकै मान्छेहरू गएर वन बस्ती गर्छौँ, मासिक मिटिङमा हिसाबहरू हुन्छ, अब मासिक महिनामा कति पैसा खर्च भएको छ त्यसको विवरण बिल अनुसार हिसाब राख्ने सचिवलाई सोध्छौँ हामी केही कुराहरू, अनि सचिवले भन्नुभयो भने त्यो कुराहरू चाहिँ हामी हिसाबमा राखिदिन्छौँ।
1: त्यो राख्ने काम मात्र हुन्छ, लिखित केही निर्णयहरू
4: निर्णय लेख्छौँ सबै कुरा, निर्णय नलिने काम, अनि निर्णय चाहिँ अब प्रत्येक मिटिङमा अब के को लागि छलफल गर्ने र निर्णय के गर्ने, निर्णय नलेखेर केही पनि काम गर्दैन। अनि यसमा अब निर्णयको अब कुन वस्तुमा छलफल छ त्यसको बारेमा निर्णय गर्छौँ हामी, अब पहिले

0: यस्तो थिएन, खुल्ला थियो, पुरै छाडा थियो, अहिले त्यस्तो छैन, पुरै वरिपरि घेरबार गराएका छन्, निश्चित क्षेत्रमा चाहिँ तोकेका छन्, अनि अब चाहिँ अझै पनि राम्रो होस्, हामी बाहिर गए पनि हामी सहयोग गर्छौँ, कार्य समितिमा नबसे पनि बाहिरबाट पनि हामी सहयोग गर्छौँ भन्ने मेरो
1: अन्तिममा केही भन्नु छ यहाँलाई?
0: अरू के छ भन्नु, अब यस्तै उपभोक्ताहरूले चाहिँ हामीलाई सहयोग गरिदिनुहुन्छ, हामीले पनि सहयोग गर्नेछौँ, अझै पनि यो सामुदायिक वनलाई राम्रो बनाउनेछौँ।
2: सामुदायिक वनलाई पारदर्शी बनाउनका लागि वनले हरेक गतिविधि तथा क्रियाकलापमा खर्च गर्दा बैंक मार्फत खर्च गर्ने प्रक्रिया अनुसार खर्च गर्ने काम गरेको छ वनका कोषाध्यक्ष रामबहादुर चलाउने।
3: काम गर्ने सिलसिलामा त अब सजिलो अप्ठ्यारो भन्ने कुरा हुन्न, त्यसमा चाहिँ अब कानून प्रक्रिया अनुसार चाहिँ त्यसलाई चाहिँ विधिवत रूपले चाहिँ काम गर्न पर्ने भने सजिलै छ। हेर्नुहोस् अब बाहिरबाट चाहिँ अब भन्ने त्यो सजिलो अप्ठ्यारो भन्ने हुन्न, त्यहाँ चाहिँ अलिकति के हुन्छ भने अफिसियली काम गर्दाखेरि चाहिँ हामीले चाहिँ पारदर्शी हिसाबले हिँड्यौँ भने
1: जस्तो यो चेतना सामुदायिक वनलाई राम्रो बनाउनको लागि संरक्षणसँगै आर्थिक गतिविधिलाई पनि प्रभावकारी बनाउनु पर्ने हुन्छ, यहाँहरूले चाहिँ त्यो आर्थिक गतिविधिलाई कसरी सञ्चालन गरिराख्नु भएको छ?
3: आर्थिक गतिविधिको विषयमा त हामीले चाहिँ के छ भने चाहिँ हामीले सबभन्दा अब प्रक्रिया चाहिँ यो सामुदायिक वन संस्थाहरूमा चाहिँ प्रक्रिया चाहिँ सम्बन्ध दियो भने के छ भने बिल भरपाईहरू हुन्छन्, जस्तै हाम्रो खरिद बिक्रीका बिल भरपाईहरू पारदर्शी हिसाबले राख्यौँ भने अनि हाम्रो जो आमदानीको स्रोत हुन्छ त्यो आमदानी आएको पैसा चाहिँ हामीले ब्याङ्कमा डिपो गऱ्यौँ भने अनि हामीले कहीँ क्यास कारोबार गरेनौँ भने चाहिँ हामीले पारदर्शी हो, सजिलै हो, किनकि भोलि पनि हामीले त त्यहाँ डिपोजिट गर्न बित्तिकै भोलि पनि हामी ब्याङ्क स्टेटमेन्ट देखाउन सक्छौँ, हामीले सबै उपभोक्तामा हामीले चाहिँ हाम्रो चाहिँ अहिलेसम्म गरेका कामहरू गतिविधिहरू सबै हामीले त्यहीँबाटै ब्याङ्कको स्टेटमेन्टबाटै भइहाल्छ, क्लियर हिसाबमा चाहिँ हामीले चाहिँ दुरुस्त हिसाबले बिल भरपाईहरू हामीले चाहिँ राख्यौँ भने त्यति गाह्रो छैन।
1: भनेपछि यहाँले चाहिँ सबै ब्याङ्किङ कारोबार गरिराख्नु भएको?
3: ब्याङ्किङ कारोबार हुन्छ, हाम्रो जति पनि आमदानी हुन्छ दैनिकी आमदानी हामीले दिनभरिको अब हामीले चाहिँ आमदानी आइसकेको भयो भने हामीले चाहिँ साँझपख हाम्रो चाहिँ 4 बजीतिर ब्याङ्क बन्द हुन्छ, हामीले चाहिँ 4 बजी भन्दा अगावै हामीले चाहिँ त्यहाँ ब्याङ्कमा डिपो गरेर हामीले दैनिक भाउचर चाहिँ हामीले एटेच गरिहाल्छौँ।
1: खर्चको
3: हकमा चाहिँ हामीले चाहिँ किनबेचको हुन्छ त्यही चेक मार्फतै दिने गर्छौँ हामीले, जस्तै अब खर्च हामीले केही किनबेच गर्नु पर्यो हामीले फर्मको नाममा उसको नाममा चेक काटिदिने हो, त्यही चेक मार्फतै हुन्छ अनि त्यसको बिल ल्याएर बिल चाहिँ पारदर्शी हिसाबमा हामीले एटेच गर्छौँ।
1: अरू यहाँलाई के भन्नु छ?
3: अरू त अब के छ भने चाहिँ अब सबभन्दा त अब अहिलेसम्म चाहिँ हामीलाई चाहिँ अब यस चेतना सामुदायिक वनका उपभोक्ताहरूले चाहिँ धेरै सपोर्ट साथ सपोर्ट गर्नुभएको छ, अझै पनि योभन्दा राम्रो हामीले वन जगाउनलाई त अब हामी चाहिँ 15 जनाको कार्य समिति मात्रै एक्टिभ भएर चाहिँ हुँदैन, हामी चाहिँ आम उपभोक्ता छन् हाम्रो 1100-1200 जना उपभोक्ताहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ आफैले चाहिँ अलिकति सभ्य तरिकाले चाहिँ एक्टिभ भइदिनु भयो भने हामी चाहिँ जङ्गलमा चाहिँ निषेधित क्षेत्र पनि हुन्छ सबै हुन्छ, भरसक त अब हामीसित चाहिँ अब चाहिँ जनावरहरू धेरै आइसकेका छन्, अब त्यसले गर्दा पनि भोलिकन नोक्सानी अब कोही व्यक्तिहरूलाई केही आक्रमण गर्दैला के गर्दैला त्योमा चाहिँ आफू पनि सचेत हुनुहुन्छ र उहाँहरूलाई हामीले चाहिँ बार बार अहिले चाहिँ जानकारी पनि गरिरहेको छौँ हामीले तपाईँको, अनि त्यसपछि चाहिँ उहाँहरू चाहिँ धेरै सचेत हुनुहुन्छ र सचेत हामीलाई धेरै सपोर्ट भएको छ।
1: तपाईँ आर्थिक कारोबार सम्हालिराख्नु भएको छ, आमदानीको स्रोत भनेको काटौरा बिक्री मात्र रहेछ, यसले चाहिँ कार्यालय सञ्चालनमा कतिको सजिलो भएको छ त? सजिलो अप्ठ्यारो के छ?
3: अहिलेको पिरियडमा चाहिँ हाम्रो बिचमा चाहिँ अलिकति यो वैज्ञानिक वन हामीले चाहिँ अब त्यतिखेर सिस्टम वैज्ञानिक वन चाहिँ अब लागू भएको थियो, त्यही बेला चाहिँ त्यही वैज्ञानिक वनको उसले गर्दा चाहिँ हाम्रो 3-4 वर्ष चाहिँ हाम्रो चाहिँ के भन्छ कटानहरू रोक्यो सबै भयो मुद्दा प्रक्रियाले गर्दा, त्यतिखेरको घाटा चाहिँ अलिकति हामीले अहिले चाहिँ हामीलाई हामी मार्नु परेको थियो, अहिले यो रेसियोमा चाहिँ हामीले 2 वर्ष भयो, अहिले 2 वर्ष रेसियोमा 3-4 वर्षको थियो, त्यो वर्षको पनि सबै हामीले चाहिँ भार जो बोकेका थियौँ त्यो भारहरू तिर्दाखेरि अहिले चाहिँ हामी बराबर रेसिममा गएको छौँ, काट्दा र बिक्रीबाट त्यस्तो हुन्छ।
1: अन्तिममा केही भन्नुहुन्छ?
3: अन्तिममा त अब अझ पनि भन्छु म भर्षक त अब हाम्रा उपभोक्ताहरूले साथ सपोर्ट गरेर हामी चाहिँ जङ्गल रह्यो भने हामीले रह्यौँ हामीलाई, किनकि हावा पानी सबै हामीले चाहिँ जङ्गलबाटै लिनुपर्छ, अनि त्यसपछि हामीलाई चाहिँ अहिले धेरै सजिलो भएको छ हामीले चाहिँ, किनकि हामीलाई अब दैनिक उपलब्धि अब काठ दाउराहरू चाहिन्छ नहुन्छ हामी चाहिँ अब किनकि अब प्राय हामीले दाउरा नै बालेर हामीले चाहिँ खाना पकाउने अहिलेको सिस्टममा अलिकति ग्यास भन्ने आशा रह्यो, मात्र चाहिँ दाउरामा चाहिँ धेरै उयो छ, तर उहाँहरूलाई चाहिँ उपभोक्ताहरू सन्तुष्टि हुनुहुन्छ, अझ पनि उहाँहरूले चाहिँ अब वन संरक्षण गर्ने क्षेत्रहरूमा चाहिँ प्रवेश नगर्नुहोस्, हामीले चाहिँ वनबाट चाहिँ हामीले चाहिँ तपाईँको हामीले चाहिँ यहाँबाट उपभोक्ताहरूलाई हामीले ऊ चाहिँ प्रवेश पनि खोलिदिएका हुन्छौँ, हामीले चाहिँ घाँस दाउराको लागि सबैलाई त्यही भएर पनि उहाँहरूलाई चाहिँ त्यस्तो ऊ छैन, तर चाहिँ अझ पनि उहाँहरूले चाहिँ धेरै सपोर्ट

0: उहाँसँग पनि सपोर्ट गर्नुहुन्छ भन्ने आशमै छ. उहाँसँग पनि अब यो कार्यकाल त अब हाम्रो चाहिँ अब कार्यकाल अन्तिम कार्यकाल हो. अझ पनि उहाँहरूले पनि अहिले योभन्दा पछिको पिढीमा आउने कार्य समितिले पनि अहिलेसम्म जतिसम्म हामीले चाहिँ जुन स्थितिमा ल्याइदिएको थियौँ सामुदायिक वनहरू अनि जुन अवस्थामा थियौँ पहिला चाहिँ हाम्रो अब सानो टिमको टहरामा एउटा सामुदायिक वन भएको अहिले हामीले यत्रो भवन बनाऊ तपाईँको हामीसित बोर्डिङ छ. त्यसपछि हामीले एउटा रिटाय ताल भन्ने छ एउटा चाहिँ हामीले त्यहाँ जनावरहरूलाई लागि जनावरहरूले चाहिँ पानीहरू चैत वैशाखतिर खटेर लागे बेला पानीहरू हामी त्यही बोर्डिङबाटै त्यहाँ चाहिँ पानीहरू जनावरलाई चाहिँ पिउनलाई पानीहरू चाहिँ त्यहाँ छोड्ने गरेका छौँ.
1: हुन्छ, समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद छ.
0: हस्, धन्यवाद हजुरलाई पनि यो सामुदायिक रेडियो टिकापुरबाट आएर चाहिँ हाम्रो चाहिँ यतिसम्म यो सामुदायिक वनको गतिविधिको बारेमा चाहिँ आएर बुझिदिनुभयो र हाम्रो जनतामा चाहिँ यही कार्यक्रमलाई प्रत्यक्ष हिसाबले सुनाइदिनुहुनेछ. तपाईँलाई धेरै धेरै धन्यवाद.
2: कार्यक्रममा अब राख्दैछौ जनावज. आजको जनावजमा चेतना सामुदायिक वनबाट तपाईलाई के फाइदा भयो भनी केही उपभोक्तालाई सोधेका छौ.
3: मेरो नाम कमला कुमारी राणा भिष्ट, लम्की थकालीपुर डी लाइनमा बस्छु. अब चेतना सामुदायिक वनबाट हामीले घाँस दाउरा कहिले काहीँ चाहिएपछि करी पनि पाउँछौ, स्याउला अनि पछि कहिले काहीँ पात टिप्न जान्छौ. खुसी छौ, त्यो दाउरा घाँस दाउरा पाएर खुसी नै ल्याउँछौ.
4: मेरो नाम कमला थापा, लम्की चुवा नगरपालिका डी लाइनमा बस्छु. घाँस दाउरा स्याउला सब पाउँछौ, सुविधा असुविधा सब पाएका छौँ. हामीले माघे बेला काठ पनि दिन्छन्, अहिले धेरै राम्रो छ, अनि पहिलाको भन्दा धेरै राम्रो छ. हामीलाई जे पनि सुविधा मिलिरहेको छ, खुसी छौँ हामी.
5: मेरो नाम निर्मा आचार्य, के कैलाली कालीपुर. चेतना सामुदायिक वनबाट सबै काठ दाउरा घाँस सालका पात स्याउला कडी सबै पाउँछ.
6: मेरो नाम सविता बस्याल, मेरो बाल बस्या अहिले थकालीपुर डिटो एक नम्बर. ठिकै छ, हावा पानी होइन, दाउरा स्याउला भने जस्तो भने बेला कडीहरू होइन सबै पाएका छौँ भनौँ, होइन पाएका छौँ, पाउने पनि छौँ, खुसी नै छौँ.
2: हवस् त, आजलाई कार्यक्रम हाम्रो वन यति नै. अर्को साता आजकै समयमा उपस्थित हुनेछौ. आजको कार्यक्रमबाट प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता गीता पनि विदा हुन्छु. नमस्कार.

0: राधारम सभा सम्बन्धी जरुरी सूचना। टिकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुरको 15 वार्षिक तथा 5 चुनावी साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेरधनी महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। तपसिल मिति 2083 असोज 24 गते शनिबार बिहान ठिक 10 बजेदेखि। स्थान पुरानो हाट बजार नजिक सिटी हल टिकापुर। जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुर कैलाली।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
5: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
6: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
6: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
5: जनरल फिजिसियन विशेषज्ञ सेवा,
6: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
5: दन्तरोग सेवा,
6: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
5: मनोचिकित्सक विशेषज्ञ सेवा,
7: हरेक महिनाको प्रत्येक शनिबार
5: र सिटी स्क्यान सेवा,
6: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
5: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
6: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
5: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
6: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
5: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
6: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
5: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
6: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 0915604888, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97628435, उपेन्द्र शाह 98216024 57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98557853022 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
3: के तपाईलाई थाहा छ,
4: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
3: हो र?
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
3: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
3: के छ त विकल्प?
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
3: विस्तारै गर्दा हुँदैन?
4: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा, टिकापुर, कैलाली।

होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा छ 7-7 अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म, टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
2: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
2: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
2: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
2: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
2: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8-10 र 4-8।
2: सम्पर्क फोन नम्बर 98-68-80-0008 र 98-25-63-77-72।
3: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू:
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी, दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी, दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
3: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
3: दन्तरोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
3: मनोचिकित्सक विशेषज्ञ सेवा
4: हरेक महिनाको प्रत्येक शनिबार,
3: र सिटी स्क्यान सेवा
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
3: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
3: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
3: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
3: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा।
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-28, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
5: दाजु, विवाहको तयारी त सुरु भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
4: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला।
5: विवाह
4: तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
5: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
4: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
5: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
4: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एकपटक आउनुहोस्।
6: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 470 नजिकै, सञ्चालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98-66-27-27-99।

0: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्चाना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
1: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
0: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
1: त्यसो भए आजै जाउँला नि।
0: ल, अरूलाई पनि भनौँ है।
1: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
2: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
1: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 9805943893।
3: चर्पी भर्ल सेपे का चिन्ता, आदित्य सेफ्टी ट्याङ्की सरसफाईमा फोन गरी आ बाक सरसफाई कै दिही।
4: फोन नम्बर कटा हो त
3: ली डायल करी 97 6 20 20 300।
4: हेलो, आदित्य सेफ्टी ट्याङ्की सरसफाई हो?
5: हजुर हो।
4: महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा?
3: अपनौ कन्थे, टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की, गोबर ग्यास ओ रिङवाला टोयलेट सरसफाई कर परिकलसे आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाहन सम्झवे। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97 6 20 20 300 ओ 98 6 56 92 0 26।
6: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालय के अनुरोध।
7: जानकी गाउँपालिका 3 नम्बर वाडावासी दादु भैया दिदी बहिनी हौ क्रे, सड़क के किनारमै पशु चौपाय नै बाँधेबी, सड़क किनारमै मल वस्तु नै कुरा देबी, साथे सड़क किनारमा पशु चौपाय बाँधके ढुङ्गा बालुवा गिट्टी मल कुराके दुर्घटना हुइले से एकर जिम्मेवारी स्वयं व्यक्ति हुक्रा लेह पर्न बा।
6: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय लाइकपुर।
8: कहाँ जान्छै उडने चरी, दिन रात भौतारी, आइ गयो रेडियो खोल देउडा चौतारी, आइ गयो रेडियो खोल देउडा चौतारी।
9: झल्को आउँदो बाह्रै मास दिन काटु म क्यारी, बाटो हेरी बस्याकी छ घर मेरी प्यारी।
8: एक डाली बाजगुर आउँछको, एक डाली साजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजको, यति सौराई क्या लाग्दो छ परदेशी।

0: देउडा गीत गाउने तम्रा हाम्रा गाउँ घरका कुरा हान्ने तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जनभुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: उहाँले त अब विदेश जाने सोचिसके।
1: सुख दुख यतै गरे भइहाल्छ नि।
0: मेरो त सपना ठुलो छ, म त जान्छु नि।
2: विदेश जाने थुप्रै उपायहरू छन्।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 9868 80008 र 9825 63 77 72।
2: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
3: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
4: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ, र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
3: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
4: बेसरी टाउको दुख्ने,
3: उच्च ज्वरो आउने, बेहोस हुने,
4: घाँटी अरोरो कडा हुने,
3: कम्पन हुने,
4: पक्षघात हुने,
3: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
4: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
4: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चरा चुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
3: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
4: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
3: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
4: सधैं झुल टाँगेर सुत्ने गरौं।
3: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
5: स्वास्थ्य कार्यालय कैलाली।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम एक सय एक मेगाहर्ज
1: जन्म मृत्यु विवाह बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
2: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि सञ्चालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
5: आरती ब्यूटी एण्ड कस्मेटिक मा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
6: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 9864470483।
7: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त जाने विचार छ कि नै त?
8: आफ्ना कान्छा भाइको बिहा नगइजन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
7: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
8: आज त सन्तेका बाले मनकै पुरो हर्यो, ठोट त बाई जाउँ।
9: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर केहरी सिंह सुनार, सम्पर्क नम्बर 9868442108, 9846239261।
10: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयके अनुरोध।
11: जानकी गाउँपालिका 3 नम्बर वाडावासी दादु भैया दिदी बहिनी हुक्रे सड़क के किनारमै पशु चौपाया नै बाँधेबी सड़क किनारमै

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एक मात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एक मात्र ठाउँ एभ्रिला टेरस,
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
7: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
8: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपथ मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
7: ए यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
8: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
7: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
9: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
4: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
8: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98485188।
0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एक मात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एक मात्र ठाउँ एभ्रिला टेरस,
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
1: ए सन्तेकी आमा, पर कान्छा खालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
2: आफ्ना कान्छा भाइको बिहा नगरिकन पनि भएन, जाउँ भने भयाको मंगल सूत्र बन भाँची गयो।
1: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
2: आज त सन्तेका बाले मनकै पुरो हर्यो, बाई जाउँ।
3: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
4: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
5: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
6: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
4: डेलिभरीका लागि
6: ड्रिंकिङ वाटर एक्वा शीतल,
4: टिकापुर कैलाली।
7: सम्पर्क मोबाइल नम्बर 9870-10672। स्वास्थ्यका लागि पानी।
8: समयमै आफ्नो घर परिवारको जन्म, मृत्यु, विवाह र बसाइसराई जस्ता व्यक्तिगत घटना आफ्नो वडा कार्यालयमा रहेका पञ्जिका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
9: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।

0: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606141, मोबाइल नम्बर 98432886713।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmctikapur@gmail.com।
5: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
6: ओइ बहिनी, घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
7: किन टाढा जानु दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
6: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
7: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
6: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
7: हो नि, तपाईँलाई पनि घर, कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
6: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 98484967033 र 98518826।

0: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
1: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
0: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
1: त्यसो भए आजै जाउँला नि।
0: ल, अरूलाई पनि भनौँ है।
1: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
2: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
1: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 9805443893।
3: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारजरानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धाराजरान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धाराजरानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 0915614549 सम्पर्क गर्नुहोला। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
0: हार्दिक सुनचाँदी पसलमा छत्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चाक्की, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: हार्दिक सुनचाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 9848421।
4: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टिकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
5: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
4: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायीको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
5: अन्य निकायमा दर्ता भएको र टिकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
4: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र दस्तुर छुट हुनेछ।
5: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
4: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मतान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
5: पौष मतान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाए चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
4: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
5: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
4: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्नुहुन अनुरोध छ।
5: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथसाथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
2: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
1: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
2: त्यसो भए आजै जाउँला नि।
1: ल, अरूलाई पनि भनौँ है।
2: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
3: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
2: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।
4: पढाइ छुट्यो साथी छुटे सबै।

0: गरौ भविष्यलाई अन्धकार हामीले नबनाऊ।
1: जानकी गाउँपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
2: ओइ बहिनी, घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
3: किन टाढा जानु हो दिदी? जमारापारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
2: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
3: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
2: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
3: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
2: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 98 48 59 67 33 र 98 51 18 82 46।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: दाजु विवाहको तयारी त सुरु भयो तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
5: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला।
4: त्यहाँ के पाइन्छ त दाजु?
5: विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
4: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
5: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
4: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
5: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
6: मंगलेश्वरी पूजन भण्डार टिकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 9866727790।
7: लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
5: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पूर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
7: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै, नेपाल टेलिकम जाने बाटोमा, संचालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।
8: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि, आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606141, मोबाइल नम्बर 9842386713।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848-5169-64।
2: चियाको होटल खोलौला टिकापुर।
1: साधारण सभा सम्बन्धी जरुरी सूचना। टिकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुरको 15 वार्षिक तथा 5 चुनावी साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेरधनी महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। तपसिल मिति 2083 असोज 24 गते शनिबार बिहान ठिक 10 बजेदेखि। स्थान पुरानो हाट बजार नजिक सिटी हल टिकापुर। जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुर कैलाली।
3: कामदार आवश्यकता सम्बन्धी सूचना।
4: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
3: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
0: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848-5361-95।
5: Coffee ready.
6: Wow, thank you. You sound like achhe sugandhit banaucho. Mangaldeep scent 3-in-1 ke saath.
5: I love the scent.
6: I love it too. Hamilai man parcha bhane bhagwan lai pani man parcha.
5: Mangaldeep scent 3-in-1. Perfume like fragrance.

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्तर 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
5: मैले त एक पेटी चाउचाउ रु 600 किने।
4: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने, 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानु है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
5: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर, कैलाली। संचालक प्रदीप बहादुर विष्ट। सम्पर्क नम्बर 9848-40-22-41।
6: पर्स हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजेभित्र हुलाकी राजमार्ग हुँदै लम्की खकरौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र, कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रुपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेटाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 9812-6252-9907-40-350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेटाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।
7: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
8: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
9: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ, र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
8: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
9: बेसरी टाउको दुख्ने,
8: उच्च ज्वरो आउने, बेहोस हुने,
9: घाँटी अरोरो कडा हुने,
8: कम्पन हुने,
9: पक्षघात हुने,
8: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
9: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
8: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
9: हाँस कुखुरा सुंगुर बुंगुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
8: घर बाहिर निस्कदा खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ।
9: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौ।
8: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौ।
9: सधैँ झुल टाँगेर सुत्ने गरौ।
8: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
10: स्वास्थ्य कार्यालय कैलाली।
11: हार्दिक सुनचानी पसलमा छटके तिलहरी, माइले तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगरी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
12: हार्दिक सुनचान्दी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 9848421974।

0: समूह टीकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टीकापुर 2 राजीपुर कैलाली।
1: चर्पी भर्गिल का करना हो का
2: चर्पी भर्न से फिर का चिन्ता। आदित्य सेफ्टी टेङ्की सरसफाईमा फोन गरी आब्बा का सरसफाई कै दिही।
1: फोन नम्बर कटा हो त
2: ली डायल करी 97 620 20 300।
1: हेलो, आदित्य सेफ्टी टेङ्की सरसफाई हो? महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा।
2: अपनौ कन्थे, टीकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा ओ लम्की मन सेफ्टी टेङ्की, गोबर ग्यास ओ रिङवाला टोयलेट सरसफाई कर परिकलसे आदित्य सेफ्टी टेङ्की सरसफाई सेवा हाना सम्झवे। संचालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97 620 20 300 ओ 98 656 92 026।
3: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछु भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
4: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
5: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
6: होइन चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ तलाई?
5: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
6: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टीकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
7: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
8: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
7: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टीकापुर, कैलाली।
9: आरती ब्यूटी एण्ड कस्मेटिक मा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
10: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98 624 70 483।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डासँग साथसाथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: एल्विस एल्विरा टेरसमा डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
2: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811638887।
3: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
4: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
3: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
4: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
3: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
6: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
7: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
4: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848528।

होंडा सँगै यो दशैंमा आशाको सुरुवात गरौ। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्ष सम्म फ्री सर्भिसिङ अथवा 5 वर्ष सम्म एएमसी र होन्डाका साथसाथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: निशुल्क दर्ता 10 वर्षसम्म करै नलाग्ने र 7,32,000 नागरिक स्वास्थ्य बीमामा आबद्ध। अब मध्याह खबर विस्तारमा। नेपाली कांग्रेसको 15 महाधिवेशन आजदेखि शुरू हुँदैछ। परम्पराको सम्मान र परिवर्तनको संकल्प समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प भन्ने नारा सहित महाधिवेशन काठमाण्डुमा शुरू हुन लागेको हो। महाधिवेशनको उद्घाटन समारोह आज दिउँसो 2 बजेदेखि खुला मञ्चमा शुरू हुनेछ। महाधिवेशनको बन्द सत्र र अन्य कार्यक्रमहरू भने भोलि सोमबार र पर्सि मंगलबार हुने बताएको छ। निर्वाचन कार्यक्रमका लागि 21 र 22 असोज किएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। समितिले शुक्रबार र शनिबार महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता गरेको छ। महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ताका लागि 3,500 रूपियाँ तोकिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो। कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, मधेस, बागमती प्रदेशको सबै भूभाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभागमा भने मनसुनी वायुको आंशिक प्रभाव रहेको छ, जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको छ। गण्डकी प्रदेशको थोरै तथा कोशी प्रदेशको 1-2 स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ। देशका तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भूभागको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका 1-2 स्थानमा हल्का वर्षाको सम्भावना छ। आज राति देशका पहाड़ी र तराई भूभागमा तथा कोशी र बागमती प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। तराई भूभागमा बिहानी पख हुस्सू पनि लाग्नेछ। मधेस प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानमा मध्यमसम्म, कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा हल्का तथा सुदूरपश्चिम प्रदेशको तराई भूभाग र मधेस प्रदेशको 1-2 स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिममा 7,32,000 भन्दा बढ़ी नागरिक स्वास्थ्य बीमा प्रणालीमा आबद्ध भएका छन्। स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम कार्यालयका अनुसार गत भदौ मसान्तसम्म 7,32,752 जना बीमा प्रणालीमा जोड़िएका हुन्। बोर्डका सुदूरपश्चिम संयोजक जनक बहादुर साउतले बीमा व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट भएको तथ्याङ्क अनुसार जिल्लागत रूपमा सबैभन्दा बढ़ी कैलालीका 3,61,979 नागरिकले बीमा गरेको जानकारी दिनुभयो। यस्तै कञ्चनपुरमा 87,087, अछाममा 67,308, बझाङमा 52,211, बाजुरामा 45,454, बैतडीमा 34,270, डडेलधुरामा 33,378, डोटीमा 27,862 र दार्चुलामा 23,203 लाभग्राही रहेको उहाँले बताउनुभयो। नेपालमा स्वास्थ्य बीमा कार्यक्रम नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने तथा ठूलो उपचार खर्चको आर्थिक जोखिम न्यूनीकरण गर्ने एक लोक कल्याणकारी सामाजिक सुरक्षा योजना अन्तर्गत विक्रम सम्म 2072 चैत 25 शुरू भएको हो। यसलाई व्यवस्थित सञ्चालन गर्न स्वास्थ्य बीमा ऐन 2074 र स्वास्थ्य बीमा नियमावली 2075 अनुसार स्वास्थ्य बीमा बोर्ड स्थापना गरिएको छ। मध्याह खबरमा टीकापुर नगरपालिकाको कर छुट अफर लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एक छेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होस्या गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौ। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौ र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
2: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा छ साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
2: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
1: जनरल फिजिसियन विशेषज्ञ सेवा,
2: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
1: रोग सेवा,
2: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
1: मनोचिकित्सक विशेषज्ञ सेवा
3: हरेक महिनाको प्रत्येक शनिबार,
1: र सिटी स्क्यान सेवा,
2: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
1: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
2: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
1: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
2: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
1: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
2: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
1: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
2: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला। अब बाँकी खबर। टिकापुर नगरपालिकाले आफ्ना नागरिकलाई करहरूमा छुट्टै छुटको अफर ल्याएको छ। यसअघि एकीकृत सम्पत्ति घर हटाएर भवन र जग्गाको अलग अलग दर राखेर 60% जति कर घटाएको नगरपालिकाले अन्य करहरू पनि यस वर्ष घटाएको छ। नगरपालिकाको आर्थिक ऐन 2083 अनुसार चालू आर्थिक वर्षमा टिकापुर नगरपालिकामा दर्ता हुन आउने व्यवसायीहरू निशुल्क दर्ता हुनेछन् भने प्रमाणपत्र शुल्क पनि नलाग्ने भएको छ। त्यति मात्रै होइन, स्थानीय कच्चा पदार्थ मा आधारित उत्पादनमूलक उद्योग स्थापना भएमा तिनलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर पनि नलाग्ने भएको छ। हाल व्यवसाय गरिरहेका व्यापारीहरूले असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट पाउनेछन्। यसअघि नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा कर बुझाउन आएमा 2075-76 भन्दा अगाडिको व्यवसाय कर र जरिवाना पूरै छुट गरेर त्यस यताको मात्रै शुल्क लिइनेछ। अन्य निकायमा दर्ता भएका तर टिकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायीलाई झन ठूलो अफर मिलेको छ। त्यस्ता व्यवसायी अहिले दर्ता हुन आएमा 1 वर्षको मात्रै वार्षिक व्यवसाय कर लिई दर्ता गर्न सकिने व्यवस्था गरेको छ। यस्तै पहिले घर निर्माण सम्पन्न प्राप्त गरेका तर कर बुझाउन बाँकी रहेका घर धनीले सम्पत्ति कर मात्रै बुझाए पुग्ने भएको छ भने जरिवाना नलाग्ने भएको छ। साथै समयमै सम्पत्ति कर र भूमि कर बुझाउने नागरिकले चालू आर्थिक वर्षको करमा पनि 10% छुट पाउने व्यवस्था गरेको छ। कर सम्बन्धी विवाद हरू सबैभन्दा धेरै व्यवसाय भएको र जनघनत्व भएको टिकापुर नगरपालिका एकमा ठोक्किने भएकाले सहजताका लागि करका दरहरू परिवर्तन र सहुलियत गर्नु परेको वडा नम्बर 1 का वडा अध्यक्ष मोहन विकप बताउनुहुन्छ। पुरानो नगरपालिका भएकाले सम्पत्ति करले नागरिकलाई भार परेको थियो। नागरिकलाई सहज होस् भनेर करका दर परिमार्जन गरिएको धेरै कर उठाउने वडा नम्बर 1 का वडा अध्यक्ष विकप बताउनुहुन्छ। टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083 असार 17 गतेको नगरसभाले पारित गरे पनि बजेट कार्यान्वयनमा ढिलो गएकाले नगरपालिकाले कर छुट अफर पनि ढिलो गरी सार्वजनिक गरेको हो। टिकापुर नगरपालिकाको कर छुटको अफरले उद्योगी व्यवसायीहरू लाभान्वित हुनेछन्। टिकापुर उद्योग वाणिज्य संघका महासचिव प्रकाश तिमिल सिन्हाले संघले व्यवसायी दर्तामा सहुलियत माग गरेकोमा यसको सुनवाई गरेर नगरपालिकाले करमा छूट व्यवसायी दर्तामा गरेको अवस्थाले व्यवसायीलाई फाइदा हुन पुगेकाले व्यवसायीहरूले यसको लाभ उठाउनु पर्ने बताउनुभयो। नगरपालिकाले करदाता मैत्री अफर ल्याउँदा पनि व्यवस्था गर्नेलाई भने जरिवाना लाग्नेछ। नगरपालिकाले तोकेको समय सीमाभित्र कर नबुझाएमा त्यसपछि भने लाग्ने कर र जरिवाना पूरै तिर्नुपर्नेछ। नगरपालिकाले चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसायिक कर नबुझाएमा पहिलो वर्षमा 10%, दोस्रो वर्षमा 20% र त्योभन्दा बढ़ीको हकमा 50% जरिवाना लाग्नेछ। चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर नबुझाएमा 20% जरिवाना लाग्नेछ। टीकापुर नगरपालिकाको क्षेत्र अधिकारभित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र लेखा परीक्षण र पुष मसान्तभित्र आर्थिक वार्षिक साधारण सभा सम्पन्न नगरेमा पनि जरिवाना लाग्नेछ। टीकापुर नगरपालिकाका राजस्व शाखा प्रमुख नन्द बहादुर केसीले टीकापुर नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा धेरै करहरूमा छूट र सहुलियत दिएकोमा कमैले थाहा पाएको र यस वर्ष पनि करदाताहरूले समयमै जानकारी लिई सहुलियत लिन अनुरोध गर्नुभएको छ। कैलाली र कञ्चनपुरबाट भन्सा छलीका सामान बरामद गरिएको छ। कैलालीको विभिन्न स्थानबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याइएका अन्दाजी मूल्य 27,250 बराबरको सुर्ती गाड़ीको विभिन्न पाठ पूर्जा लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले व्यवहारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ। यस्तै कञ्चनपुरको विभिन्न स्थानबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याइएका अन्दाज मूल्य 56,900 बराबरको चिनी, पेय पदार्थ, बिड़ी, खानेतेल लगायतका सामान शनिबार बरामद गरिएको छ। उक्त सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले व्यवहारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ। मध्याह्न खबरमा अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
4: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
5: टीकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: के तपाईलाई थाहा छ,
6: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
2: हो र?
6: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
2: अनि
6: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
2: के छ त विकल्प?
6: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
2: विस्तारै गर्दा हुँदैन?
6: अहँ, हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
6: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टीकापुर कैलाली।
7: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमिन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
8: टीकापुर नगरपालिका वडा नम्बर 3 जनहितमा जारी सन्देश।
2: अब अब पुनः बाँकी खबर। जापानिज इन्सेफलाइटिस जेईबाट हालसम्म 131 जनामा संक्रमित पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो अवस्था सम्बन्धी प्रतिवेदन अनुसार नेपालमा सन् 2026 हालसम्म 1372 जनामा इक्युट इन्सेफलाइटिस सिन्ड्रोम एईएस देखिएको र तीमध्ये 131 जनामा जापानिज इन्सेफलाइटिस जेई पुष्टि भएको हो। जेई संक्रमणका कारण हालसम्म 28 जनाको मृत्यु भएको परिवार कल्याण महाशाखाले जनाएको छ। संक्रमित मध्ये 87% खोप नलगाएका व्यक्ति रहेका प्रतिवेदनमा उल्लेख छ। हालसम्म 37 जिल्लाका 90 स्थानीय तहमा जेई संक्रमण पुष्टि भएको छ। अधिकांश संक्रमित धानखेत तथा सुंगुर फार्म आसपास बसोबास गर्ने र कृषि पेशामा संलग्न रहेका पाइएको परिवार कल्याण महाशाखाको प्रतिवेदनमा जनाइएको छ। सुदूरपश्चिम प्रदेश 78 दिनदेखि बजेट विहीन भएको भन्दै गैर सरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेशले तत्काल बजेट ल्याउन माग गरेको छ। महासंघका प्रदेश अध्यक्ष अधिवक्ता देवी प्रसाद खनालले विज्ञप्ति जारी गर्दै बजेट विहीनताको अवस्थाले देशका नियमित आर्थिक तथा प्रशासनिक गतिविधिमा असर पर्न थालेको उल्लेख गरिएको छ। प्रदेश सरकार मातहतका कर्मचारीले दुई महिनादेखि तलब पाउन नसकेको तथा विकास निर्माणका काम समेत प्रभावित हुने अवस्थामा सिर्जना भएको महासंघको दावी छ। महासंघले बजेट विहीनताको अवस्था केवल राजनीतिक विवादको विषय नभई संवैधानिक र कानूनी जवाबदेहितासँग जोड़िएको विषय भएको जनाएको छ। नेपालको संविधान तथा अन्तर सरकारी तथा वित्त व्यवस्थापन ऐन अनुसार प्रदेश सरकारले आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान अनुसार असार 1 गतेभित्र प्रदेश सभामा पेश गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै महासंघले बजेट निर्माण पेश र स्वीकृतिको प्रक्रिया अनिश्चितकालीन राजनीतिक गतिरोधको विषय बन्न नहुने आएको छ। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। नेपाली कांग्रेसको 15 महाधिवेशन आजबाट शुरू हुँदै दिउँसो 2 बजे महाधिवेशन उद्घाटन गरिने। टीकापुर नगरपालिकाको कर छूट अफर, टीकापुरमा व्यवसाय निशुल्क दर्ता, 10 वर्षसम्म करै नलाग्ने र 7,32,000 नागरिक स्वास्थ्य बीमामा आबद्ध। हौस् त अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्ना पुन मगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुस 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुस 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091551449 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
2: लो, यति छिटो आमा बन्न लागेको त? अवस्थामा पनि घरमा सकि नसकी सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन। म त जन्मा परे जस्तै लाग्छ।
3: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी। 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
4: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
5: एल्विस एल्विरा टेरसमा डिजाइनका साडी, सुट, कुर्ती, पलाजा तथा थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
6: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811638887।
7: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टिकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
8: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
7: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
8: अन्य निकायमा दर्ता भएको र टिकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
7: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र
8: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
7: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
8: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाए चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
7: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
1: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउ।
4: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्नुहुन अनुरोध छ।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
9: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी माइली तिलहरी रानी हार हार मंगलसूत्र चपकी पेन्डल बाला औठी चन्द्रमा काँटा नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
2: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
3: जानकी गाउँपालिका वडा नम्बर 8 कार्यालयद्वारा जनहितमा जारी सन्देश।
4: आरती ब्यूटी एण्ड कस्मेटिकमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
5: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 9864470483।
6: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606141, मोबाइल नम्बर 9842386713।

0: हार्दिक सुनचानी पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: हार्दिक सुनचान्दी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 98 48 42 91 74।
2: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
3: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
2: डेलिभरीका लागि
4: ड्रिंकिङ वाटर एक्वा शीतल
2: टिकापुर कैलाली,
5: सम्पर्क मोबाइल नम्बर 98 0 17 10 672।
6: स्वास्थ्यका लागि पानी
7: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टिकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
8: असोज मशान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मशान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
7: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मशान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
8: अन्य निकायमा दर्ता भएको र टिकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मशान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 को मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
7: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र
8: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
7: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मशान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
8: पौष मशान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाएमा चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मशान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
7: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मशान्तभित्र, लेखा परीक्षण र पौष मशान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
8: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
7: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्नु हुन अनुरोध छ।
8: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
9: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
10: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
9: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
10: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
9: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
10: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
11: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी सिक्री बिनारसनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147799, 98247625। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247625।

0: साधारण सभा सम्बन्धी जरुरी सूचना। टिकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुरको 15 वार्षिक तथा 5 चुनावी साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेरधनी महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। तपसिल मिति 2083 असोज 24 गते शनिबार बिहान ठिक 10 बजेदेखि। स्थान पुरानो हाट बजार नजिक सिटी हल टिकापुर। जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुर कैलाली।
1: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ के पाउँछ त्यहाँ?
2: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
3: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
4: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
1: भनेदेखि सबै कुरा पाउने रहेछ।
5: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एडला टेरस।
6: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेडस।
7: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
5: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
8: बाबु, ए बाबु, काल मनिष मेडिकलमा जाइस् तो?
9: मै नै जाइ, उहाँ आफ्न अनुहार बिगर्थे, घर से बाहर नै निकर्छु।
8: उहे मारे तो तुहिन उहाँ पठाइदो। यहाँ हेर, यी पत्रिकामे लिखल बा मनिष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकरन बढ़िया डॉक्टर होई से उपचार हुई था वही तोर समस्या फैन अस्ते बा जैबे तो समाधान हुई जाए।
9: ए हो दादू, अपन अनुहार बिगर के परेशान रहू, तब तू मैं अब भी जाए।
7: याद करबी, मनिष मेडिकल हल टिकापुरमा प्रत्येक महिना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनिष मेडिकल हल टिकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाँत, खुजली, भुटला झर्ना, कपार के तालु खुल्ना, डेन्ड्रप, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल घाव, खतिरा ओ यौन दुर्बलता उपचार होइती रहल बा। सम्पर्क मनिष मेडिकल हल अस्पताल रोड टिकापुर। फोन नम्बर 98600071024 ओ 98046777417।
8: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै सीजी कम्पनीको वाईवाई जिंक 15 रुपैयाँमा एक पेटी रु 560 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
0: मैले त एक पेटी चाउचाउ रु 600 किने।
8: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
0: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली। संचालक प्रदीप बहादुर विष्ट। सम्पर्क नम्बर 98484042।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: कामदार आवश्यकता सम्बन्धी सूचना।
1: काठमाडौँ स्थित घरेलु कामदार का लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोक का लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
0: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।

0: फाटल हुइटिन कहिएक आनन झोला जसका टस बाटिन यी बुढक ढङ कब्बु पसल छानकन झोला नि आन स्याक ठुइन
1: ल्या ल्या मया बिही जैबु रगैया झोला उद्योग में रतगैया झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरमत करा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484223।
3: सबै बिरामी आखिर स्वस्थ रह स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदा हुँदै पनि सबै एकला सुका हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
4: मैले चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तँलाई
3: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे लागे हुन्छ खानै सक्दैन
4: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
5: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
6: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ
7: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर खकरला रोड टिकापुर कैलाली
8: Coffee ready.

0: लक्ष्मी आभूषण भण्डारमा सड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 98 48 53 61 95।
1: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
2: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
3: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
2: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
3: बेसरी टाउको दुख्ने,
2: उच्च ज्वरो आउने, बेहोस हुने,
3: घाँटी अरोरो कडा हुने,
2: कम्पन हुने,
3: पक्षघात हुने
2: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
3: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
3: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
2: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
3: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
2: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
3: सधैँ झुल टाँगेर सुत्ने गरौं।
2: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
4: स्वास्थ्य कार्यालय कैलाली।
5: कस्तो गनाएको, इनका सन्तानले टोइलेट गनाएरै मार्ने भए। फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैन।
6: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
5: कता छ त त्यो?
6: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
5: फोन नम्बर कति हो भाइ?
6: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97 620 20 300 हो। अर्को पनि छ 98 65 69 20 26।
5: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97 620 20 300 र 98 656 92 026।

0: Ready.
1: Wow, thank you. You sound like अच्छे सुगंधित बनाऊं तो मंगलदीप सेंट 3-in-1 के साथ.
0: I love the scent.
1: I love it too. हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ.
0: मंगलदीप सेंट 3-in-1 perfume like fragrance.
2: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना.
3: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ.
2: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर.
4: लौ न, साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ. होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
5: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ. त्यसो भए जाउँ न लक्ष्मी कटेजेन खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ.
4: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउला.
5: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्. लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्. एकचोटि सेवा गर्ने मौका दिनुहोला.
4: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक FM नजिकै, प्रोप्राइटर लोकराज खनाल. सम्पर्क नम्बर 98 48 51 69 64.

होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्ष सम्म फ्री सर्भिसिङ अथवा 5 वर्ष सम्म एएमसी र होन्डाका साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
5: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पूर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
4: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।
6: पर्स हराएको सूचना टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजे भित्र हुलाकी राजमार्ग हुँदै लम्की खकरौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र, कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रूपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेटाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 9812625952 9709940350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेटाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।
7: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुस 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुस 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 0915614549 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: दाजु, विवाहको तयारी त शुरू भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
3: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला।
2: विवाह
3: तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
2: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
3: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
2: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
3: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
4: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98-66-27-27-99।
5: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह, टिकापुर 2, राजीपुर, कैलाली।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
2: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
3: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा, टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
2: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
2: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
6: ओइ बहिनी, घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
7: किन टाढा जानु हो दिदी, जमरापारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
6: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
7: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
6: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
7: हो नि, तपाईँलाई पनि घर, कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
6: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, सञ्चालक राम बहादुर चन्द, सम्पर्क नम्बर 98-48-59-67-33 र 98-51-18-82-46।

0: विजापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाली पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
0: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
1: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
0: त्यसो भए आजै जाउँला नि।
1: ल, अरूलाई पनि भनौँ है।
0: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
2: सिर्जना सुनचाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
0: सिर्जना सुनचाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।
3: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टीकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091551449 सम्पर्क गर्नुहोला। टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।

0: घर त जेनटेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
3: अरेला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: अरेला सुन चाँदी पसल, बलभद्र चोक, टिकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
5: झरी र बाढीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमिन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने गम्बुट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना।

0: नाप बढ़ी हुन्छ। सर्पले टोकी हाले धामी झाँक्री कहाँ नगई जति सक्द चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। बेलैमा होशियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
1: टिकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
2: आरती ब्यूटी एण्ड कस्मेटिक मा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
3: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624703।

0: साधारण सभा सम्बन्धी जरुरी सूचना। टिकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुरको 15 वार्षिक तथा 5 चुनावी साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेरधनी महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। तपसिल मिति 2083 असोज 24 गते शनिबार बिहान ठिक 10 बजेदेखि। स्थान पुरानो हाट बजार नजिक सिटी हल टिकापुर। जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुर कैलाली।
1: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ के पाउँछ त्यहाँ?
2: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
3: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
4: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
1: भनेदेखि सबै कुरा पाउने रहेछ।
5: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
6: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
7: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
5: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
8: हार्दिक सुनचली पसलमा शक्ति तिलहरी, माइली तिलहरी, रानीहार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: हार्दिक सुनचाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू। सम्पर्क नम्बर 98442491।
9: कामदार आवश्यकता सम्बन्धी सूचना।
10: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
9: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 98541000725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।

0: होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्रच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 स्क्रच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: But you promised me. Adi,

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालो छिटो नलाग्यो
2: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसके छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
6: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलरी माइली तिलरी रामलीला झुम्का पिजडा झुम्का बाला औठी पेन्डल चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला लक्ष्मी आभूषण भण्डार सिद्धार्थ चोक टिकापुर कैलाली संचालक प्रकाश भण्डारी सम्पर्क नम्बर 9848531595
7: Coffee ready.
8: Wow, thank you. You sound like अच्छे सुगंधित बनाउँछु. Mangaldeep scent 3-in-1 के साथ.
7: I love the scent.
8: I love it too. हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ.
7: Mangaldeep scent 3-in-1. Perfume like fragrance.
9: ला फेरि यो गाडीले धोका दिने भयो जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला टेन्सनमा भयो म त अब
10: भाइलाई थाहै रहेनछ बस ट्रक टिफर जीप कार ट्र्याक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपथ मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि
9: ए यो टिकापुरमा पनि पाइने रहेछ कुन ठाउँमा पाइने रहेछ दिदी
10: कहाँ हुनु भाइ टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर त्यही पाइन्छ
11: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ
9: ल दिदीलाई धन्यवाद अब त म त्यही जान्छु
12: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्र्याक्टर बस ट्रक टिफर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ
13: सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी
10: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848528

0: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेजन खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848569964।
2: चियाको होटल खोलौला यसै टिकापुर।
3: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
4: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
5: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ, र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
4: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
5: बेसरी टाउको दुख्ने,
4: उच्च ज्वरो आउने, बेहोश हुने,
5: घाँटी अरोरो कडा हुने,
4: कम्पन हुने,
5: पक्षघात हुने,
4: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
5: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
5: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
4: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
5: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
4: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
5: सधैं झुल टाँगेर सुत्ने गरौं।
4: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
6: स्वास्थ्य कार्यालय कैलाली।
7: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकारी गरौं।
8: यो ओसीएमसी भनेको के आयो फेरि?
9: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
8: ओसीएमसीले के सहयोग गर्छ त?
9: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
10: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmcticapur@gmail.com।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नुपर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह, टिकापुर 2, राजीपुर, कैलाली।
1: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083/85 टिकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
2: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
1: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायीको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
2: अन्य निकायमा दर्ता भएको र टिकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 को मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
1: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र
2: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10% वार्षिक व्यवसाय कर छुट हुनेछ।
1: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
2: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाएमा चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
1: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
2: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिऊ।
1: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्नु हुन अनुरोध छ।
2: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर, कैलाली।
3: लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
4: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार्ट पुर्दा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
3: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।
5: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

पर्स हराएको सूचना टिकापुर नगरपालिका वडा नम्बर एक ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजेभित्र हुलाकी राजमार्ग हुँदै लम्की खकरौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र, कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रूपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेट्टाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 98-12-69-25-57-97-040-40-350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेट्टाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: पेट संबंधी संपूर्ण समस्या को उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुर में।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधि द्वारा गरिने।
1: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
2: महिनाको महिनावारी गडबडीको समस्या,
1: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
2: पेट सम्बन्धी सम्पूर्ण समस्या,
1: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
2: ईसीजी सेवा,
1: डिजिटल एक्सरे सेवा
2: र प्रयोगशाला ल्याब सेवा।
1: फोन नम्बर 98484 27359 र 98482 43 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपा देवी मन्दिर नजिकै।
3: दाजु, विवाहको तयारी त सुरु भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
4: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
3: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
4: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
3: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
4: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
1: मंगलेश्वरी पूजन भण्डार टीकापुर 4 चौतारी नजिकै। संचालक छत्रराज उपाध्याय। सम्पर्क नम्बर 98 66 27 27 99।

0: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
1: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त जाने विचार छ कि नै त?
3: आफ्ना कान्छा भाइको बिहा नगइकन पन भएन, जाउँ भने भयाको मङ्गलसूत्र पन माथि गयो।
2: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्छन् त्यहाँ।
3: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, हो त बाई जाउँ।

0: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
1: ओइ बहिनी, घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला? किन टाढा जानु हो दिदी? जमारापारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लाई छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
2: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
1: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
2: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
1: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
2: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848-59-67-33 र 9851-18-82-46।
3: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गते पछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 0915614549 सम्पर्क गर्नुहोला। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।

0: एल्विस एल्विरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811638887।
0: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
2: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
0: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
2: त्यसो भए आजै जाउँला नि।
0: ल, अरूलाई पनि भनौँ है।
2: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
1: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
2: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 9805443893।
3: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसकेँ हो। कसो कालो छिटो नलाग्यो
4: चाइनिजो माइलो, त्यो बर्बर बर्बर कराइरहेको छ, के भएको छ तँलाई?
3: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो। हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकलोला रोड, टिकापुर, कैलाली।

0: होंडा संगे यो दशैंमा आशाको शुरुआत गरौ। स्क्रैच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्कीम अन्तर्गत थप्रु 10,000 सम्मको स्क्रैच कुपन, 7 वर्ष सम्म फ्री सर्भिसिङ अथवा 5 वर्ष सम्म AMC र होंडा छ साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: आरती ब्यूटी एंड कस्मेटिक मा सौंदर्य र श्रृंगारको लागि विभिन्न ब्रांड का कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लर को सुविधा समेत रहेको जानकारी गराइन्छ।
2: संचालक आरती चौधरी, सम्पर्क नम्बर 98624703।

0: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बड़ा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गई श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606141, मोबाइल नम्बर 98432386713।
1: हार्दिक सुनचानी पसलमा छत्के तिलहरी, माइले तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: हार्दिक सुनचान्दी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 98442491974। साधारण सभा सम्बन्धी जरुरी सूचना। टिकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुरको 15 वार्षिक तथा 5 चुनावी साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयरधनी महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। तपसिल मिति 2083 असोज 24 गते शनिबार बिहान ठिक 10 बजेदेखि। स्थान पुरानो हाट बजार नजिक सिटी हल टिकापुर। जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुर कैलाली।

0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्ते 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
1: मैले त एक पेटी चाउचाउ रु 600 किने।
0: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 क्लासिक चाउचाउ र 35 चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानु है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर, सैलाली। संचालक प्रदीप बहादुर विष्ट। सम्पर्क नम्बर 9848-40-22-41।
2: कामदार आवश्यकता सम्बन्धी सूचना।
3: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
2: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।

0: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौ। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
1: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: Unique Fragrance。
1: के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
1: हो र?
2: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
1: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
1: विस्तारै गर्दा हुँदैन?
2: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
3: लौन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
4: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेजेन खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
3: ए हो र, त्यसो भए जाउँ न, जाउँ, सँगै जाउँ, तन्नै खाएर आउँला।
4: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
3: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक FM नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848 5169 64।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
4: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।
5: पर्स हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजे भित्र हुलाकी राजमार्ग हुँदै लम्की खकरौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र, कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रूपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेटाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 9812625952 9709940 40350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेटाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।
6: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकला सुकाया हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालो छिटो नलाग
7: होइन चाइनिजो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तलाई?
6: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
7: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
8: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
8: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, खकरौला रोड, टिकापुर, कैलाली।

0: लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
1: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पुर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासवर्ड साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
0: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।
2: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह, टिकापुर 2, राजीपुर, कैलाली।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: दाजु, विवाहको तयारी त सुरु भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
3: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
2: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल थाउनै नपर्ने रहेछ नि।
3: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
2: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै नजाऊ है।
3: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
4: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98-66-27-27-99।
3: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
5: ओइ बहिनी, घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
2: किन टाढा जानु दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
5: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
2: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
5: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
2: हो नि, तपाईँलाई पनि घर, कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
5: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 98-48-59-67-33 र 98-51-18-82-46।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

सिगापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारजरानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धाराजरान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धाराजरानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।

0: मलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
1: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेंस।
2: हार्दिक सुनचानी पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: हार्दिक सुनचान्दी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 9848421974।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
8: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
7: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
8: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
7: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
8: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार। फोन नम्बर 98688147799, 98247025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार। फोन नम्बर 98247628225।
9: के तपाईलाई थाहा छ,
10: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
9: हो र?
10: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
9: अनि
10: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
9: के छ त विकल्प?
10: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
9: विस्तारै गर्दा हुँदैन?
10: अहँ हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
9: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
10: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर कैलाली।

0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रु 560 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
1: मैले त एक पेटी चाउचाउ रु 600 किने।
0: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानु है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर, कैलाली। संचालक प्रदीप बहादुर विष्ट। सम्पर्क नम्बर 9848 40 22 41।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्ना त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
3: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
2: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
2: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
6: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुर 2 राजीपुर कैलाली।
5: ल यति छिटो आमा बन्न लागेको त
6: पाउँदैछु अवस्थामा पनि घरमा सके नसके सबै काम गर्नुपर्छ, गाह्रो हुन्छ पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन, म त जानु परे जस्तै लाग्छ।
5: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारि 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
7: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा

0: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकार संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौ। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606141, मोबाइल नम्बर 98432386713।
1: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग
2: होइन चाइनिजो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तलाई?
1: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
2: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो।
3: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
4: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
6: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
7: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
6: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
7: त्यसो भए आजै जाउँला नि।
6: ल, अरूलाई पनि भनौँ है।
7: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
8: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
7: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा। सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095443893।

हराएको सूचना टिकापुर नगरपालिका वडा नम्बर एक ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजेभित्र हुलाकी राजमार्ग हुँदै लम्की खकरौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रूपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेट्टाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 98 12 69 25 57 97 0 39 40 350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेट्टाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।

0: सिगापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारजरानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धाराजरान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुस 1 गतेसम्म संस्थाको कार्यालयमा धाराजरानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुस 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
1: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।

0: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
1: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म टाउकोदेखि घुँडासम्मको उपचार।
3: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
2: आरोग्य मेडिकलमा पाइने सेवाहरू
3: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
2: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
3: बाल बालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
2: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
3: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
2: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
3: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
2: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
2: सम्पर्क फोन नम्बर 9868 0008 र 9825637272।

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा छ साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: दलित के हो?
2: कसैको घरमा जन्मेर ब्राह्मण हुँदैन, कसैको घरमा जन्मेर शूद्र हुँदैन।
1: के दलित मानव होइन र?
3: के प्रयास हुँदैछन् विभेद न्यूनीकरण गर्न?
4: सुदूरपश्चिमका आम दलित समुदायहरूको पहिचानको कुरालाई मैले खोजी गर्दैछु।
1: गाउँदेखि सहरसम्म, स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म, हरेक तह र तबकासम्म पुग्छौ हामी।
3: आवाज विहीनहरूको आवाज बन्छौ हामी।
1: विभेदका विरुद्ध हाम्रो सानो प्रयास, कार्यक्रम समानताका स्वरहरू।
3: तपाईँकै घर छेउको रेडियोमा सुन्न नभुल्नुहोला, साताको सोमबार राति 8:05 बजे।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि रूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246028225।
3: समयमै आफ्नो घर परिवारको जन्म, मृत्यु, विवाह र बसाइसराई जस्ता व्यक्तिगत घटना आफ्नो वडा कार्यालयमा रहेका पञ्जिका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ। टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकाफर एफएमको बेलुका छ बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाईँ अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 MHz का साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप साम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। नेपाली कंग्रेसको 15 महाधिवेशन आजबाट काठमाण्डुमा शुरू, विभिन्न पार्टीका नेताहरूको सम्बोधन जारी। 15 वर्षदेखि सिलाइकटा व्यवसायमा रमाउँदै टीकापुरकी रीता चौधरी, सिप सिक्न र मेहनत गर्न युवाहरूलाई रीताको सुझाव। जानकी गाउँपालिका विपद प्रति कार्यका विषयमा विद्यार्थीहरूलाई जानकारी दिँदै विपद पछिको राहतमा राहत र आवासको मापदण्ड अन्तर्राष्ट्रिय मापदण्डको हुनुपर्ने। र टीकापुरकी 12 वर्षीय मानवी साउद कैलाली डान्सिङ स्टारको फाइनल चरणमा प्रवेश। अब खोज खबर विस्तारमा। नेपाली कंग्रेसको 15 महाधिवेशन आजबाट काठमाण्डुमा शुरू भएको छ। परम्पराको सम्मान र परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कंग्रेसको विकल्प भन्ने नारासहित महाधिवेशनको उद्घाटन भएको छ। उद्घाटन सत्रमा राजसभाका सभापति रवि लामिछाने, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिग्देन लगायतका नेताहरू सहभागी हुनुभएको छ। महाधिवेशनको बन्द सत्र र अन्य कार्यक्रमहरू भोलि र पर्सि मंगलबार हुने र निर्वाचन कार्यक्रमका लागि 21 र 22 गते तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। यसअघि शुक्रबार र शनिबार महाधिवेशन प्रतिनिधिको नाम दर्ता भइसकेको छ। जहाँ इच्छा त्यहाँ उपाय भन्ने भनाईलाई टीकापुरकी रीता चौधरीले चरितार्थ गर्नुभएको छ। प्रौढ पढेर साक्षर बन्नुभएकी रीता अहिले सिलाइकटाई व्यवसायमा रमाइरहनु भएको छ। एउटा मेसिनबाट सिलाइकटा व्यवसाय शुरू गर्नुभएकी रीता अहिले महिनामा 50,000 आमदानी गर्दै हुनुहुन्छ। थप खबर सहकर्मी रत्ना पुनमगरबाट।
1: टीकापुर नगरपालिका वडा नम्बर 1 समितिपुरकी रीता चौधरी 15 वर्षदेखि सिलाई कटाई व्यवसायमा रमाइरहनु भएको छ। 2068 सालदेखि सिलाई कटाई व्यवसायमा लाग्नुभएकी रीता आफ्नो पेशा व्यवसाय प्रति निकै सन्तुष्ट हुनुहुन्छ। दिदीले दिएको एउटा कपड़ा सिलाउने मेसिनले घरको कोठाबाट सिलाई कटाई व्यवसाय शुरू गर्नुभएकी रीता चौधरी अहिले सिलाई कटाई व्यवसायमा राम्रैसँग जमिरहनु भएको छ।
2: 2068 सालदेखि सिलाई कटाई आफ्नो घरको कोठामै सिलाउने गर्थे, अनि सिक्दा सिक्दै नै ग्राहकहरू बनिसके थिए, राम्रो सिलाउँछन् भनेर आउँथे धेरैजना। पछि अब कोठामा हल्का सेफ्टी लागेन, अनि हाम्रो ससुराको घरको बरन्डामा पनि सिले। पछि त्यस्तो गर्दा पनि अब कपडा धेरै आउन थाले, अनि एउटा पसल बनाए। दिदीको 2 मसिन थियो, अनि लैज भनेर एउटा मसिन मात्रै थियो, इन्टरलक थिएन, इन्टरलक किने, त्यसपछि मसिन पनि
1: प्रौढ़ कक्षा पढ़ेर साक्षर बन्नुभएकी 37 वर्षीय रीताको सिलाई कटाई व्यवसायबाट राम्रो आमदानी भइरहेको छ। उहाँले अहिले अनलाइन मार्केटिङसम्म गरिरहनु भएको छ। उहाँ आफ्नो व्यवसायबाट भएको आमदानीले छोराछोरीलाई पढ़ाउनेदेखि घर खर्च धानिरहनु भएको छ।
2: पहिलादेखि नै ठिकै चल्थ्यो, तर आजकल अझै राम्रो चल्छ। पहिला रेट पनि थिएन गाउँ हो भनेर, आजकल रेट पनि ठिकै ठिकै छ। सिजन आएको बेला त 1 महिनामा 50,000 जति हुन्छ खर्च अलग छोडेर बच्छ। अनि यही काम गरेर आफ्नो बच्चाहरूको अनि घर खर्च आफै चलाउन सक्छु। अब त आफ्नै पैसामा जे होस् घर खर्च अनि आफ्नै इच्छा बच्चाहरूको इच्छा पूरा गरिरहेको छु।
1: अहिले रीताको छोराले पनि उहाँलाई सघाइरहनु भएको छ। कक्षा 12 पास गरेको छोराले म पनि यही सिलाई कटाईको काम सिक्छु भन्दै सँगै काम गरिरहेको छ। कक्षा 12 पढ्ने छोरीले पनि विद्यालय बाहेकको खाली समयमा आमालाई सघाइरहनु भएको छ। रीताको सिलाई कटाई सिक्ने धोको भने त्यसै पूरा भएको होइन, उहाँको सिलाई

0: सञ्चालन गरिएका तालिम तथा सिटिभिटीले सञ्चालन गरेका तालिममा पनि सहभागी भएर रिताले सिलाई कटाईको काम सिक्नु भएको छ। उहाँले दोस्रो लेभलको तालिम पास पनि गरिसक्नु भएको छ। वैदेशिक रोजगारीमा रहेका श्रीमानको साथ र सहयोगले आफूले अहिले यहाँसम्म पुगेको बताउने रिता अझै पनि तेस्रो लेभलको तालिम लिने र आफ्नै कपड़ा सहित सिलाई कटाई व्यवसाय सञ्चालन गर्ने सोचमा हुनुहुन्छ।
1: श्रीमान विदेशतिर हुनुहुन्थ्यो अनि श्रीमानबाट सपोर्ट पाएँ, तालिम अझ दिए अझै सिक्छु जस्तो लाग्छ अनि मलाई त्यही अब थ्री लेभलको गर्न एकदमै रहर छ, त्यही पनि गर्छु भन्ने सोच राखेको छु। पछि अब बिस्तारै अब यो पसललाई पनि राम्रो बनाउने अनि यही कपडा राखेर पनि यहीबाट बेच्ने त्यही सोच छ मेरो।
0: उहाँले घरको कोठादेखि एउटा मेसिनको सहायताले शुरू गरेको सिलाई कटाई व्यवसायमा अहिले 13 लुगा सिलाउने मेसिन छन् भने 6 रोजगारी पनि दिइरहनु भएको छ। अन्य सिलाई कटाई सिक्न आउनेलाई पनि रिताले तालिम दिइरहनु भएको छ। पेसा व्यवसाय प्रतिको लगाव र मेहनतमा विश्वास गर्ने रिता आफू जस्तै अरू महिलाहरूलाई पनि मेहनत गर्न र सिप सिक्न सुझाव दिनुहुन्छ।
1: सिप भएपछि सबै ठोक छ जस्तो लाग्छ, सिप हुनु पर्यो। उहाँलाई भन्छु कि मेहनत गर्नु, सिप चाहिँ सिक्नु, सिपको लागि मेहनत गर्नु। अब सिप सिकिरहेको छु, त्यसको कुनै उद्देश्य छैन, लक्ष्य छैन भनेपछि त त्यो ठाउँमा पुग्न सकिन। लक्ष्य लिएर सिक्नु पर्यो, नै म यो काम गरेरै छाड्छु भनेर सोच राख्नु पर्यो।
0: कुनै पनि व्यक्तिले खाली बसेर बेरोजगार बन्नुभन्दा रिता जस्तै सिप सिकेर आत्मनिर्भर बन्नु बुद्धिमानी देखिन्छ।
2: सहकर्मी रत्न भुनमगर। अब बाँकी खबर। टीकापुरकी 12 मानवी साउद कैलाली डान्सिङ स्टारको फाइनल चरणमा प्रवेश गर्नुभएको छ। साउद 10 चरण पार गर्दै टप 13 पुग्नु भएको हो। रोयल डान्स स्टुडियो सुखडद्वारा आयोजित स्टारको फाइनल असोज 31 गते हुनेछ। साउद टीकापुर स्थित आरएमई स्कूलमा कक्षा 7 अध्ययनरत छात्र आउनुहुन्छ। सानै उमेरदेखि नाच्न असाध्यै मन पराउने साउद विद्यालयको प्रार्थनामा पनि शरीर आफै हल्लिने र नाचौं नाचो लाग्ने बताउनुहुन्छ। हाल मानवी विभिन्न विद्यालयमा विद्यार्थी र आफन्तसँग भोट माग्दै आइरहनु भएको छ।
3: सम्पूर्णमा नमस्कार, मेरो नाम सिमानवी साउद हो। म चाहिँ टिकापुर 1 कैलालीमा बस्छु। मेरो विद्यालयको नाम रेडियन मोन्टेसोरी इङ्ग्लिस आरएमई स्कुल हो। म सिक्ने डान्स क्लासको नाम द क्राउन डान्स एन्ड जुम्बा सेन्टर हो। यस रोयल डान्स स्टुडियो प्रेजेन्ट कैलाली डान्सिङ स्टार 2083 की म कन्टेस्टेन्ट हुँ। म चाहिँ धेरै राउन्ड पार गरेर ग्रान्ड फिनालीसम्म पुग्न सफल भएको छु। अब मलाई जिताउने पालो चाहिँ तपाईँहरूको हो। यदि तपाईँहरू मलाई भोट गर्न चाहनुहुन्छ भने मलाई भोट गर्ने तरिका चाहिँ इसेवामा गई भोटिङमा क्लिक गरी कैलाली डान्सिङ स्टारको पेजमा गई कोड नम्बर 111 मलाई धेरै भन्दा धेरै भोट गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। तपाईँको एउटा भोटको कारण पनि म विजेता हुन सफल हुनेछु।
2: कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली पहाड़ी र तराई भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा पनि भएको छ। आज राति देशका पहाड़ी र तराई भूभागमा तथा कोशी र बागमती प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानमा मध्यमसम्म, कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा हल्का तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागमा र मध्य प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यो वर्षाको सम्भावना भोलि र पर्सि पनि रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। खोज खबरमा जानकी गाउँपालिका विपद प्रतिकारका विषयमा विद्यार्थीलाई जानकारी दिँदै लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
4: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
5: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
4: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
5: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थालेँ अनि पो कमाइ छ त। यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
4: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस् जस्तै यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
6: जानकी गाउँपालिका 9 वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
7: मानसिक

0: समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा टना भुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
1: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी ₹560 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
2: मैले त एक पेटी चाउचाउ ₹600 किने।
1: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा ₹15 चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै ₹25 क्लासिक चाउचाउ र ₹35 चाउचाउ ₹2500 आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
2: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर, कैलाली। संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 98 48 40 22 41।
3: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। जानकी गाउँपालिकामा विभिन्न किसिमका विपदहरूले वर्षेनी केही न केही धनजनको क्षति पुगाउने गरेको छ। यसबाट बस्नका लागि गाउँपालिकाले विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेको छ। विद्यालयका विद्यार्थीहरूलाई पनि विपद प्रतिकारका विषयमा जानकारी दिन थालिएको छ। थप खबर सहकर्मी गीता चौधरीबाट।
4: कैलाली जिल्लामा विभिन्न किसिमका विपदहरू आउने गर्छन्। जिल्लामा बाढीजन्य विपद, हावाहुरी, आगलागी लगायतका विपदहरू बढ़ी आउने गरेका छन्। यसबाट वर्षेनी धनजनको क्षति हुने गरेको छ। यसरी विपदबाट हुने क्षतिबाट जोगिन र जोगाउनका लागि स्थानीय तहदेखि विभिन्न सरकारवाला संघ संस्थाहरूले सचेतनामूलक कार्यक्रमहरू गर्ने गरेका छन्। कैलालीको जानकी गाउँपालिकाले मौसम पूर्वानुमानमा आधारित विपद पूर्व कार्यसँग सम्बन्धित मौलिक तथा लोक नृत्य प्रतियोगिता समेत गरेको छ। यसबाट विद्यार्थीको पढ़ाई सिपको विकाससँगै सृजनशीलताको विकास र विपद सम्बन्धी सचेतना फैलाउने भएकाले कार्यक्रम महत्वपूर्ण भएको सरोकारवालाको भनाइ छ। शिक्षक मथुरा भण्डारी:
5: यो कार्यक्रम निकै प्रभावकारी छ, निकै राम्रो छ। विपद भन्दा पहिले गर्नपर्ने पूर्व तयारीका विषयमा कार्यक्रमको विषयवस्तु रहेको हुँदा यो कार्यक्रमले विपदमा क्षति न्यूनीकरणमा, भौतिक तथा मानवीय क्षति न्यूनीकरणमा निकै प्रभावकारी भूमिका निर्वाह गर्छ भन्ने मेरो ठम्याइ छ।
4: शिक्षक दुर्गा रावल पनि यस्ता कार्यक्रमले पढ़ाईसँगै विद्यार्थीका सृजनात्मक क्षमताको विकास हुने र विपद न्यूनीकरण गर्नमा सहयोग पुग्ने बताउनुहुन्छ।
6: विपद पूर्व तयारी सम्बन्धी कार्यक्रम पढ़ाईको अलावा सृजनात्मक क्षमताको विकास गर्नको लागि, जो विपदबाट आउने मानवीय भौतिक संरचना त्यसलाई हामी पूरै निर्मूल पार्न त सक्दैनौ, तर न्यूनीकरण पक्कै पनि गर्न सक्छौ भन्ने लाग्छ मलाई। एकदमै राम्रो भयो कार्यक्रम गर्दाखेरि।
4: शिक्षक हेमन्त रेग्मी यो कार्यक्रमले सचेतनासँगै विद्यार्थीको सर्वाङ्गीण विकास गर्ने बताउनुहुन्छ।
7: अनि यो कार्यक्रम महत्वपूर्ण छ, यो किनभने अब यो एक त विषयवस्तुका कारणले पनि महत्वपूर्ण छ। अहिले मान्छे यो विपदका कारणले धेरै जोखिममा भएका अवस्था भएका हुनाले पनि त्यसलाई सचेतनामूलक विषयवस्तु समेटे हुनाले त्यो महत्वपूर्ण छ। र अर्को कुरो, यसले सृजनात्मकता पनि बोकेको छ। पहिला मान्छे यो गीतहरू विभिन्न रेकर्डेड गीतहरूमा गाउने नृत्य प्रतियोगिताहरू हामीले हेरिराखेका थियौँ, यहाँ अहिले चाहिँ बालबालिकाहरूले आफै गीत रचना गरेर आफै गाएर अनि त्यसैमा आफै नाचेका हुनाले यो सर्वाङ्गीण पक्षको विकास गर्नका लागि यो महत्वपूर्ण जस्तो लाग्छ मलाई।
4: सानैबाट बालबालिकालाई विपद प्रतिकारसँग सम्बन्धित विषय सिकाउनु राम्रो कुरा हो। यस्ता किसिमका कार्यक्रममा आधारभूत र प्राथमिक तहका विद्यार्थीलाई सहभागी गराए अझै राम्रो हुने बताउनुहुन्छ शिक्षक रोशन बहादुर चन्द।
8: यो कार्यक्रमको त महत्वपूर्ण महत्वपूर्णै छ, तर यसमा अझ यो सहभागिता बढ़ायो भने झन् राम्रो हुन्थ्यो जस्तो लाग्दैछ मलाई। अरू विद्यालयका जस्तै आधारभूतलाई पनि गर्नुपर्ने, यहाँ अरू प्रावि भनौ न पूर्व प्राविहरूलाई पनि गर्नुपर्ने यहाँ सहभागिता, सकेसम्म विद्यार्थीहरूलाई पनि सबै स्कुलका तिनलाई पनि यहाँ सहभागिता गरायो भनेपछि उनीहरूले पनि सिक्ने मौका पाउँथे। र अर्को राम्रो पक्ष मलाई हाम्रो एउटा राम्रो कन्सेप्ट के आयो भनेपछि यहाँ जुन यो आफै गीत सिर्जना गर्ने आफै त्यहाँ नृत्य देखाउने यो कुनै कहीँबाट यो सिकेर या कहीँबाट त्यो कपी गरे जस्तो छैन, एकदम राम्रो छ। यो कार्यक्रम अझै हुनु पाए अझ राम्रो हुन्थ्यो जस्तो लाग्छ।
4: विद्यालयमा गरिने शैक्षिक क्रियाकलाप सँगै यस्ता कार्यक्रम गर्दा मौलिकता झल्किएकाले यस्ता खालका कार्यक्रम हुनु राम्रो भएको र यस्ता कार्यक्रमलाई गाउँपालिकाले निरन्तरता दिन आवश्यक भएको बताउनुहुन्छ अर्का शिक्षक टीकाराम चौधरी।
9: आज यो महेन्द्र शिशु माविमा भइरहेको यो चाहिँ विपद पूर्व व्यवस्थापन सम्बन्धी यो नाटक समग्रमा भन्नुपर्दा अत्यन्तै महत्वपूर्ण रोचक पनि छ र यसमा विशेष कुरा भनेको यसमा मौलिकता झल्किएको छ। कुनै चाहिँ हामीले कुनै एआई प्रयोग नगरिकन कुनै चाहिँ यसो रेडिमेड सङ्गमा नभए विद्यार्थीहरूले आफै सिर्जना गरेर जो यो मौलिकता प्रदर्शन गरिरहेका छन् यो अत्यन्तै सराहनीय कुरो हो र यो सदैव हुनुपर्छ। एकचोटि भएर मात्र भएन, वर्षेनी गाउँपालिकाले यसरी चाहिँ आयोजना गर्दै गरेकोमा यो झन अझ राम्रो हुने थियो।
3: अब बाँकी खबर। विपदमा परेका नागरिकलाई उपलब्ध गराउँदा आवश्यक पर्ने सरसफाई, राहत तथा आवासको अन्तर्राष्ट्रिय मापदण्डका बारेमा छलफल भएको छ। विपदमा परेका नागरिकलाई राहत दिन बनाएको स्टियर मापदण्डलाई अन्तर्राष्ट्रिय स्तरको मापदण्ड मानिन्छ। विपदमा परेका मानिसलाई खानेपानी, सरसफाई, स्वास्थ्य प्रवर्धन, खाद्य सुरक्षा, पोषण, आवास र स्वास्थ्य गरी चारवटा सहयोग हुनुपर्छ। यस्तोमा सहयोग मापदण्ड अनुसारको हुनुपर्ने र अर्को विपद नआओस् भनेर योजना बनाइने कार्यक्रम चेतमान साउदले बताउनुभयो। दिगो विकास समाज भजनीको आयोजनामा भएको कार्यक्रममा बोल्दै जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले विपदले दुःख ल्याउने भएकाले दुःखका बेला पनि मानवीय जीवन सहज बनाऊ भनेको अन्तर्राष्ट्रिय मापदण्ड पालना हुनुपर्ने बताउनुभयो।
10: हामीले आज विपदको कुरा गरिरहेका छौँ। यो विपदले मान्छेलाई दुःख दिन्छ तर त्यो दुःखमा पनि कसरी मान्छेको जीवन चाहिँ सहज बनाउन सकिन्छ भन्ने पाठबाट चाहिँ तर हामी सबैले मानवीय हिसाबले सोच्नुपर्छ भन्ने कुराको छलफल भएको छ। राम्रो लाग्यो, धन्यवाद।
3: उपाध्यक्ष लालमती देवी कठहरियाले राहत वितरण गर्ने क्रममा कर्मचारी वा जनप्रतिनिधिबाट राजनीतिक पूर्वाग्रह, आफन्त पराई जस्ता भावनाले प्रभावित नभई मानवताको नाताले राहत पुनस्थापनाका काम हुनुपर्ने बताउनुभयो।
11: वास्तवमा हामीहरूले जस्तै चोर बस्ती समुदायमा पहुँच, भेदभाव र आफ्नत्व हुन्छ कि पूर्वग्रह पनि हुन्छ, यसले मलाई सहयोग गरेन, यसले मैले किन सहयोग गर्ने पनि भावना हुन्छ कि जस्तै जनप्रतिनिधिको हिसाबमा हेर्ने हो भनेपछि तर यस मेरो फलकार्य गरेन, अर्कोलाई भोट दिलायो अनि यसले विपद परेछ मैले किन हेर्ने भन्ने सोच पनि आउन सक्छ। तर यो ऐन चाहिँ एकदमै राम्रोसँग चाहिँ छलफलले देखाइदिएको छ र कर्मचारीहरूमा पनि हुन्छ, जस्तै कुनै बेला मलाई चाहिँ यस्तो व्यवहार गर्यो मैले पनि उसलाई किन हेर्ने भन्ने पनि हुन्छ। तर यो होइन, मानवत्व भनेको मानवताको मानव भइसकेपछि एउटा मानवत्वको हिसाबले हेर्ने जुन क्रियाकलाप हो र त्यो हामीले चाहिँ आफ्नो जिम्मेवारी दायित्व चाहिँ पहिल्यै प्राथमिकता दिनुपर्छ। के
3: टिकापुर नगरपालिका वडा नम्बर एकका वडा अध्यक्ष मोहन विकले विपद राहत व्यवस्थापन गर्न नगरपालिकाको आफ्नै विधिहरू रहेका र त्यसमा रहेका कमीहरू पहिचान भएकाले राष्ट्रिय मापदण्ड र हाम्रा सिकाइहरूलाई प्रयोग गर्दा एकरूपता आउने बताउनुभयो।
12: विपदको सामना गर्ने सन्दर्भमा आफ्नो पालिकाहरूले विभिन्न नीतिगत कुराहरू चाहिँ ऐनहरू कार्यविधिहरू चाहिँ हामीले पास गरेर अगाडि बढेका छौँ। यद्यपि युद्धको विकास समाजले पनि टिकापुरमा यो विपदसँग सम्बन्धित विभिन्न किसिमका क्रियाकलापहरू सञ्चालन गरिराखेको छ र हामीलाई सही भूमिका निर्वाह गरिराखेको छ। यस सन्दर्भमा हामीले चाहिँ विगतका दिनमा हाम्रा मापदण्डहरू यो विपद पछिका चाहिँ पुनर्स्थापनादेखि खोज उताका कुराहरू, राहतका कुराहरूका सन्दर्भमा हामीले चाहिँ आफ्ना मापदण्ड र कार्यविधि अन्तर्गत रहेर कतिपय कामहरू चाहिँ सम्पन्न गरेका छौँ भने अहिले जुन यो विश्वले नै स्वीकारेको एउटा तपाईँको चाहिँ स्पेयर सम्बन्धी जुन छ यो मापदण्डमा रहेर व्यावहारिक हिसाबमा पनि हामी कानुनी हिसाब भन्दा पनि कतिपय अवस्थामा व्यावहारिक हिसाबमा चाहिँ राहत पुनर्स्थापनाका कामहरू चाहिँ सम्पन्न गरिराखेको छु भन्ने कुराको चाहिँ महसुसीकरण हो।
3: दिगो विकास समाज भजनीका अध्यक्ष आशा चौधरीले विपदमा परिचालन हुने पहिलो निकाय स्थानीय तह भएकाले स्पेयर मापदण्डबारे थाहा पाउन विपद जोखिम न्यूनीकरण र क्षति विश्लेषणमा सहयोग पुग्ने बताउनुभयो। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
13: दाजु हेर्नुहोस् न, भाउजूले बिरामले च्याप्दै गइराखेको छ, तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
14: के गरौ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
13: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि।
14: तैले भन्छस् भने लौ जाम न त त्यो सत्कार मेडिकलमा एकपटक।
15: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0191-560-095, मोबाइल नम्बर 98-484-27-359।
16: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुर 2 राजीपुर कैलाली।
17: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
18: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
17: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
3: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ। अब पालो जनआवाजको। स्थानीय प्रदेश वा संघीय जुन सरकार भए पनि सरकारसँग नागरिकका अपेक्षा धेरै हुन्छन्। आजको जनआवाजमा हामीले सरकारका काम कारवाहीका विषयमा तपाईँको भनाई के छ भने केही नागरिकलाई सोधेका छौं।
19: नमस्ते, मेरो नाम मनसरा बुढा, हाल टिकापुर। पहिलेको सरकार भन्दा अहिलेको सरकार केही गर्ला कि भनेर हामीले आशावादी रहेका छौँ। जस्तै अहिले बाढी पीड़ितलाई उद्धार गरेको देखेर, अनि अब युवाहरूले विदेश जान पर्दैन, नेपालमा नै स्वरोजगार पाइन्छ, नेपालमा बन्द भएका कल कारखाना खुल्छ, अनि सबैलाई रोजगारी मिल्छ भनेर आशा मानेका छौँ।
20: नमस्कार, म तपेन्द्र स्वार, टिकापुर एकबाट। पहिलेको सरकार राम्रो कि अहिलेको सरकार राम्रोमा नर्मल्ली तल्लो ग्राउन्डका जनताहरूले हेर्दाखेरि अहिलेको सरकार नै राम्रो देखिरहेछ। बिचौलियाहरूको भागाभाग भइरहेछ। 1.5-2 वर्षमा नबन्ने बाटोहरू अहिले बर्खाको मौसममा पनि भटाभट भइरहेछ। लगभग नेपालको बाटो लगभग सबै क्लियर छ। यसो अझ सुधार हुन केही टाइम लाग्ला, तर पहिलाको भन्दा अहिलेको सरकार धेरै नै राम्रो छ।
21: नमस्कार, म अनिल चौधरी, टिकापुर वार्ड नम्बर 6 हो। पहिलाको सरकार भन्दा अहिलेको सरकार धेरै राम्रो छ। जे होस्, तर बाटोघाटो हर सेवाहरू सुविधाहरू पहिलाको भन्दा अहिले राम्रै देखिएछ।
22: नमस्कार, मेरो नाम जानकी, वार्ड नम्बर 1, ब्लक नम्बर 20 बाटो हो। पहिलाको सरकार भन्दा अहिलेको सरकार एकदम ठिक छ, राम्रो काम गरिरहेछ। बाढी पीड़ितलाई पनि राहत गरिरहेछ, बेरोजगारलाई रोजगार पनि दिन्छु भनिरहेछ, बाटा पनि बनाइरहेछ, रोड पुल पनि बनाइरहेछ। त्यस्तै छ, सब रमाइलो छ, मलाई त ठिक लाग्यो। अबका युवाहरूलाई रोजगारी दिउँला भनेर समाचारमा भनिरहेछ, खै अब के गर्छन् अहिलेको सरकारले।
23: नमस्कार, म रमेश होप, टिकापुर ब्लक नम्बर 12। अहिले निश्चय पनि पछिल्ला 6 महिनाका गतिविधिहरू हेर्ने भने अहिलेको सरकारले जनमुखी कामहरू गरिरहेको पाइन्छ। विशेष गरेर भ्रष्टाचारलाई कसरी चाहिँ निर्मूल पार्न सकिन्छ भन्ने काममा लागिरहेको देखिन्छ। र अर्को कुरा, यो सरकार अझै 5 वर्ष निरन्तर टिक्यो भने पक्कै पनि देशले मुहार फेर्छ भन्ने लाग्छ।
24: नमस्कार, मेरो नाम जोगी रावल हो, म यतै कालीगावी राजीपुरमा पढाउँछु। मेरो घर टिकापुर ब्लक नम्बर 9 हो, वडा नम्बर 1। पछिल्लो गतिविधि हेरेर पुरानो सरकारहरू भन्दा चाहिँ लक्षणदेखि राम्रै गर्ला जस्तो छ, किनभने करिब करिब अब त्यो 1 वर्ष पनि भएको छैन। यो पिरियडमा लक्षणहरू हेर्दाखेरि पहिलाको दाँजोमा केही गतिविधिहरू अहिले राम्रै नै गरिराखेको छ। यही दाँजोले जाने भने अब अहिले त मूल्याङ्कन गर्ने बेला त भएको छैन, तै पनि हामीले अब हेर्दाखेरि पहिलाको सरकारहरूको दाजुमा हर कुरामा यो पारदर्शी र अलिकति यो राम्रो नै छ भन्ने लाग्छ मलाई।
3: महेन्द्रनगर स्थित सुदूरपश्चिम विश्वविद्यालयमा एक दिने प्रादेशिक शिक्षक सम्मेलन सम्पन्न भएको छ। काठमाडौँ विश्वविद्यालयको शिक्षा विद्यालय अन्तर्गतको निरन्तर तथा व्यावसायिक शिक्षा केन्द्र र सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय शिक्षा विभागको संयुक्त आयोजनामा सम्मेलन भएको हो। बदलिदो परिदृश्यमा शिक्षकको भविष्य, कृत्रिम बुद्धिमत्ता, समावेशिता र नैतिकता भन्ने मूल नाराका साथ आयोजित सम्मेलनमा शिक्षकमा भइरहेको प्रविधिगत परिवर्तन, कृत्रिम बुद्धिमत्ताको बढ़दो प्रयोग तथा त्यससँग जोड़िएका चुनौती र अवसरबारे छलफल गरिएको थियो। कार्यक्रममा शिक्षाविद प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलले लोकतन्त्रवादी शिक्षा र रूपान्तरणकारी सिकाइको जोखिम निराशा कसरी सुधार्ने विषयमा मुख्य वक्तव्य दिनुभएको थियो। त्यसै गरी सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय शिक्षा विभागका प्रमुख सह प्राध्यापक डाक्टर मदन सिंह देउपालले रूपान्तरकारी विकासका लागि शिक्षा, जनशक्ति, सशक्तिकरण र राष्ट्र निर्माणका विषयहरूमा प्रस्तुति दिनुभएको थियो। सम्मेलनमा एसोसिएशन अफ प्री स्कूल एजुकेटर नेपाल, कैलाली जिल्ला कार्य समिति, चैतन्य पाठशाला, आध्या स्कूल, सत्यवती एकाडेमी लगायत स्थानीय शैक्षिक संस्थाहरूले सहयोगी तथा सहकार्यका रूपमा सहभागिता जनाएका थिए। यसै समाचारसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशन काठमाण्डुमा आजदेखि शुरू, विभिन्न पार्टीका नेताहरूले आज सम्बोधन गरे। पन्ध्र वर्षदेखि सिलाइकटा व्यवसायमा रमाउँदै टीकापुरकी रीता चौधरी, सिप सिक्न र मेहनत गर्न युवाहरूलाई रीताको सुझाव। जानकी गाउँपालिकामा विपद प्रतिकारका विषयमा विद्यार्थीहरूलाई जानकारी दिँदै, विपदको बेला राहतमा र आवासको मापदण्ड अन्तर्राष्ट्रिय मापदण्डको हुनुपर्ने। र टीकापुरकी 12 वर्षीय मानवी साउद कैलाली डान्सिङ स्टारको फाइनल चरणमा प्रवेश। अवस्थ अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: होंडा सँगै युद्ध सहीमा आशाको सुरुवात गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083/83 टिकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
2: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
1: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
2: अन्य निकायमा दर्ता भएको र टिकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
1: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र
2: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
1: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
2: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाएमा चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
1: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
2: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
1: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्नु हुन अनुरोध छ।
2: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: आरती ब्यूटी एंड कस्मेटिक मा सौंदर्य र श्रृंगार को लागी विभिन्न ब्रांड का कस्मेटिक सामग्री पाइनु का साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लर को सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: संचालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुस् न, लाउन कस्तो रहर लाछ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू अछाम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइन का विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चूरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसन का गरगहनाहरू पाइन्छन्। साथै चाँदी का सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइन को शाखा टिकापुर को सिद्धार्थ चोक में रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688 14 799, 98 24 60 25 32। अछाम मंगल साइन का लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98 24 67 28 25।
5: शीतल सामुदायिक वन उपभोक्ता समूह टिकापुरको सदस्यता नवीकरण सम्बन्धी सूचना। शीतल सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई यही असोज 10 गतेदेखि 25 गतेसम्म आफ्नो सदस्यता नवीकरण गरिसक्नु पर्ने भएकाले सामुदायिक वनका सम्पूर्ण सदस्यहरूले असोज 25 गते भित्र सदस्यता नवीकरण गरिसक्न हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष कर्ण बहादुर बुढा, शीतल सामुदायिक वन उपभोक्ता समूह, टिकापुर 2, राजीपुर, कैलाली।

0: समयमै आफ्नो घर परिवारको जन्म, मृत्यु, विवाह र बसाइसराई जस्ता व्यक्तिगत घटना आफ्नो वडा कार्यालयमा रहेका पञ्जिका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
1: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चक्की, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347। Be that.

0: हार्दिक सुनचानी पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: हार्दिक सुनचान्दी पसल, सरकारी अस्पतालको भित्री रोड, संचालक शंकर साहू, सम्पर्क नम्बर 9848420

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
3: समयमै आफ्नो घर, परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौ। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
4: जानकी गाउँपालिका, वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
5: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
6: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
5: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, टिकापुर।

0: कामदार आवश्यकता सम्बन्धी सूचना।
1: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
0: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
2: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछु भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
0: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: ओइ बहिनी, घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
4: किन टाढा जानु हो दिदी? जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
3: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
4: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
3: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
4: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
3: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848567633 र 9851882446।
5: घर परिवारमा सबै बिरामी, आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसके हो। कसो कालले छिटो नलाग्यो
6: जो माइलो, त्यो बर्बर बर्बर कराइरहेको छ, के भएको छ हो तलाई?
5: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
6: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
7: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
8: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल MBBS द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
9: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकराला रोड, टिकापुर, कैलाली।
10: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM, टिकापुर FM 101 MHz।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। कांग्रेसको 15 महाधिवेशन शुरू, युवा नेतृत्वदेखि पदाधिकारीको संख्या बढ़ाउनसम्मका प्रस्ताव, मंचबाट लोकतन्त्र संस्थागत गर्न खबरदारी आवश्यक रहेको शीर्ष नेताहरूको सन्देश।
1: लोकतन्त्रको रक्षाका लागि फेरि एकपटक सामूहिक रूपमा उठ्नुपर्ने अवस्था आएको छ भन्ने कुरा पनि म तपाईँहरूका बीचमा राख्न चाहन्छु।
0: बारामा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु, स्कर्ब टाइफसको जोखिम पनि बढ़दो, 10 महिनामा करिब 10,000 संक्रमित, सातजनाको मृत्यु, अझै 1 महिना संक्रमणको जोखिम।
2: पानी पर्न शुरू भएको केही समयदेखि लिएर पानी पर्न अथवा बर्खा सकिसके पछाडिको 1 महिनासम्म चाहिँ बढ़ी जोखिम महिना हो।
0: दशैंमा उत्सवका रूपमा नयाँ नोट नसाटिने, आवश्यकता अनुसार बैंकबाट पाइने, बाढ़ी पहिरोले पर्वतमा 300 परिवार विस्थापित, 170 घर पूर्ण रूपमा क्षतिग्रस्त।
3: अब जुन जुन ठाउँमा चाहिँ नि विपद प्रभावित हुनुभयो, कतिको चाहिँ नि तपाईँको घर पूर्ण रूपमा क्षति भयो होइन, कति चाहिँ उच्च जोखिममा हुनुहुन्छ उहाँहरूलाई चाहिँ अहिले सुरक्षित ठाउँमा हुनुहुन्छ।
0: र आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न नेपाली टोली ओमान जाँदै, ओमान क्यानाडा र नेपाल बीच खेल हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विश्वका विभिन्न क्षेत्रमा हुने युद्ध, विश्वव्यापी कारण, डलरको भाव र उत्पादन लागतका कारण महँगी बढ्दछ, त्यो सरकारको नियन्त्रण बाहिरको विषय हुन्छ। तर बजारमा सामानको अभाव हुन नदिने, गुणस्तरहीन सामान बिक्न नदिने र प्रतिस्पर्धी बजार सुनिश्चित गर्ने काम भने सरकारले गर्न सक्छ र गर्नै पर्छ। नयाँ सरकारले जनमतलाई जोगाइराख्ने हो भने नयाँ कार्यक्रमका साथ बजारमा ध्यान केन्द्रित गर्नु आवश्यक देखिन्छ। अब खबर सन्तोषी रावलबाट।
5: नेपाली कांग्रेसको 15 महाधिवेशन आजदेखि काठमाडौँमा शुरू भएको छ। असोज 22 गतेसम्म चल्ने महाधिवेशनले कांग्रेसको नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशन तालिका अनुसार भोलि र पर्सी बन्द सत्र तथा असोज 21 र 22 गते निर्वाचन प्रक्रिया हुनेछ। देशभर निरन्तरको वर्षाका कारण यही असोज 16 गतेका लागि निर्धारित महाधिवेशन आजदेखि प्रारम्भ भएको हो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारका विषयमा पछिल्लो समय भइरहेका अटकलले सरकार कमजोर नहुने बताउनुभयो। नेपाली कांग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले दुई तिहाईको बहुमत प्राप्त सरकार ढल्छ भन्ने अटकल निराधार भएको दावी गर्नुभयो।
6: बिना कुनै संकट, बिना कुनै उद्देश्य एक ठाउँमा आउँदा त्यसले संकट पैदा गर्छ भनेर मैले भनेकै थिएँ। तपाईँहरूलाई ताली बजाउन मन लागे पनि नलागे पनि त्यो सत्य साबित भएको छ, त्यो प्रमाणित भएको छ र त्यसले हामीलाई जन्मायो। म तपाईँहरूलाई फेरि पनि विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु, लोकतन्त्रको यति धेरै दुहाई पनि नदिनुहोस् कि लोकतन्त्रको सबै रक्षा हामीले नै गर्छौँ भनेर पुरै ठेक्कापट्टा लिने काम नगर्नुहोस्। लोकतन्त्रलाई खतरा छैन, खतरा भए जोगाउने जनता छन्।
5: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेएनजी आन्दोलनपछि राजनीति परिवेश बदलिएको भन्दै यसले ठूला शक्ति भन्नेहरूलाई पनि एउटै बास्केटमा ल्याएको बताउनुभयो। लोकतन्त्रलाई स्थगित गर्न एकपटक पुनः उठ्नुपर्ने भन्दै अध्यक्ष दाहालले शान्ति सम्झौतामा भएका विषयलाई पूर्णता दिन आग्रह समेत गर्नुभयो।
7: अहिले जो समावेशी लोकतन्त्र सहितको संघीय लोकतान्त्रिक गणतन्त्र छ, त्यो शान्ति सम्झौताको परिणामका रूपमा, शान्ति सम्झौताको अङ्गको रूपमा पनि छ। हामीले शान्तिका धेरै महत्वपूर्ण पक्षहरूलाई त सफलताका साथ टुङ्ग्याएका छौं, तर अझै केही चिज टुङ्ग्याउन बाँकी छ। त्यो चिज टुङ्ग्याइएन भने देश फेरि अर्को अप्ठ्यारो परिस्थितिमा जान सक्छ।
5: नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय आएको बताउनुभयो। वहाँले फेरि एकपटक लोकतन्त्रको संस्थागत गर्न जनताको खबरदारी रहेको उल्लेख गर्नुभयो।
1: लोकतन्त्रको रक्षाका लागि फेरि एकपटक सामूहिक रूपमा उठ्नुपर्ने अवस्था आएको छ भन्ने कुरा पनि म तपाईँहरूका बीचमा राख्न चाहन्छु। जनताको जनादेश पछाडि बनेको बलियो सरकार, स्थायित्वको आधार तयार गर्ने कुराको आधार बन्छ होला भन्ने कुराको विश्वास हामीले गरेका थियौं। हिजो एउटा आशंका थियो, यो संविधानबाट स्थायित्व सम्भव छैन भन्ने कुरा धेरैलाई लागिरहेको थियो। तर 82 को चुनाव पछाडि जनताले एउटै राजनैतिक दललाई झण्डै 2/3 को नजिक पुर्याए।
5: 15 महाधिवेशन उद्घाटनमा कांग्रेस सभापति गगन थापाले राजनीतिप्रति बढ़दो वितृष्णाको अन्त्य गर्न पनि पार्टीमा युवा नेतृत्वको आवश्यक रहेको बताउनुभयो। वहाँले नेपालमा राजनीतिमाथि टीका टिप्पणीको अन्त्य आवश्यक रहेको समेत बताउनुभयो।
8: रोचक के भयो, नेपालमा एन्टाई पोलिटिक्स मात्र भएन, एकैपटक अर्को ट्रेन्ड पनि आयो। त्यो अर्को ट्रेन्ड भनेको हाइपर पोलिटिक्स अर्थात् अति राजनीतिकरण। एकातिर नागरिकले के भन्छ, मलाई राजनीतिसँग मनै छैन, घृणा लाग्छ, आई हेट पोलिटिक्स, मलाई पार्टीहरू मन पर्दैन, नेताहरू मन पर्दैन भन्छ, म राजनीतिको बारेमा कुरा गर्दिन भन्छ। तर अर्कोतिर के हुन्छ, च्यापसलमा, चोकमा, चौतारामा, विद्यालयमा, बेलुका फेसबुकमा, ट्विटरमा, इन्स्टाग्राममा, सबैतिर जम्मा एउटै मात्र कुरा हुन्छ। के को कुरा हुन्छ, राजनीतिको कुरा हुन्छ। सबैतिर राजनीति, च्या खाउ राजनीति, गीतमा राजनीति, संगीतमा राजनीति, हुँदाहुँदा कमेडीका सबै कार्यक्रममा राजनीति, सबैतिर हेर्नुहोस् त।
5: यसैबीच नेपाली कांग्रेसले नेता व्यवस्थापन गर्न कठिन भएपछि पदाधिकारीको संख्या बढ़ाउन प्रस्ताव गरेको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान संशोधन समितिले नेतृत्वको आकांक्षीहरूलाई व्यवस्थापन गर्ने उद्देश्यले कांग्रेसले पदाधिकारी संख्या 17 बढ़ाएर 21 पुर्याउने प्रस्ताव गरिएको हो। प्रस्तावित नयाँ संरचना अनुसार अब कांग्रेसमा 1 सभापति, 4 उपसभापति, 2 महामन्त्री, 13 सहमहामन्त्री र 1 कोषाध्यक्ष रहने गरी प्रस्ताव अघि बढ़ाएको छ। उपसभापतिको संख्या 2 बढ़ाएर 4 पुर्याउन प्रस्ताव गरिएको छ। अहिले कांग्रेसमा 2 उपसभापति छन्, 4 निर्वाचन प्रक्रियाबाट छान्ने पनि प्रस्तावमा उल्लेख छ। गएको 10 महिनामा स्क्रब टाइफस संक्रमणबाट 7 मृत्यु भएको पुष्टि भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीदेखि अक्टोबर 1 देशभर 9,923 संक्रमण पुष्टि भएको छ। महाशाखाको पछिल्लो स्थिति विवरण अनुसार स्क्रब टाइफसको संक्रमण 74 जिल्लामा फैलिएको छ। प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै संक्रमित लुम्बिनी प्रदेशमा 2,779 रहेका छन्। त्यस्तै सुदूरपश्चिममा 1,947, गण्डकीमा 1,864, बागमतीमा 1,226, कोशीमा 1,132, कर्णालीमा 729 र मध्य प्रदेशमा 246 संक्रमण देखिएको छ। जिल्लागत रूपमा दाङमा सबैभन्दा धेरै 624 संक्रमित भएका छन्। त्यसपछि स्याङ्जामा 513, बाजुरामा 456, संखुवासभामा 438, पाल्पामा 396, धादिङमा 340, बर्दियामा 323, गोर्खामा 319, दार्चुलामा 312 र सल्यानमा 305 संक्रमण देखिएको छ। स्क्रब टाइफस विशेष गरी झाडी, घाँस तथा जंगल क्षेत्रमा पाइने संक्रमित किर्नाको टोकाईबाट सर्छ। त्यसैले झाडी तथा घाँस क्षेत्रमा जाँदा सावधानी अपनाउन कीटजन्य रोग विज्ञ डाक्टर गोकर्ण दाहालले आग्रह गर्नुभयो।
2: अब स्क्रब टाइफसका केसहरू प्रत्येक वर्ष बढ्ने क्रम चाहिँ जारी छ। अब हाम्रो लागि एउटा सानो चुनौती चाहिँ स्क्रब टाइफस पनि हो। यद्यपि स्क्रब टाइफसले ठूलो समुदायमा एकैचोटि ठूलो प्रकोप चाहिँ ल्याउँदैन, त्यो नल्याए पनि त्यसको स्वास्थ्यकर्मीहरूलाई ओरिएन्टेशन गर्ने कुरा, नागरिक तहमा सचेतना फैलाउने कुरामा चाहिँ हामी निर्देशिका बनाएर राष्ट्रिय प्रोटोकल बनाएर अगाडि बढ़िरहेका छौं।
5: स्क्रब टाइफसको संक्रमणको जोखिम चाहिँ कहिलेसम्म रहन्छ?
2: खास गरी यो 4-5 महिना नै हो, पानी पर्न शुरू भएको केही समयदेखि लिएर पानी पर्न अथवा बर्खा सकिसके पछाडिको 1 महिनासम्म चाहिँ बढ़ी जोखिम महिना हो।
5: स्क्रब टाइफस मलाई संक्रमण भयो भनेर आम सर्वसाधारणले चाहिँ कसरी थाहा पाउने?
2: अब यो स्क्रब टाइफसका लक्षणहरू पनि नर्मल्ली अन्य विभिन्न भाइरल ज्वरोका जस्तै प्रकृतिकै हुनलाई, तर पनि खासमा व्यक्तिलाई ज्वरो आउने, शरीर असाध्य धेरै थाक्ने, मांसपेशीहरू दुख्ने, कसै कसैलाई अलिकति ढिलो भयो भनेदेखि चाहिँ श्वास प्रश्वासमा समस्या हुने, कसैको आँखाहरू रातो हुने, कन्जक्टिभाइटिसहरू हुने लगायतका लक्षण देखिन्छन्। ठ्याक्कै यो स्पेसिफिक चाहिँ देखिने सिस्टेमिक लक्षणमा स्पेसिफिक यस्तो देखिने भन्ने हुँदैन, तर यसले चाहिँ के हुन्छ भने बेलैमा उपचार गरिएन भने कहिलेकाहीँ मृत्युको जोखिमता चाहिँ बढ़ी हुन्छ। यसमा यसले चाहिँ शरीरका सबै अंगहरूको, मल्टी अर्गन फेलियर भन्छौं, सबै शरीरका अंगहरूलाई काम गर्ने क्रियाशीलतालाई त्यसले कमजोर बनाइदिन्छ।
5: घाँस तथा झाडीमा जानु परे पूरै शरीर ढाक्ने कपड़ा लगाउने र घर फर्किएपछि शरीर तथा कपड़ा सफा गर्ने र वरपरको वातावरण सफा राख्न उहाँको सुझाव छ। बाढ़ी पहिरोका कारण पर्वतमा 300 परिवार विस्थापित भएका छन्। जिल्लाभर 170 घर पूर्ण रूपमा क्षति भएका छन् भने 131 घरमा आंशिक क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार 7 पालिका मध्ये 6 पालिकाका विभिन्न बस्तीमा क्षति भएको हो। सबैभन्दा बढ़ी जलजला गाउँपालिका 113 घरमा धेरै क्षति भएको छ। त्यहाँका 58 घर पहिरोको जोखिममा रहेका छन्। जलजलाका 171 परिवार विस्थापित भएको प्रमुख जिल्ला अधिकारी जंगबहादुर छेत्रीले जानकारी दिनुभयो।
3: अब जुन जुन ठाउँमा चाहिँ नि विपद प्रभावित हुनुभयो, कतिको चाहिँ नि तपाईँको घर पूर्ण रूपमा क्षति भयो होइन, कति चाहिँ उच्च जोखिममा हुनुहुन्छ उहाँहरूलाई चाहिँ अहिले सुरक्षित ठाउँमा हुनुहुन्छ। पहिला चाहिँ त कति घर प्रभावित भएको भन्ने चाहिँ पालिकाले चाहिँ अहिले रेकर्ड चाहिँ तयार गर्दैछ र त्यो रेकर्ड तयार भइसके कति घर एकदिन भइसकेपछि अनि त्यसपछि उहाँहरूलाई कहाँ राख्न सकिन्छ, समावेश सुरक्षित ठाउँ कहाँ छ र चाहिँ हामीले मात्रै हेरेर भएन, प्राविधिक हिसाबले चाहिँ नि उपयुक्त हुन्छ हुँदैन हामीले चाहिँ पहिचान गरेका स्थानहरू त्यो भइसकेपछि स्थान पहिचान भएपछि अनि उहाँहरूलाई त्यसका लागि आवासको प्रक्रिया अगाडि बढ्छ। अहिले कहाँ राख्ने भन्ने चाहिँ यकिन भए छैन।
5: बाराको देवताल गाउँपालिका 6 जवका स्थित माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ। देवताल गाउँपालिका 6 रौवाहीकी 14 वर्षीय निशा पटेल र सोही गाउँ ठाउँकै 14 वर्षीय चाँदनी पटेलको पोखरीमा डुबेर मृत्यु भएको हो। जितिया पर्व मनाउने क्रममा आफ्ना अभिभावकसँगै पोखरीमा नुहाउन गएकी दुवै किशोरी हिजो साँझ डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजा बाबु ठाकुरले जानकारी दिनुभयो। नेपाल राष्ट्र बैंकले यस वर्षको बड़ा दशैंलाई लक्षित गर्दै विगतमा जस्तो उत्सवका रूपमा नयाँ नोट सटही नगर्ने जनाएको छ। हालैको बाढ़ी पहिरो तथा विपदको अवस्थालाई ध्यानमा राख्दै यस पटक नयाँ तथा सुकिला नोट आवश्यकताका आधारमा मात्र वितरण गरिने राष्ट्र बैंकले जनाएको हो। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक अनुज दाहालका अनुसार आवश्यक पर्ने सर्वसाधारणले राष्ट्र बैंक वा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नयाँ तथा सुकिला नोट साट्न सकिनेछन्। राष्ट्र बैंकका निमित्त सटही काउन्टरबाट सकेसम्म नयाँ नोट नै उपलब्ध गराउने व्यवस्था गरिएको उहाँले बताउनुभयो। साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत ओमानमा हुने ओमान क्यानाडा र नेपाल बीचको श्रृंखला खेल्न जाने नेपाली टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले आज एक कार्यक्रम गर्दै टोलीको विदाई गरेको हो। नेपालले ओमान पुगेर तयारीसँगै एक अभ्यास खेल खेल्नेछ। नेपाली टोली आज राति नै ओमानका लागि प्रस्थान गर्नेछ। नेपालका लागि यस श्रृंखला निकै महत्वपूर्ण रहेको छ। नेपालको ओडीआई मान्यता जोगिने र लीग दुईमा कुन स्थानमा रहन्छ भन्ने कुरा यही श्रृंखलाबाट टुंगो लाग्नेछ।
0: सन्तोषी रावल बाढ़ी प्रभावित क्षेत्रमा बालबालिकाको पढ़ाई र अतिरिक्त क्रियाकलापमा जोड़।
9: बालबालिकाले चाहिँ चित्र बनाएर होइन उहाँहरूसँग सँगै बसेर कथाहरू भनेर चाहिँ उहाँलाई एक प्रकारको हामीले इंगेज गरिरहेको छौँ।
0: सूचना र आवश्यक जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। वर्खा सकिँदै चिसो मौसम शुरू हुँदा बालबालिकाको स्वास्थ्य जोखिम बढ़न सक्ने सवाल, हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टिकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
11: असोज मशान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मशान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
10: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मशान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 75/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाला छुट हुनेछ।
11: अन्य निकायमा दर्ता भएको र टिकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
10: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र दस्तुर छुट हुनेछ।
11: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
10: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
11: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाएमा चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
10: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
11: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
10: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्नु हुन अनुरोध छ।
11: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली
12: कोठाको भित्ताको कुनामा जमिन भाँचिएको देखियो भनेदेखि चाहिँ त्यो फेरि यो घरको चाहिँ संरचनात्मक सुरक्षा छ कि छैन भनेर जाँच्नलाई प्राविधिकहरूसँग सल्लाह गर्नुपर्ने हुन्छ। अब बाहिरबाट हेर्दाखेरि त तपाईँहरूले सबै सडक सबै ठाडो घल्टी अनुसार नै भएको, कुनै पनि भित्ता बाहिर पनि ननिस्केको, झ्यालहरू पनि नफुटेको अवस्थामा चिर्नुभयो। तर भित्र चाहिँ भित्ताहरू चर्केका, भित्तामा छड्के चर्काहरू आएको, गहिरो चर्काहरू आएको रहेछ भने त्यसलाई पनि फेरि प्राविधिकलाई जचाउनु पर्ने हुन्छ। तर सामान्य रौँ जस्ता चिराहरू छन् भने चाहिँ त्यसमा त्यति डर मान्नु पर्दैन।
5: इन्जिनियर विजय कृष्ण उपाध्याय, तपाईँको घर हेर्दा राम्रै देखिए पनि बाढ़ी वा लेदो पसेपछि चिरा परेको, जग कमजोर भएको, जमिन धसिएको हुन सक्ने बताउनुहुँदै बाढ़ीपछि तपाईँकोतिर विद्यालय खुल्यो कि छैन, कतिपय ठाउँमा भने बन्द रहेका विद्यालयहरूमा पढ़ाउन शुरू गरिएको छ। विद्यालयहरूले बालबालिकालाई पढ़ाईसँगै नाच्न गाउन अनि चित्र कोर्न लगाउँदा राम्रो हुने मनोविद अमृता गुरूङको सुझाव छ।
13: यसो बेलामा बालबालिकाहरूलाई अभिभावकले पनि हेर्न नसके अवस्थामा अब कसले अलिकति बढी ध्यान दिन सक्छ, उहाँहरूको आफ्नो आफन्तहरूले हेर्नुपर्छ है भनेर सँगसँगै अनि हामीले बालबालिकाहरूलाई चित्र बनाएर होइन उहाँहरूसँग सँगै बसेर कथाहरू भनेर उहाँलाई एक प्रकारको हामीले इङ्गेज गरिरहेको छौँ। अनि त्यसको खेलहरू पनि छ नि त, उहाँहरूले त्यो खेलहरू खेलेर पनि भुलाइराख्नु भएको छ। चित्र बनाउन चाहिँ उहाँलाई असाध्यै मनपर्ने, अनि त्यसको स्कुलको पनि याद आयो भनेर भन्नुभएको थियो कि, अनि यहाँ अहिले चाहिँ चाइल्ड फ्रेन्डली स्पेस भनेर पनि राखेको छ, यहाँ टिचरहरू पनि हुनुहुन्छ अनि उहाँहरूले चाहिँ क्लासहरू लिनुहुन्छ कि, त्यसले गर्दाखेरि पनि अलिकति इङ्गेज भएको, अनि यहाँ खेलाउनहरूले गर्दाखेरि पनि उहाँहरू यताउता हिँड्ने त्यसरी चाहिँ आफ्नो दैनिक हुन्छ नि त गरिराख्नु भएको छ मन भुलाउने भनौँ न बच्चाहरूले चाहिँ।
5: पढ़ाईसँगै बालबालिकालाई गीत संगीत, चित्र कोर्न अनि उमेर र क्षमता अनुसारको खेल खेलाउन सुझाव दिँदै हुनुहुन्थ्यो मनोविद अमृता गुरूङ। नुवाकोटको देवीघाटमा बेलीब्रिज सञ्चालनमा आएको छ, तर तपाईँले बेलीब्रिजबाट आउजाउ गर्दा चाहिँ सावधानी अपनाउनुपर्छ। नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाई,
14: यो चाहिँ एक्रो टाइपको ब्रिज हो, यसको चाहिँ भारवान क्षमता 70 टन रहेको छ। भेहिकल प्रवेशको लागि बनाइएको ब्रिज हो, त्यसमा चाहिँ 3 वाला गाडीहरू चाहिँ हरकत गर्न मिल्दैन। 1-way टाइपको ब्रिज हुन्छ, 2-row टाइपको ब्रिज होइन। यो ठुलो गाडीहरू चाहिँ 2-way चाहिँ चल्नु हुँदैन, यो सावधानी अप्नाउनु पर्छ। र यसमा चाहिँ डायनामिक ट्रस भएको ठाउँहरूमा चाहिँ अलिकति पालहरू भएको कारणले गर्दा पैदल यात्रीहरू हिँड्दाखेरि अलिकति सावधानी अप्नाउनु पर्ने हुन्छ। पुलको दाहिना राइट ह्यान्ड र लेफ्ट ह्यान्ड गर्दातिर चाहिँ छिर्नु भएन, खोलामा खस्ने सम्भावना हुन्छ। त्यो भएको भएर बाटो हिँड्ने मान्छेहरू पनि रोडको र रोड डिसिप्लिनलाई पालना गर्दै अगाडि बढ्नु पर्छ।
15: नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाई। पुल साँघुरो र क्षमता कम भएकाले पालै पालो यात्रा गर्न बेलीब्रिजमा धेरै मानिस जम्मा भएर नहेर्न अनुरोध गर्नुहुँदै, तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। वर्खा सकिँदै चिसो मौसम शुरू हुँदा बालबालिकामा स्वास्थ्य जोखिम बढ़न सक्ने,
16: जसमा चाहिँ भाइरल डायरिया तिनीहरू बढ़ेर जान्छ, श्वास प्रश्वास सम्बन्धी रोग चाहिँ दमा पनि भयो, श्वास प्रश्वासको संक्रमणको रोग, यो दुइटै चाहिँ हामीले देखे अनुसार यो जाडोयाममा ठ्याक्क यो शरद ऋतुमै त भने तर जाडोयाममा चाहिँ धेरै नै बढ़ेर जान्छ।
0: सावधानी अपनाउन विशेषज्ञको सुझाव। हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: साधारण सभा सम्बन्धी जरुरी सूचना। टिकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुरको 15 वार्षिक तथा 5 चुनावी साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेरधनी महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। तपसिल मिति 2083 असोज 24 गते शनिबार बिहान ठिक 10 बजेदेखि। स्थान पुरानो हाट बजार नजिक सिटी हल टिकापुर। जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुर कैलाली।
18: ब्लूबुक नागरिकता र राष्ट्रिय परिचय पत्र हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 2 राजीपुर निवासी दाने टमट्टाको से 6-61-31 नम्बरको मोटरसाइकलको बिल बुक, नागरिकता र राष्ट्रिय परिचय पत्र सहितको पाकेट आइतबार बिहान जनजागृति मावि सीतापुरदेखि राजीपुर जाने क्रममा हराएकाले पाउनुहुने महानुभावले दाने टमट्टाको फोन नम्बर 9824-67-01-09 खबर गरी बुझाइदिन वा सामुदायिक रेडियो टिकापुर एफएममा बुझाइदिन हुन अनुरोध गरिन्छ। भेटाउनुहुने महानुभावलाई उचित पुरस्कारको व्यवस्था छ।
19: 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हाम्रो पालो।
20: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईंलाई स्वागत छ। आज हामी हाम्रो पालोको 321 खण्डमा छौं। वर्खा सकिँदै लाग्दा चिसो मौसम शुरू हुँदा बालबालिकामा स्वास्थ्य जोखिम बढ़न सक्छन्। यस्तो अवस्थामा बालबालिकामा कस्ता समस्या आउन सक्लान्? हामीले बालरोग विशेषज्ञ डाक्टर अर्चना नेपालसँग कुराकानी गरेका छौं।
16: कोल्ड डायरिया भनिन्छ, भाइरल डायरिया, त्यो पनि बढेर जान्छ। हालाकि पानी पर्ने सिजनमा हुने डायरिया भनेको चाहिँ यो पानी खानाबाट सर्ने किसिमको झाडा पखाला अहिलेलाई एकदम धेरै नै छ भने पछिको यो विन्टर डायरिया भनिन्छ, जसमा चाहिँ भाइरल डायरिया तिनीहरू बढेर जान्छ। श्वास प्रश्वास सम्बन्धी रोग दमा पनि भयो, श्वास प्रश्वासको संक्रमणको रोग, यो दुइटै चाहिँ हामीले देखे अनुसार यो जाडोयाममा ठ्याक्क यो शरद ऋतुमै त भने तर जाडोयाममा चाहिँ धेरै नै बढेर जान्छ। मङ्सिर पुसबाट त हाम्रो जाडो सुरु भइहाल्छ मङ्सिरतिरबाट, होइन? त्यो भएपछि त्यो समयमा चाहिँ यो फ्लू रोग भनिन्छ, फ्लू बढेर जान्छ। हजुरको ब्रोन्कियोलाइटिस भन्छौँ हामीले, निमोनियाकै एक प्रकार हो, त्यो पनि एकदम बढेर जान्छ। स्याहा स्याहा हुने नानीहरूलाई चाहिँ जाडो महिना आएपछि स्याहा स्याहा बढेर जाने सम्भावना धेरै हुन्छ। सो यो किसिमको रोगहरू चाहिँ बढेको पाइन्छ जाडोयाममा।
20: यस्ता रोगहरूबाट बच्नलाई चाहिँ के गर्ने होला?
16: यस्ता रोगहरूबाट बच्नको लागि चाहिँ नम्बर एक खोपै भने, मैले फेरि पनि धेरैचोटि खोप भनिसकेँ, खोपलाई हामीले खोप तालिका अनुसार खोप छुटाउनै भएन। तपाईँले सक्नुहुन्छ भनेदेखि एडिसनल खोप भनिन्छ, त्यो पनि आफ्नो नानी बाबुलाई लगाइदिनु भयो भने त्यसबाट पनि हामी जोगिने भयौँ, होइन? यो चाहिँ थप खोप हो जुन पैसा तिरेर लगाउनु पर्ने हुन्छ। दोस्रो गर्न सकिने भनेको खानपानमा हामीले ध्यान दिनु पर्यो, किनभने पोषणयुक्त खाना असल बानी जुन बाहिर खेल्नु पर्यो केटाकेटीले चाहिँ भिडियो गेममा अड्किनु भएन, बाहिर गएर खेल्ने दौडिने गराउन सक्नुभयो, पोषणयुक्त खाना खाना खुवाउनु भयो र बच्चा ऊ चाहिँ ओभरअल हेल्दी भनिन्छ नि, त्यो भयो भनेदेखि चाहिँ उसको रोगसँग लग्ने क्षमता बढेर जान्छ। त्यो किटाणुले उसलाई संक्रमण नगर्ने भने पनि संक्रमण गरे पनि उसले त्यसलाई पछार्न सक्छ, त्यो भएर चाहिँ रोग लाग्ने सम्भावना रहेन। सो यो चिजमा चाहिँ हामीले ध्यान दिनुपर्ने।
20: यहाँले खोपको कुरा गर्दै गर्दाखेरि चाहिँ खोप चाहिँ हामीले कस्तो उमेरको बालबालिकालाई कस्तो खालको खोपहरू लाउने भन्ने केही छ?
16: मैले सरकारले जे लगाइरहनु भएको छ त्यसै एकचोटि भन्छु, जन्मिने बित्तिकै हामीले बिसिजी लगाउँछौँ, त्यसपछि 6, 10 र 14 हप्ता भनिन्छ, जसमा चाहिँ धेरैवटा खोप पर्छ। जस्तै पेन्टाभ्यालेन्ट भनेर त्यसमा 5 थरीको चिज आउँछ, त्यसपछि निमोनियाको खोप छ PCV10 त्यही बेलामा लगाउँछौँ, अर्को झाडु पखालाको खोप छ रोटा भनेर त्यो पनि त्यही बेलामा लगाउँछौँ, पोलियोको पनि लगाउँछौँ होइन, त्यही खोपको रिपिट हुन्छ 10 हप्तामा र 14 हप्तामा चाहिँ यो पेन्टाभ्यालेन्ट 5 वटावाला रिपिट लगाउँछौँ, पोलियोको चाहिँ सुईवाला खोप पनि थपिन्छ त्यो समयमा होइन। यसपछि एकैचोटि 9 महिनामा छ हाम्रो सरकारी तालिकाको खोप चाहिँ, जसमा गएर हामीले दादुराको खोप लगाउँछौँ, दादुरा जर्मन दादुरा दुइटै लाग्छ, त्यसपछि हजुरको निमोनियाको जुन पहिला लगाएको थियौँ 6-10 त्यसको अर्को डोज यो बेलामा लाग्छ र अर्को चाहिँ पोलियोको सुईवाला पनि लाग्छ। त्यसपछि 12मा गएर हाम्रो जेई जापानिज इन्केफलाइटिस जुन अहिले हजुरले सुनि पनि रहनु भएको छ होला एकदम बढेको छ भनेर त्यसको खोप लाग्छ र 15 महिनामा गएर चाहिँ हजुरको टाइफोइडको र फेरि दादुरा र जर्मन दादुराको खोप लाग्छ। सो यो चाहिँ हाम्रो तालिकामा रहेकै खोप हो। यो बाहेक चाहिँ ठुला अलिक ठुलो भइसकेको नानीहरू जुन 9 वर्ष माथिको नानीहरूलाई चाहिँ HPV ह्युमन प्यापिलोमा भाइरसको खोप पनि अहिले सरकारले सुरु गरेको छ, यो पनि हामीले लगाइराखेको छौँ। यी खोप चाहिँ अलरेडी सरकारले फ्रीमा दिइराखेको छ, यो त हामीले छुटाउनै पाइएन। यो छुटाउनु भनेको त आमा बुवाको तर्फबाट पनि यो एकदम ठुलै नै क्राइमै जस्तो मान्छौँ हामीले। यो बाहेक अरू खोपहरू छन् नभएको होइन होइन, त्यो चाहिँ किनकि अलिकति महँगो पनि पर्छ र हामीले हाम्रो दक्षता अनुसार हामीले लगाउन सक्छौँ। अरू
20: जस्तो अब चिसो मौसम आउँदै गर्दाखेरि चाहिँ बालबालिकामा खासमा ठ्याक्कै देखिने मुख्य समस्याहरू कस्ता हुन्छन्?
16: सास प्रश्वासको हिसाबले हेर्नुभयो भने चाहिँ रुगाखोकी लाग्ने, सिगान बग्ने, घाँटी दुख्ने र निमोनिया पनि भाइरल निमोनिया भन्छ हामी धेरै छौँ। यसमा चाहिँ अलिकति स्यास्या किसिमको निमोनिया आउने, स्यास्या सुनिने, आवाज बाहिरै आयो भनेर ग्यारग्यार भयो भनेर जुन बुवा आमा आउनुहुन्छ, यो किसिमको लक्षण चाहिँ धेरै देखिन्छ। अब यसबाट बस्न के गर्ने भनेर सोध्नु भयो भने बस्ने चाहिँ मैले अघि जुन भने त्यही नै हो, एकदम धेरै परिवर्तन हुँदैन त्यसमा, किन हामीले गर्ने चिजहरू आफ्नो हातमा भएको चिज कति छ भन्ने हो, आफ्नो हातमा भएको चिज चाहिँ त्यति नै हो।
20: अघि कुरा गर्दै गर्दाखेरि चाहिँ खानपानको कुरा पनि जोडेको थियो होइन, अब त्यो मुख्य गरी चाहिँ अब यो चिसो मौसममा बालबालिकालाई चाहिँ कस्तो खालको खानेकुराहरूलाई अलिक बढी अभिभावकले जोड दिनु पर्ला, अनि कस्तो खालको खानेकुरा चाहिँ नखुवाउने भन्ने होला?
16: खानपानमा चाहिँ पहिला चाहिँ म जाडो महिना जोडेर भनिनँ ल, खानपानमा चाहिँ हामीले ध्यान दिनुपर्ने भनेको चाहिँ अब उमेर अनुसार अलिकति फरक पर्छ, केटाकेटीको उमेर समय एकदम ठुलो छ, 0 अब 18 वर्षसम्म हुने भयो उहाँहरू होइन, त्यस कारणले पहिला चाहिँ हामीले रेसियो भन्छौँ यो कार्बोहाइड्रेट जुन यो चामल मकै गहुँ यिन किसिमका चिजबाट बनेका तत्त्वहरू यिनीहरू सबै कार्बोहाइड्रेटमा पर्ने भयो, जस्तै आलु पिँडालु, अर्को हुन्छ प्रोटिन मासु अन्डा दुध चिजहरूमा पाइने भयो, अर्को भयो तपाईँको यो भेजिटेबल र फलफुल तरकारी र फलफुल जसमा चाहिँ हामीले मिनरल्स भाइटामिन्सहरू पाउँछौँ भने, अर्को चाहिँ दही दुध यिनीहरूबाट पाइने अर्को तत्त्व भयो, जुन तरकारी र फलफुलमा पाउँछ त्यसमा फाइबर भन्ने पनि हुन्छ जुन पनि जरुरी छ।
20: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा वा गुनासो भए हाम्रो टेलिफोन नम्बर 01-5268-661 फोन गरी आफ्नो प्रश्न रेकर्ड गराउन सक्नुहुन्छ। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईको पालो।
0: नेपाली कांग्रेसको 15 महाधिवेशनमा बोल्ने अधिकांश नेताले आज पनि आरोप प्रत्यारोप लगाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारका विषयमा पछिल्लो समय भइरहेको आलोचनाले सरकार कमजोर नहुने बताउनु भएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्र नै धराशायी भएको हुनाले नेपाली कांग्रेस र एमाले मिलेर लोकतन्त्र जोगाउनुपर्ने बताउनु भएको छ। कांग्रेसले नेता व्यवस्थापन गर्न कठिन भएपछि पदाधिकारीको संख्या बढ़ाउन प्रस्ताव गरेको छ। बाढ़ी पहिरोका कारण पर्वतमा 300 भन्दा बढ़ी घर विस्थापित भएका छन्। बाराको देवताल गाउँपालिका बैंकमा माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ। नेपाल राष्ट्र बैंकले यस वर्ष बड़ा दशैंलाई लक्षित गर्दै नोट सटाई नगर्ने जनाएको छ। र आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत ओमानमा हुने ओमान क्यानाडा र नेपाल बीचको श्रृंखला खेल्न जाने नेपाली टोलीको विदाई गरिएको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 19 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: ब्लूबुक नागरिकता र राष्ट्रिय परिचय पत्र हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 2 राजीपुर निवासी दानी टमट्टाको C6P6131 नम्बरको मोटरसाइकलको बिलबुक, नागरिकता र राष्ट्रिय परिचय पत्र सहितको पाकेट आइतबार बिहान जनजागृति मावि सीतापुरदेखि राजीपुर जाने क्रममा हराएकाले पाउनुहुने महानुभावले दानी टमट्टाको फोन नम्बर 9894-67-0109 खबर गरी बुझाइदिन वा सामुदायिक रेडियो टिकापुर एफएममा बुझाइदिन हुन अनुरोध गरिन्छ। भेटाउनु हुने महानुभावलाई उचित पुरस्कारको व्यवस्था छ।
2: Coffee ready.
3: Wow, thank you. You sound like अच्छे सुगंधित बनाउँछ। मंगलदीप सेंट 3-in-1 के साथ।
2: I love the scent.
3: I love it too. हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
2: मंगलदीप सेंट 3-in-1 perfume like fragrance।

0: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।

0: पर्स हराएको सूचना टिकापुर नगरपालिका वडा नम्बर एक ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजेभित्र हुलाकी राजमार्ग हुँदै लम्की खकलौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रूपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेट्टाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 98-12-69-25-57-97-040-40-350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेट्टाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।
1: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: टीकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टीकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
1: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
0: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
1: अन्य निकायमा दर्ता भएको र टीकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 मात्र वार्षिक व्यवसाय करले व्यवसाय दर्ता गरिनेछ।
0: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र
1: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
0: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
1: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाए चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
0: टीकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
1: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
0: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्नुहुन अनुरोध छ।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोश हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: टिकापुर नगरपालिका वडा नम्बर 1 वडावासीहरूमा हार्दिक अनुरोध।
5: वडा नम्बर 1 कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाड नछोडी र सड़क पेटी छेउछाउमा नबाँधौं। सार्वजनिक स्थानमा माटो, ढुङ्गा, गिट्टी, बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
4: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टिकापुर नगरपालिका हाम्रो हो। यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागु औषध दुर्व्यसनीमा फसिरहेका छन्। त्यस विषयमा अभिभावकहरू सचेत बनौं। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091-560-877 वा वडा अध्यक्षको फोन नम्बर 98-484-40-598 सम्पर्क गरौं।
5: टिकापुर नगरपालिका वडा नम्बर 1 कार्यालय टिकापुर कैलाली।

0: साधारण सभा सम्बन्धी जरूरी सूचना। टिकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुरको 15 वार्षिक तथा 5 चुनावी साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेरधनी महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। तपसिल मिति 2083 असोज 24 गते शनिबार बिहान 10 बजेदेखि। स्थान पुरानो हाट बजार नजिक सिटी हल टिकापुर। जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुर कैलाली।
1: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
2: कार्तिक 7 गते पहिलो शनिबारका दिन आउने भएकाले
1: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: डाक्टर आउने दिन कार्तिक 7 गते पहिलो शनिबार।
1: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।
3: बाबु म तिमीलाई रोक्दिन, तर यति याद राख्नु, हामी दुईजनाको प्राण तिमीमा अड्किएको छ छोरा।

0: गएर छोरो उडोस्, अर्को मन लाग्छ सधैँभरि आफ्नो आँखा अगाडि बसिरहोस्। के गर्ने होला,
1: एउटा छोरा भएर आफ्नो आमा बाबाको लागि केही गर्न सक्छ? कति दुःख लाग्यो होला मलाई। तपाईँ र बाबालाई सुखी र खुसी

0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सिजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्तरण 60 मा उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
1: मैले त एक पेटी चाउचाउ रु 600 मा किने।
0: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सिजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सिजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर, कैलाली। सञ्चालक प्रदीप बहादुर विष्ट। सम्पर्क नम्बर 98 48 40 22 41।
2: कामदार आवश्यकता सम्बन्धी सूचना।
3: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
2: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 98541 00725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
4: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: ब्लूबुक नागरिकता र राष्ट्रिय परिचय पत्र हराएको सूचना। टीकापुर नगरपालिका वडा नम्बर 2 राजीपुर निवासी दाने टमट्टाको से 6631 नम्बरको मोटरसाइकलको बिलबुक नागरिकता र राष्ट्रिय परिचय पत्र सहितको पाकेट आइतबार बिहान जनजागृति मावि सीतापुरदेखि राजीपुर जाने क्रममा हराएकाले पाउनुहुने महानुभावले दाने टमट्टाको फोन नम्बर 9824670109 मा खबर गरी बुझाइदिन वा सामुदायिक रेडियो टीकापुर एफएममा बुझाइदिन हुन अनुरोध गरिन्छ। भेटाउनुहुने महानुभावलाई उचित पुरस्कारको व्यवस्था छ।
1: कस्तो गनाएको, इनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
2: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
3: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
1: कता छ त त्यो?
3: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
1: फोन नम्बर कति हो भाइ?
3: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 9760202300 हो। अर्को पनि छ 9865629026।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, शक्ति, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 9762020300 र 9856692026।
5: दलित के हो?
6: कसैको घरमा जन्मेर ब्राह्मण हुँदैन, कसैको घरमा जन्मेर शूद्र हुँदैन।
5: के दलित मानव होइन र? के प्रयास हुँदैछन् विभेद न्यूनीकरण गर्न?
7: सुदूरपश्चिमका आम दलित समुदायहरूको पहिचानको कुरालाई मैले खोजी गर्दैछु।
5: गाउँदेखि सहरसम्म, स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म, हरेक तह र तबकासम्म पुग्छौ हामी। आवाज विहीनहरूको आवाज बन्छौ हामी। विभेदका विरुद्ध हाम्रो सानो प्रयास कार्यक्रम समानताका स्वरहरू। तपाईँकै घर छेउको रेडियोमा सुन्न नभुल्नुहोला।

नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाइहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाइ हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो। यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिममा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्न पर्ने अवस्था पनि आउन सक्छ। अब गर्मीको काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो। छिट्टो हिँड्न भएन, जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सकिन्छ जति सक्दो।

0: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
2: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
2: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
2: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
3: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सेनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247625। अछाम मंगल सेनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247625।

0: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारजरानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धाराजरान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धाराजरानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
1: साधारण सभा सम्बन्धी जरुरी सूचना। टिकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुरको 15 वार्षिक तथा 5 चुनावी साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेरधनी महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। तपसिल मिति 2083 असोज 24 गते शनिबार बिहान ठिक 10 बजेदेखि। स्थान पुरानो हाट बजार नजिक सिटी हल टिकापुर। जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुर कैलाली।
2: कॉफी रेडी,

0: पर्छ भने भगवानलाई पनि मन पर्छ।
1: मंगलदीप सेंट 3-1 परफ्यूम लाइक फ्रेग्रेंस।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरिलाई।
1: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
2: तँ त एक्लो कहाँ छस् र यार, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नु पर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
1: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
2: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त? जब म निस्केँ, काम गर्न थाले अनि पो कमाइ छ त। यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
1: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलि सुन्दर संसार सोचिसकिस् जस्तै यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
3: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: पर्स हराएको सूचना टिकापुर नगरपालिका वडा नम्बर एक ब्लक नम्बर 14 बस्ने जितेन्द्र रावलको असोज 12 गते साँझ 6 बजेदेखि 8 बजेभित्र हुलाकी राजमार्ग हुँदै लम्की खकरौला मेन रोडबाट धनगढ़ीदेखि टिकापुर आउने क्रममा फुलबारीदेखि टिकापुर ब्लक नम्बर 14 घर पुग्दासम्म पर्स सहित पर्समा भएको नेपाली र भारतीय सवारी चालक अनुमति पत्र कृषि विकास बैंकको एटीएम कार्ड र 1090 रूपियाँ सहित गोल्डेन कलरको पर्स हराएकोले भेटाउनु हुने महानुभावहरूले मोबाइल नम्बर 98 12 69 25 57 97 0 39 40 350 खबर गरिदिनु हुन वा नजिकैको प्रहरी कार्यालय वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गरिदिनु हुन अनुरोध छ। साथै पर्स भेटाएर दिने व्यक्तिलाई पर्समा भएको पैसा र अन्य पुरस्कार पनि प्रदान गरिनेछ।
1: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
2: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
1: जनरल फिजिसियन विशेषज्ञ सेवा,
2: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
1: अन्तरोग सेवा,
2: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
1: मनोचिकित्सक विशेषज्ञ सेवा
3: हरेक महिनाको प्रत्येक शनिबार,
1: र सिटी स्क्यान सेवा,
2: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
1: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
2: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
1: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
2: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
1: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
2: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
1: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
2: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: अम्बिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बडा दशैं, शुभ दीपावली, नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी, शुभचिन्तक, पत्रकार, समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबारका दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौ। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606141, मोबाइल नम्बर 9842386713।

0: दाजु विवाहको तयारी त सुरु भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
1: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला।
0: विवाह
1: तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
0: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
1: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
0: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
1: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
2: मंगलेश्वरी पूजन भण्डार, टीकापुर 470 नजिकै, संचालक छतराज उपाध्याय, सम्पर्क नम्बर 9866727790।
1: जापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टीकापुर एफएमको रात्रि 9:55 बजेको खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेप बातरतन चौधरीको नमस्कार। नेपाली कंग्रेसको 15 महाधिवेशन आजबाट काठमाडौँमा शुरू भएको छ। परम्पराको सम्मान र परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प भन्ने नारासहित महाधिवेशनको उद्घाटन गरिएको हो। उद्घाटन सत्रमा राष्ट्रपाका सभापति रावी लामिछाने, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंगेन लगायतका नेताहरू सहभागिता जनाएका थिए। महाधिवेशनको बन्द सत्र र अन्य कार्यक्रमहरू भोलि र पर्सि मंगलबार हुने र निर्वाचनका कार्यक्रमका लागि 21-22 गते तोकिएको निर्वाचन समितिले जनाएको छ। यसअघि शुक्रबार र शनिबार महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता भइसकेको छ। जानकी गाउँपालिकामा विभिन्न किसिमको विपदहरूले वर्षेनी केही न केही जनधनको क्षति पुगाइरहेको छ। यसबाट बच्नका लागि गाउँपालिकाले विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। विद्यालयमा विद्यार्थीहरूलाई पनि विपद प्रतिकारको बारेमा जानकारी दिन थालिएको छ। यसरी यसबाट वर्षेनी जनधनको क्षति समेत हुने भएकोले यसरी विपदबाट हुने क्षति जोगाउन र यसका लागि स्थानीय तहले विभिन्न सरकारवालाहरूसँगको समेत सचेतनामूलक कार्यक्रम गर्ने गरेको छ। अर्का यसरी समेत जानकी गाउँपालिकाले मौसम पूर्वानुमानमा आधारित विपद पूर्व कार्यसँग सम्बन्धित मौलिक तथा लोक नृत्य प्रतियोगिताको समेत काम गरिरहेको छ। यसबाट विद्यार्थीहरूको पढ़ाईमा सिपको विकाससँगै सृजनशीलको विकास र विपद सम्बन्धी सचेतना फैलाउने भएकाले कार्यक्रमको महत्वपूर्ण समेत काम भइरहेको सरकारवालाहरूको भनाई रहेको शिक्षक मथुरा भण्डारीको भनाई छ। अर्का शिक्षक दुर्गा रावलले पनि यस्ता कार्यक्रमले पढ़ाईसँगै विद्यार्थीको सृजनात्मक क्षमताको विकास हुने र विपद न्यूनीकरणमा सहयोग पुग्ने बताउनु भएको छ। शिक्षक हेमन्ती रेग्मीले पनि कार्यक्रम सचेतनासँगै विद्यार्थीहरूको सर्वाङ्गीण विकास गर्ने बताउनु भएको छ। सानैबाट बाल बालिकालाई विपद प्रतिकार्य सम्बन्धी विषय सिकाउनु राम्रो कुरो भएकोले यस किसिमको कार्यक्रमहरू आधारभूत र प्राविधिक तहका विद्यार्थीहरूलाई सहभागी गराए अझै राम्रो हुने शिक्षक रोशन चन्दको भनाई छ। विद्यालयमा गरिने शैक्षिक क्रियाकलापसँगै यस्ता कार्यक्रम गर्दा मौलिकता झल्किएकोले यस्ता कार्यक्रमहरू हुनु राम्रो कुरो भएको र यस्ता कार्यक्रमलाई गाउँपालिकाले निरन्तरता दिन आवश्यक रहेको अर्का शिक्षक टीकाराम चौधरीको भनाई छ। विपदमा परेका नागरिकहरूलाई उपलब्ध गराउँदा आवश्यक पर्ने सरसफाई, राहत तथा आवास अन्तर्राष्ट्रिय मापदण्डको बारेमा छलफल भएको छ। विपदमा प्रभावित हुने यस्ता नागरिकलाई दिने राहत परिवारको संख्याको आधारमा नभई घरदूरीको आधारमा वितरण गर्दा न्यायचित हुने गरेको बताएको छ। विपदमा परेका नागरिकलाई राहत दिन बनाइएको स्पियर मापदण्डलाई अन्तर्राष्ट्रिय स्तरको मापदण्ड मानिन्छ। विपदमा परेका मानिसलाई खानेपानी, सरसफाई, स्वास्थ्य प्रवर्धन, खाद्य सुरक्षा, पोषण, आवास र स्वास्थ्य गरी चारवटा सहयोग समेत हुनुपर्छ भन्ने मापदण्ड अनुसार नै हुनुपर्ने र अर्को विपद नआओस् भनेर योजना बनाएको कार्यक्रम समेत हुनुपर्ने चेतमान साउदले बताउनु भएको छ। डेगु विकास समाज भजनीको आयोजनामा भएको कार्यक्रममा बोल्दै जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले दुःख ल्याउने समेत भएकाले दुःखका बेलामा पनि मानवीय जीवनमा सहज बनाउनका लागि अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्नुपर्ने बताउनु भएको छ। टीकापुरकी 12 वर्षीय मानवी साउद कैलालीको डान्सिङ स्टारको फाइनलमा
प्रवेश गर्नु भएको छ। साउन्ड दशवटा चरण पार गर्दै टप तेह्रमा पुग्नु भएको हो। रोयल डान्स स्टुडियो सुखदद्वारा आयोजित स्टार फाइनलमा असोज 31 गते हुने बताएको छ। साउन्ड टिकापुर स्थित आरएमई स्कूलमा कक्षा 7 अध्ययनरत छात्र हुनुहुन्छ। सानै उमेरदेखि नाच्न असाध्यै मन पराउने साउन्ड विद्यालयको प्रार्थनामा पनि शरीर आफै समेत हल्लिने र नाच्नै समेत नाचौं नाचौं लाग्ने गरेको बताउनु भएको छ। हाल मानवी विभिन्न विद्यालयमा विद्यार्थी र आफन्तसँग भोट माग्दै गइराख्नु भएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग गण्डकी र लुम्बिनी प्रदेशको समेत पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली पहाड़ी र तराई भूभागमा एक दुई स्थानमा हल्का मध्यम खालको वर्षा भएको छ। आज राति देशका पहाड़ी र तराई भूभागमा र कोशी र बागमती प्रदेशको हिमाली भूभागमा साधारणतया मौसम बदलिने र बाँकी भूभागमा आंशिक मौसम बदलिने बताएको छ। विपदमा परेका नागरिकहरूलाई उपलब्ध समेत गराउँदै आउनुपर्ने सरसफाई राहत तथा आवासका अन्तर्राष्ट्रिय मापदण्डको बारेमा छलफल गरिएको छ। विपदमा केही नागरिकलाई राहत दिन समेत बनाएको स्पेयर मापदण्डलाई अन्तर्राष्ट्रिय स्तरको मापदण्डको रूपमा लिएको छ। हवस् त, आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुने नै छौ। तबसम्मका लागि यस समाचार युनिटको सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी विदा हुन्छु। नमस्कार, शुभरात्री।

लुबुक नागरिकता र राष्ट्रिय परिचय पत्र हराएको सूचना। टीकापुर नगरपालिका वडा नम्बर 2 राजीपुर निवासी दानी टमट्टाको C6P6131 नम्बरको मोटरसाइकलको बिलबुक, नागरिकता र राष्ट्रिय परिचय पत्र सहितको पाकेट आइतबार बिहान जनजागृति मावि सीतापुरदेखि राजीपुर जाने क्रममा हराएकाले पाउनुहुने महानुभावले दानी टमट्टाको फोन नम्बर 9824-67-01-09 खबर गरी बुझाइदिन वा सामुदायिक रेडियो टीकापुर एफएममा बुझाइदिन हुन अनुरोध गरिन्छ। भेटाउनुहुने महानुभावलाई उचित पुरस्कारको व्यवस्था छ। Thank you.

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट केन्द्र कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
6: ल यति छिटो आमा बन्न लागेको त
7: पाउँदैछु। यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन। म त जन्म परे जस्तै लाग्छ।
6: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी। 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
8: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
9: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 0915614549 सम्पर्क गर्नुहोला। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
10: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: महाराज परीक्षित यस्ता प्रकार बाट पूतना को मृत्यु भगवान ने अमर गति प्रदान को लक्षण इस प्रभाव बाट प्रमाण गरी बक्स लौत सरकार अब तपाई के सुन्न चाहिए बक्सन भनिकन राजा परीक्षित को हजुरमा सुखदेव स्वामी ले बड़ो गंभीर वाणी में आपको भाषा प्रस्तुत करते जीवन शैली प्रमाण कराई बक्स लौत मेरो सरकार अब जब अन्य राजा हेरू को उपाख्यान अरू हेरू को उपाख्यान प्रमाण यथार्थ कराउँदै हुनुहुन्छ भन्ने सम्मान को कथा यस अध्यायबाट
1: जय बोलो श्रीमद् भागवत महापुराण को
0: राजा परीक्षितलाई सुखदेव स्वामीले बताउनु भयो यसै प्रसंगमा जब भगवान परमात्माले विविध प्रकार को प्रयोजन को खेल प्रयोजन गरी बक्सेपछि एउटा शकटास्त्र नामको दानव र तृणाव्रत नामको दानव दुईटा दानव राजहरू त्यो शकटास्त्र भन्ने महान प्रतापी थियो तो शकटास्त्र नामको दानवले भगवान को पहिचान को लागि आफ्नो गाडा लिएर गयो गाडा भनेको तराई तिर पाइन्छ त्यो गाडा लिएर गइरहेको थियो गाडा लिएर गएको बेलामा भगवानलाई गएर क्या चाहिँ खुन्चाइदिन्छु भन्ने अठोट गर्दा परमात्माले एक लात पड्काइदिनु भएको थियो त्यहाँबाट दुर्घटना बस गाडाको टायर खिचेर ड्राइभर भुत्तुकै मरिगो गाडीको जब गाडाको टायरमा लात पड्काइदिनु भएको थियो पल्टियो गाडा अनि त्यो मरेको समाचार पाएपछि तृणाव्रत भन्ने डरलाग्दो प्रकारको राक्षसलाई राजा कंसले पठायो सारा हारा हावा हुरी तुफान बाढी सारा सम्पूर्ण प्रभावबाट घरै लयो गोठै लयो गाई लयो वस्तु लो सारा हुरीको प्रभावले आकाशमा पुर्याएको थियो त्यसका जुल्फीमा समातेर एक चढेगन परमात्माले पड्काइदिनु भएको थियो त्यो पनि त्रिभुवन देखेर भुत्तुक्कै अघि आफू जुन ठाउँबाट उडाएको थियो त्यही ठाउँमा त्यसलाई लतारेर ढुनुमुनु खेल्नुभयो अनि अत्यन्त रमाइलो शासँग सबले विन्ती गरे हरे हे कृष्ण भगवान्।

यसरी दुई वीर दानव मरिसकेपछि राजा कंस छक पर्यो। त्यसदेखि पछाडिबाट एउटा प्रकारको प्रसंग उठ्यो। के भनेदेखि, अब कृष्ण भगवान प्रभु परमात्माको नाम राखेको छैन, महाराज वैश्यको घरमा राखेको नाम नराखेको कारणले अब नाम राख्नु पर्यो भनिकन बोलाउनु भयो। घरका चार्य मुनिलाई गोप्य तरिकाले गुरु हजुरले गएर नाम राखिदिनु पर्यो भन्नुभयो। सातौं घरमा मेरो भन्ने नाम थाहा छ, आठौं गर्भ उनीको भनेर पालिआएछन्, त्यहाँ गएर नाम राखिदिनुहोस् भनेर आज्ञा गरिबक्सेपछि हुन्छ भनेर दुईटाको नाम राख्न गर्गाचार्य पनि जानुभयो। अब नामको प्रकरणमा ज्यादै बलवान हुनको कारणले सातौं गर्भको नाम बल, अत्यन्त सुन्दर राम्रो हुनको कारणले राम बल सन्धि राम, तिनको नाम बलराम। हलो चलाउने हुनाले हलधर, गदा चलाउने हुनाले गदे सारण, गर्भ खिचेर अन्तबाट जन्माएर तन्वा गरेको कारणबाट उनको नाम शंकरषण। चार नाम। अब कृष्णको नाम के त तपाईँको छोराको नाम भन्ने सम्बन्धमा, शुक्ल वर्ण बित्यो, रक्त वर्ण बित्यो, पहेँलो वर्ण बित्यो, कालो वर्ण बित्यो, अहिले मेरो महाराज सबभन्दा पहिला नम्बरमा कृष्ण नै हुन्छ। रोहिणी नक्षत्रको दोस्रो पाउ पर्न गएको हुनाले ओ बा बिबु रोहिणी ओ बा वासुदेव हुन्छ। बस यही हो, जति काम त्यति नाम, जति नाम त्यति काम, यो बयान गरी साध्य छैन मन्ना हरे। राख्नुहोस् गुरु नाम।

आफै मात्र नाच्छन् कि केही ल्याउँछन् त उताड हस हस महाराज परीक्षितलाई सुखदेव बताउनुहुन्छ यसै प्रसंगमा अमराजन परीक्षित एक दिन के भएछ भने कृष्ण भगवानले माटो खानुभयो भनेर अमाटो खायो कृष्ण भनेर आमाले लौरो लिएर हान्न आँट्नु भएको थियो आकार गरेर विश्व ब्रह्माण्ड छङ्गै देखाइदिनु भयो मैले माटो खाएको भई मेरो मुख आउनुपर्छ तर होइन रहेछ

मंथन करते करते करते करते जाना खेरी मां अब के भो भनेदेखि मेरो राजा परीक्षित अब छोरालाई काखमा राखेर मथन गर्दा भन्नुहुन्छ नन्द बाल प्यारे लाल गोकुलको उजियालाजी श्री कृष्ण मैना दोङ्गी मैना दोङ्गी मैना दङ दैले त्यही भन्छ अरे के हाम्रो यहाँ के भन्छ घारघुर भन्छ होला एकदम भान्सामा राखेको जब दही माने दुधमा यस किसिमबाट जब उम्लियो छोरालाई के लडाएर दुई जब दुध झिक्न भनेर जाँदाखेरि माता भगवानले विचार गर्नुभयो आमा तपाईँलाई जब म भन्दा दुध त्यति प्यारो भनेर च्यापै समातेर ढालिदिनु भएको थियो गर्लममा वृक्ष ढल्यो माने यस किसिमबाट गर्लममै जब यस किसिमबाट ठेको ढल्यो अनि दही लगेर भगवान प्रभुले कौशीमा खाने बाँदरलाई पनि खुवाउने आफू पनि खाने गर्नलाई बक्सिया थियो अब चुड्छु भनेर आमाले लट्ठी लिएर तलाई बिहेको बदमा सेर दुई दुई दिनको दही खेर गयो हिजो जब आजको दही पनि खेर गयो भोलि पार्ने तर पनि खेर गयो दुई दुई दिनको खेर गएपछि छोरी मान्छेलाई कति नरमाइलो हुन्छ दुध दही पोखिएपछि रुन्छन् धुरु धुरु तर आखिरमा जब गएर मुहाँ भुट्नु पर्लाई चाहिँ कि सुत्केरी हुनु पर्यो कि दर्खान दिन पर्छ नत्र भनेदेखि मुहाँ भुट्नु पर्ला भन्नु पर्दैन र आखिरमा जब पर्यो जब अत्यन्त समस्या अनि आमाले आमालाई जब च्याप समातेर चुड्छु भन्दाखेरिमा आँखामा जब भित्तामा गएर लपक्क टाँसिनुभयो चुट्न सक्नु भएन र लगेर बाँधिन्छु भनेर खोज्दाखेरिमा आखिरमा जब दुई अङ्गुल पुगेन फेरि जब बाँध्नुभयो दुई अङ्गुल पुगेन फेरि बाँध्न लाग्नुभयो दुई अङ्गुल पुगेन यसै गर्दाखेरिमा धेरै गाई पुगिसके दुई अङ्गुल पुगेन अनि कसो गर्ने भनेर आपत्ति आमालाई पर्यो र आमाले जब फेरि एकै दाम्लोबाट बाँधिने मन्जुर नामा लिनुभयो र केही नाम लिएको कारणले गर्दाखेरिमा परमात्मा परमेश्वर अहिले घाममा टट्टेर जब एकदम साससँग जब लतार्दै लतार्दै उर्गल बाँधिएको उर्गल घिसार्दै घिसार्दै घिसार्दै जाँदाखेरिमा भण्डारीको नाम गरेको जंगलमा पुग्नु प्रभुलाई केही नहुनु दुईटा वृक्ष गर्लममा ढल्नु नला कुबेर र मणिग्रीप भन्ने सुग्रीवका जब यस किसिमबाट कुबेरका छोरा रहेछन् त्यो कुबेरको छोराहरूलाई उद्धार गराउने प्रक्रियामा जब परमात्माले विचार गरी बस्नु महाराज परीक्षित नारदलाई ढोगबेटा आदर सत्कार नगरी आउनाले श्राप दिनुभएको थियो अनि त्यसदेखि पछाडिबाट अहिले आमाले कहाँ गो मेरो बाबु भनिकन खोज्दै खोज्दै खोज्दै जाँदा दुईटा वृक्ष ढलेको प्रभुलाई केही नभएको चपक्क समातेर लिएर आउनुभयो र अनि त्यो दिनबाट दामलोबाट उद्धार प्रभुलाई गराएको हुनाले दामोद्धार भन्ने नाम रह्यो लौतराजन परीक्षित अब एक दिन एउटी गोपिनीको जाने दही चोर्ने खाने दही चोर्ने खाने भुसुक्कै भनिकन यस्ता कारणबाट सारा समाप्ति बनाइदियो होइन यो कसले चोर्यो हाम्रो दही भनेर आमा चाहिँ कुर्न बसे कि त्यही दिन कृष्ण भगवान पाल्नु भएछ धेरै साथीका साथमा च्याप्पै समातेर तलाई बेको बदमास मैले त घरका बुहारी र छोरीलाई पो दोष दिएको थिएँ दही हरा भनेर किसैले पो चोरिएर चमाएर जब च्याप्प हात समातेर एक दिन हो र दुई दिन हो र मालिकको छोरो भयो भन्दा भन्नु खप्न हुन्छ कहीँ तान्दै लिएर गाई थिए त्यो समातेको चाहिँ उसैको छोरो प्रभु भनिदिनु भयो आमा यशोदा तिम्रो छोराले दही पनि चोर्यो ठेको बाँडो फुटायो नपति आज ल्याएर यहाँ ल्याइदिएको छु लेखेर भनेर भन्दा तँलाई लाज नभाकी शर्म नभाकी बेकुपनी आफ्नो छोरो समातेर ल्याउँछ मेरो छोरालाई दोष दिन्छ तेरो छोरो कि मेरो छोरो भन्दा नभन्दा हेर्दा आफ्नै छोरो पो रहेछ दही खाने बेलामा कृष्णले भगुराई खाने बेलामा यसले छोरो चाहिँ लेखा मजा खायो महाराज यस्तो आपत्ति अनुपम लीला प्रभुले गर्नुभयो यही दिन एउटा गोपिनीको जाने दही चोर्ने खाने दही चोर्ने खाने गर्दाखेरिमा च्याप्पै समातेर जब लई कृष्णलाई लाँदाखेरि बिच बाटोमा जाँदाखेरिमा त त्यो दही चोरेर पक्राउ परेर गएको केटो त को रहेछ भन्नुहोला भनेदेखि उसैको पति ए आमा यशोदा तिम्रो छोराले दही पनि चोरे ठेको बाँडो फुटायो नपत्याए मैले यहाँ ल्याएर राखेको छु लिएर भनेर मुन्टा भरपार लिएर जाँदा तँलाई शरम नभएको आफ्नो पतिलाई काना समातेर ल्याउँछ मेरो छोरोलाई दोष दिन्छ तेरो बुढो कि मेरो छोरो लिएर भन्दा नभन्दै आफ्नो बुढो पो रहेछ मुन्टाबर पारेको बुढीले निमाठिया काना रात लिएर गयो गोदै खाएर यस्ता अनुपम लीला प्रभुले गर्नुभयो अरे उल्कै गर्नुभयो उल्कै गर्नुभयो दही चोरी ठेका फोरी उल्कै

परीक्षित हजुरमा सुखदेव स्वामीले बड़ा प्रेम प्रभु आज्ञा गर्नुभयो लौ त सवनका आदि ऋषि प्रणाली भनेर राजा परीक्षितका उपरमा सुखदेवले बड़ा प्रेम प्रभु कथाको प्रवचन दिलाउँदै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट राजा परीक्षितलाई सुखदेवले बताउनुभयो यसै प्रसंगबाट अनि भगवान परमात्मा कृष्ण अहिले गोकुल छोडेर मथुरा छोडेर गोकुलपट्टिमा सवारी हुँदा गोकुलबाट पनि वृन्दावन सवारी खर्क सवारी हुनुभयो। लाल बाल गाई बाछा गोठाला तमाम सारा सम्पूर्ण नागरिक समाज सँग भगवान परमात्मा मिलन हुनुभयो। यति आनन्दको प्रत्याभूति भयो भगवानलाई। गाईका दूध, गाईका दही, गाईका घिउहरू र सारा खाजाहरू एक ठाउँमा राखेर भोजन उपरान्त त्यस पवित्र पावन क्षेत्रमा बसेर परमात्मा रमाइलो गर्दै हुनुहुन्थ्यो। अचानक पूर्व एउटा बत्सासुर नामको दानवराज आयो। त्यो बत्सासुरले भगवानलाई आक्रमण गर्न आँट्यो। त्यसलाई फर्काएर त्यसको अन्त्य गराउनुभयो। अनि अर्को आयो महाराज बकुल्लासुर भन्ने बकासुर। त्यसले जब च्यापु च्यातेर परमात्माले त्यसको अण्डक हट तोडिदिनुभयो। बत्सासुर पनि मर्यो, बकासुर पनि मर्यो। अब आइपुग्यो अघासुर नाम गरिएको दानव। त्यो अघासुर नाम गरिएको दानव राज आइसकेपछि त्यो अघासुरलाई त्यसले कि पछाडि त्यसको दुईपट्टिको जब यस किसिमबाट जब च्यापु च्यातेर त्यसको अण्डघाट च्यातेर प्रभुले अन्त गराउनुभयो। अनि राजा परीक्षितको प्रतिमा सुखदेव स्वामी बडा प्रेम प्रभु आज्ञा गर्नुहुन्छ। बत्सासुर, बकासुर, अघासुर सारा सम्पूर्ण मरे। अघासुर, बकासुर, बत्सासुर सबै अघासुर, बकासुर, बत्सासुर।

ब्रह्माजी तौषितको अर्थ के हुन्छ? शंका लाग्यो ब्रह्माजीलाई, यो कस्तो व्यक्ति यो कृष्ण भनेको? सानो भनौं भने अगासुर बकासुर बत्सासुर मार्ने र पुतना मार्ने, ठूलो भनौं भने बाछो फुकाउने, दाम्लो लगाउने, ठेको भाँडो फटाउने, जहाँ मन लाग्छ त्यही दिशा पिसाब गर्ने, यो त के हो? यो कुराको पहिचान गर्नु पर्यो भन्ने अनुमान गर्नु भएछ र अनि ब्रह्माजीले पहिचानको निमित्त लाल बाल गाई बाछा गोठाला लिएर परमात्मा हिँडिरहेको बेलामा बाछा बाछी हरण गरिदिनु भयो। यदि सत्य कृष्ण रहेछ भनेदेखि पक्कै आउनुहुनेछ, कच्चा कृष्ण रहेछ भनेदेखि आउनुहुने छैन भनेर तत्कालमै टपक्कै टिपेर सवारी हुनुभयो ब्रह्माजी। ब्रह्मलोकमा लिएर बच्चा बाछी लुकाउनुभयो। आज आवलन आउँदैनन्, भोलि आवलन आउँदैनन्, पर्सि आवलन आउँदैनन्। यसै किसिमबाट कि सत्यवादी कृष्ण हुन्थ्यो होइन क्यारे भनेर ध्यान दृष्टि लगाउनुभयो। तर त्यो आफूले ब्रह्माजीले हरण गरिएको भन्दा तेजवान प्रकृतिवान अत्यन्त लक्षणवान जब सृष्टि गरिसकिबसेको थियो ब्रह्माजीले, माने भगवान विष्णुले कृष्णले, आज भोलि पर्सि रहँदै जाँदा धेरै समय बित्यो, त्यति भइसकेपछि एक वर्षको बादमा त्यो कुरा बलरामलाई सम्म थाहा भएन, पछि मात्रै प्रभुले पहिचान गराउनु हुनेछ। अरूले थाहा पाउने त कुरै होइन। बाछाले सृष्टि भएका बाछाले मेरो माउ भन्ने पुरानो माउलाई चिन्ने, पुरानो माउले नयाँ बाछा र बाछी मेरो हो भन्ने कुराको पहिचान पाउने, यस्तो अनुपम लीला प्रभुले गरिबक्स्यो। अनि ब्रह्माजी छकित हुनुभयो, मेरो भगवान वर्ष दिनसम्म मैले पाले, अहिलेसम्म फिर्ता भएन, अब के आश्चर्य कुरा हो भनेर लज्जाले व्याकुल भएर फरक्क फर्केर ब्रह्माजीले लाल बाल बाछाहरू सारा सम्पूर्ण ती बिसाएर भगवानको चरणमा गएर जम्मा 40 श्लोक सम्मका लागि प्रभुको प्रार्थना गर्नुभयो। ब्रह्माजी बडो प्रेम सारसँग विन्ती गर्नुहुन्छ भगवानका चरण रूपी कमलमा, ब्रह्मवाच नौमिड्यते प्रभवश तडिदम्बराय गुञ्जाम्बत परपिशन श्लशन मुखाय वन श्री कबल व्यत्र विषाण वेणु लक्ष्मण श्री मृदु पदे पशु पंगजय। भगवान हे अब्रपुष, हे तडिदम्बर, हे गुंजाकर्ण भूषण वनमालाधारी, मयूर पिच मुकुटले सुशोभित, कबल व्यत्र श्रृंग वेणु सुशोभित मृदु पद, हजुरलाई बारम्बार हाम्रो नमस्कार। हजुर जगतकै मालिक हुनुहुँदो रहेछ, मैले गरिएको अपराधको लागि क्षमा पाऊ, मेरो परमात्मा हजुरलाई कोटि कोटिकण्ड प्रणाम छ। जन्मली बक्सनु पर्यो पृथ्वी मण्डलमा भन्ने पनि हामी सत्य र तथ्यको पहिचानको लागि म परिणाम विचार गर्न पनि, मैले गाई हरण गर्ने पनि, म कहाँसम्मको बिहेको, मैले गरिएको अपराधको लागि क्षमा पाऊ भन्दै ब्रह्माजी विन्ती गर्नुहुन्छ। 40 श्लोकसम्मको लागि ब्रह्माजी विन्ती गर्नुभयो, तर परमात्मा बोल्नु भएन। त्यस अवस्थामा मौनमा सहमति लक्षणम भन्ने बुझेर अनि ब्रह्माजी विदा हुनुभयो। हरे महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो अब त्यहाँदेखि प्रान्त अब के सुन्न चाहनुहुन्छ भनेर। सौनकादीलाई पौराणिक सूत्रले नैमी सारण्य नामगिरीको क्षेत्रमा श्रीमद् भागवतको महत्व यथार्थ प्रकरणले प्रमाण गराउँदै हुनुहुन्छ र ब्रह्माजी भुलेर परमात्माको चरणमा परेर अघिका बाछा बाछी ती राखेर आफ्नो गाई बाछा बाछी सारा सम्पूर्ण आफ्नो शरीरमा लिन गराएर फेरि परमात्माले ब्रह्माजीलाई तौषित गराएर पठाई बक्स्यो भन्ने सम्मको कथा यस अध्यायबाट सुन्नुभयो महाराज परीक्षित। अब यो श्रीमद् भागवतमा पुराण अन्तर्गत गति कथाको वर्णन विस्तार गरिन्छ भने संकेतमान महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो। 15 अध्याय भगवान परमात्मा कृष्ण अहिले यमुनाजीको दहमा गएर परमात्माले स्नान संध्या कर्म इत्यादि गर्न शुरू गरिबक्से पछि एक दिन ताल नामगिरीको जंगलमा धेनुकासुरले पालेको अत्यन्त सुन्दर कक्षेको जब त्यो एउटा जब श्रम जंगल थियो महाराज, त्यस ठाउँमा प्रभु सवारी होइ बक्सियो। ताल नामगिरीको वनमा परमात्मा पाल्नु भएपछि त्यो ताल नामगिरीको जंगलको बीचमा परमात्माले ठूलो प्रकारबाट जब जनावरलाई खुवान पिन गराउनु भयो, ताडीको फल खुवाई बक्सियो, साराको इच्छा सिद्धि भयो। त्यति मात्रै हो र केही ताल नामगिरीको वनको जंगलको बीचमा जब धेनुकासुर भन्ने दानवराज पनि आयो र त्यसलाई परमात्माले परिशान साथसँग त्यसको अन्त गराउनु भयो बलरामबाट, अनि तालको फल खुवाएर आनन्दको साथमा परमात्मा नाचगान कीर्तन गर्दै भन्न लाग्नुभयो, यमुनाको निलो दह कृष्ण नुहाउने, यमुनाको निलो दह।

जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड टिकापुर कैलालीको 9 वार्षिक साधारण सभा हुने बारेको सूचना। साना किसानका लागि लगानी ल्याउँछौ सुनौलो बिहानी। आउँदै गरेको बड़ा दशैं शुभ दीपावली नेपाल सम्बत एवं छठ पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण शेयरधनी शुभचिन्तक पत्रकार समाजसेवी एवं देश विदेशमा रहनुहुने आमा बुवा दाजुभाइ दिदी बहिनी लगायत सम्पूर्णमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यही मिति 2083 साल कार्तिक 8 गते आइतबार का दिन टिकापुर उद्योग वाणिज्य संघको सभाहालमा हुन गइरहेको श्री जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेडको 9 वार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि सादर आमन्त्रण गर्दछौं। स्थान टिकापुर उद्योग वाणिज्य संघको सभाहाल, समय बिहान 10 बजेदेखि। आयोजक जागरूक नागरिक कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली। सम्पर्क फोन नम्बर 0915606141, मोबाइल नम्बर 9842386713।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौ। स्क्रैच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप्रु 10,000 सम्मको स्क्रैच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डासँग साथसाथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: दाजु, विवाहको तयारी त सुरु भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
2: त्यसको चिन्ता किन गर्थ्यो बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला।
1: विवाह
2: तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
1: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
2: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
1: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
2: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एकपटक आउनुहोस्।
3: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, सञ्चालक छतराज उपाध्याय, सम्पर्क नम्बर 98-66-27-27-99।
4: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2083 बमोजिम टिकापुर नगरपालिकाबाट प्रदान गरिने कर छुट सुविधा तथा जरिवाना सम्बन्धी जानकारी।
5: असोज मसान्तभित्र व्यवसाय कर बुझाएमा चालू आर्थिक वर्षको करमा 5% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय कर नबुझाएमा पहिलो वर्ष 10%, दोस्रो वर्ष 20% र सोभन्दा बढ़ीको हकमा 50% दरले जरिवाना लाग्नेछ।
4: यस नगरपालिकामा दर्ता भएका तर नियमित रूपमा व्यवसाय कर नबुझाएका व्यवसायको हकमा 2083 पौष मसान्तभित्र कर बुझाउन आएमा आर्थिक वर्ष 2075/76 देखिको व्यवसायिक करले सोभन्दा अगाडिको व्यवसायिक कर र सम्पूर्ण जरिवाना छुट हुनेछ।
5: अन्य निकायमा दर्ता भएको र टिकापुर नगरपालिकामा दर्ता नभएका व्यवसायहरू 2083 पौष मसान्तभित्र दर्ता हुन आएमा आर्थिक वर्ष 2083/84 मात्र वार्षिक व्यवसायिक करले व्यवसाय दर्ता गरिनेछ।
4: आर्थिक वर्ष 2083/84 यस नगरपालिकामा दर्ता हुने व्यवसायको हकमा व्यवसाय दर्ता शुल्क र प्रमाण पत्र
5: स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगलाई 10 वर्षसम्म वार्षिक व्यवसाय कर छुट हुनेछ।
4: गत विगतमा निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरेका वा अभिलेखीकरण भए तापनि सम्पत्ति कर बुझाउन बाँकी रहेका भवन वा संरचनाको हकमा 2083 पौष मसान्तभित्र सम्पत्ति कर बुझाएमा भवन वा संरचनामा लागेको सम्पूर्ण जरिवाना रकम छुट हुनेछ।
5: पौष मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत बुझाए चालू आर्थिक वर्षको करमा 10% छुट हुनेछ। साथै चालू आर्थिक वर्षको असार मसान्तभित्र सम्पत्ति कर र भूमि कर मालपोत नबुझाएमा 20% दरले जरिवाना लाग्नेछ।
4: टिकापुर नगरपालिकाको नियमन क्षेत्र अधिकार भित्र रहेका सहकारी संस्थाले असोज मसान्तभित्र, लेखा परीक्षण र पौष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न नगरेमा जरिवाना लाग्नेछ।
5: कर तिर्नु सबै नागरिकको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो। त्यसैले समयमै कर तिरी जरिवानाबाट बस्नुका साथै सभ्य र जिम्मेवार नागरिकको परिचय दिउँ।
4: कर सम्बन्धी विस्तृत जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा राजस्व शाखामा सम्पर्क राख्नुहुन अनुरोध छ।
5: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर, कैलाली।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

साधारण सभा सम्बन्धी जरुरी सूचना। टिकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुरको 15 वार्षिक तथा 5 चुनावी साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेरधनी महानुभावहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। तपसिल मिति 2083 असोज 24 गते शनिबार बिहान ठिक 10 बजेदेखि। स्थान पुरानो हाट बजार नजिक सिटी हल टिकापुर। जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टिकापुर कैलाली।